एफएम 103.5 मेगाहर्जमा अहिले घरी हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरूलाई हाम्रो प्रसारण मोबाइल एप न्युज अन एआर लगायत प्रसार भारती ओटिटी वेब प्लेटफर्म साथै पूर्व निर्धारित समयहरूमा आकाशवाणी दार्जिलिङको एफएम 103.3 मेगाहर्ज पनि उपलब्ध रहने गर्दछ। समय बिहानीको 6:25 अनि 43 सेकेन्ड भइरहेछ। आज विक्रम सम्वत 2083 को 13 गते श्रावण अनि सक सम्वत 1948 सालको

श्रावण महिनाको 7 गते तदनुसार अङ्ग्रेजी क्यालेन्डर मुताबिक चाहिँ आज हो सन् 2026 को 29 जुलाई बुधबार हो। अब आरम्भ भइरहेको छ आजको हाम्रो बिहानी प्रसारण। आकाशवाणी खरसाङ सुनेर बसिरहनुभएका सबै सम्पूर्ण श्रोता समूहमा हाम्रा प्राविधिक मित्रहरू सचिन रागन र सुरज प्रधान लगायत प्रसारण सहयोगी पासाङ दोर्जी शेर्पाको साथमा सहयात्री म वीरेनको हार्दिक स्वागत अभिवादन।

शिक्षा विश्वको एक उज्यालो घाम हो जसले अज्ञानताको अन्धकार अनि शङ्काको साँझ आउनु अघि नै प्रकाशमान बनाइदिन्छ। नमस्कार आदरणीय श्रोता, यो महान बाणीलाई अघि राख्दै स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङको बिहानीको प्रस्तुति कार्यक्रम अर्चनामा।

श्रोता, आजको अर्चना कार्यक्रममा हामी प्रस्तुत गर्न लागिरहेका छौँ गुरु पूर्णिमाको महत्व विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुहुनेछ खरसाङ निवासी पण्डित केशव मिश्रज्यूले।

गुरु पूर्णिमा को महत्व। गुरु ब्रह्मा, गुरुर विष्णु, गुरु देवो महेश्वर, गुरु साक्षात परब्रह्म, तस्मै श्री गुरवे नमः। अर्थात गुरु ब्रह्मा जस्तै ज्ञान दिनुहुन्छ, विष्णु जस्तै हाम्रो संरक्षण र मार्गदर्शन गर्नुहुन्छ र शिव जस्तै अज्ञान हटाउनुहुन्छ। त्यसैले गुरु परम सम्मानका योग्य हुनुहुन्छ र म उहाँलाई श्रद्धापूर्वक प्रणाम गर्दछु। गुरु पूर्णिमाको महत्वमा हाम्रो संस्कृतिमा एउटा प्रसिद्ध भनाइ छ, माता पिता गुरुर्देव। यसको अर्थ हो जीवनमा सबैभन्दा पहिलो आमा बुबाको सम्मान, त्यसपछि गुरुको सम्मान, अनि मात्र देवताको पूजा। किनभने आमा बुबाले हामीलाई जन्म दिनुहुन्छ भने गुरुले हामीलाई कसरी राम्रो जीवन जिउने भन्ने ज्ञान दिनुहुन्छ। त्यसैले गुरुको स्थान अत्यन्त उच्च र सम्माननीय मानिएको छ। यही महान भावनालाई आत्मसात गर्दै गुरु पूर्णिमाको अवसरमा गुरु पूर्णिमाको महत्व, गुरुको सामाजिक महत्व, वर्तमान समयमा गुरुको खाँचो, यसको वैज्ञानिक महत्व तथा गुरुप्रति हाम्रो कर्तव्य बारेमा आफ्ना केही विचार प्रस्तुत

गर्न गइरहेको छु। गुरु पूर्णिमा हिन्दू बौद्ध तथा अन्य पूर्वीय संस्कृतिहरूमा श्रद्धा र सम्मानका साथ मनाउने एउटा विशेष पर्व हो। यस दिनलाई महर्षि वेदव्यासको जन्म जयन्तीका रूपमा पनि मनाइन्छ। वेदव्यासले चार वेदहरूको विभाजन गर्नुभयो। महाभारत, 18 पुराण तथा अनेकौँ धार्मिक ग्रन्थ र दार्शनिक ग्रन्थहरूको रचना गर्नुभयो। ज्ञानको संरक्षण र विस्तारमा उहाँले पुर्याउनु भएको योगदान अतुलनीय भएकोले उहाँलाई आदिगुरु भनिन्छ। त्यसैले गुरु पूर्णिमा केवल एउटा धार्मिक पर्व मात्र होइन, ज्ञान, शिक्षा र संस्कारको महत्त्व पनि हो। गुरु शब्द आफैमा अत्यन्त अर्थपूर्ण छ। संस्कृतमा गुको अर्थ अन्धकार र रुको अर्थ त्यसलाई हटाउने भन्ने हुन्छ। त्यसैले अज्ञान रूपी अन्धकार हटाएर ज्ञानको उज्यालो फैलाउने व्यक्ति नै गुरु हो। गुरुले केवल किताबका अक्षरहरू पढाउनुहुन्न, उहाँले जीवन पढाउनुहुन्छ। उहाँले केवल उत्तर सिकाउनुहुन्न, सही प्रश्न सोध्न सिकाउनुहुन्छ। उहाँले केवल असफलता देखाउनुहुन्न, असफलताबाट झिकेर अगाडि बढ्न पनि प्रेरणा दिनुहुन्छ। कुनै पनि समाजको विकास त्यहाँको शिक्षामा निर्भर हुन्छ र शिक्षाको गुणस्तर गुरु

यदि समाजमा असल गुरु छैनन् भने के हुन्छ? ज्ञान कमजोर हुन्छ, नैतिकता हराउँछ, अनुशासन घट्छ र समाज दिशाहीन बन्छ। त्यसैले एउटा समृद्ध राष्ट्र निर्माण गर्न आधुनिक भवनहरूभन्दा धेरै आवश्यक असल शिक्षकहरूको हुन्छ। विद्यालयका कक्ष कोठाबाट नै भविष्यका वैज्ञानिक, अनुसन्धानकर्ता, नेता, कलाकार र जिम्मेवार नागरिक जन्मन्छ। गुरुले हामीलाई अरूलाई सम्मान गर्न, सत्य बोल्न, समयको मूल्य बुझ्न, मेहनत गर्न, असफलतासँग लड्न र जीवनका सकारात्मक सोच सिक्न सिकाउनुहुन्छ। त्यसैले समाजमा गुरुको योगदान कुनै पनि भौतिक सम्पत्तिभन्दा ठुलो हुन्छ। हामी अहिले डिजिटल युगमा बाँचिरहेका छौँ। आज इन्टरनेट, कृत्रिम बुद्धिमत्ताले संसारभरका करोडौँ जानकारीहरू केही सेकेन्डमै उपलब्ध गराइदिन्छ। यस्तो अवस्थामा धेरैले भन्छन् सबै कुरा गुगलमा छ, अब गुरु किन चाहियो? तर त्यसको उत्तर धेरै सरल छ। जानकारी र ज्ञान एउटै कुरा होइन। इन्टरनेटले जानकारी दिन सक्छ तर सही र गलत छुट्याउने विवेक दिन सक्दैन। कृत्रिम बुद्धिमत्ताले सुझाव दिन सक्छ तर मानवीय संवेदना, नैतिकता अनुभव र आत्मीय प्रेरणा दिन सक्दैन। आज सामाजिक सञ्जालमा गलत सूचना, अफवाह र भ्रमहरू तीव्र गतिमा फैलिरहेका छन्। त्यस्तो अवस्थामा सत्य के हो, तथ्य के हो, कसरी आलोचनात्मक सोच विकास गर्न र कसरी जिम्मेवार नागरिक बन्ने भन्ने शिक्षा गुरुबाट नै प्राप्त हुन्छ। आजका युवकहरू प्रतिस्पर्धा, मानसिक तनाव, भविष्यप्रतिको अन्योल र एक्लोपन जस्ता चुनौतीसँग जुझिरहेका छन्। यस्तो अवस्थामा गुरु केवल शिक्षक मात्र होइन, मार्गदर्शक, प्रेरणादाता र परामर्शदाता पनि हुनुहुन्छ। विद्यार्थीको क्षमता पहिचान गर्ने, कमजोरी सुधार गर्न सहयोग गर्ने र आत्मविश्वास जगाउने काम गुरुले गर्नुहुन्छ। त्यसैले प्रविधि जति विकसित भए पनि गुरुको आवश्यकता कहिले समाप्त हुँदैन। बरु सूचना धेरै भएका यस युगमा सही दिशा देखाउने गुरुको आवश्यकता झन बढेको छ। गुरुको वैज्ञानिक महत्त्व पनि उत्ति नै छ। धेरै मानिसहरू चाडपर्वलाई केवल धार्मिक दृष्टिले हेर्छन् तर धेरै परम्पराहरू

का पछाडि वैज्ञानिक आधारहरू पनि लुकेका हुन्छन्। गुरु पूर्णिमा पूर्णिमाको दिन मनाइन्छ, चन्द्रमा पूर्ण रूपमा देखिन्छन्। विज्ञानका अनुसार चन्द्रमाको गुरुत्वाकर्षण शक्तिका कारण समुद्रमा ज्वारबाट आउँछ। मानिसको शरीरमा पनि ठूलो मात्रामा पानी हुने भएकोले पूर्णिमाको समयमा निद्रा, मनोदशा वा मानसिक अवस्थासँग सम्बन्धित केही प्रभावबारे विभिन्न अध्ययन भएका छन्। यसर्थ पूर्णिमा र हाम्रो जीवनसँग एक अलौकिक सम्बन्ध रहेको छ।

0: श्रोताहरूले आजको अर्चना कार्यक्रममा सुनिरहनु भएको छ गुरु पूर्णिमाको महत्व विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ पण्डित केशव मिश्रज्यूले।
1: पर्वको अर्को वैज्ञानिक पक्ष मनोवैज्ञानिकसँग सम्बन्धित छ। गुरु पूर्णिमाका दिन हामी आफ्ना गुरुहरूप्रति कृतज्ञता व्यक्त

गर्दछौँ। आधुनिक मनोविज्ञानका अनुसार कृतज्ञताको भावना व्यक्त गर्दा मानसिक तनाव कम हुन सक्छ, सकारात्मक सोच बढ्न सक्छ, सम्बन्धहरू अझ बलियो बन्न सक्छन् र मानिसमा खुसीको अनुभूति बढ्न सक्छ। त्यसैले धन्यवाद भन्नु केवल संस्कार होइन, मानसिक स्वास्थ्यका लागि पनि लाभदायक व्यवहार हो। शिक्षाशास्त्रले पनि एउटा महत्त्वपूर्ण कुरा बताउँछ, जब विद्यार्थी र शिक्षक बीच विश्वास, सम्मान र आत्मीय सम्बन्ध हुन्छ तब सिकाइ अझ प्रभावकारी हुन्छ। गुरु पूर्णिमाले यही सम्बन्धलाई अझ मजबुत बनाउने अवसर प्राप्त गर्दछ। विज्ञानले प्रश्न सोध्न सिकाउँछ, अनुसन्धान गर्न सिकाउँछ, प्रमाण खोज्न सिकाउँछ र यी सबै गुणहरूको विकास गर्ने पहिलो व्यक्ति पनि गुरु नै हुनुहुन्छ। त्यसैले वैज्ञानिक सोचको विकासमा गुरुको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। गुरु पूर्णिमा मनाउनुको वास्तविक अर्थ केवल फुलको माला लगाउनु, उपहार दिनु वा सामाजिक सञ्जालमा शुभकामना लेख्नु मात्र होइन, यसको वास्तविक अर्थ भनेको गुरुबाट सिकेका असल मूल्यहरूलाई आफ्नो जीवनमा उतार्नु हो। यदि हामीले गुरुको सम्मान गर्छौँ तर उहाँले सिकाउनु भएको इमानदारी, अनुशासन, मेहनत, समयको मूल्य र नैतिकतालाई व्यवहारमा अपनाउँदैनौँ भने हाम्रो सम्मान अधुरो हुन्छ। हामी सबैले जीवनभर सिकिरहनुपर्छ। विद्यालयको पढाइ सकिएपछि पनि सिकाइसकिँदैन। प्रकृति गुरु हो, अनुभव गुरु हो, असफलता गुरु हो, पुस्तक गुरु हो, समाज गुरु हो, तर यी सबैबाट सही दिशा ग्रहण गर्न सक्ने दृष्टि विकास गराउने पहिलो व्यक्ति भने हाम्रो गुरु नै हुनुहुन्छ। आजको दिन हामीले एउटा सङ्कल्प पनि गर्नुपर्छ, हामी आफ्ना गुरुहरूको साँचो सम्मान गर्छौँ, उहाँहरूको समय र मेहनतको कदर गर्छौँ, ज्ञानलाई सबैभन्दा ठुलो सम्पत्ति मान्नेछौँ र सिकाइलाई जीवनभर निरन्तर जारी राख्नेछौँ। यो सङ्कल्प नै गुरु सम्मानको ठुलो महत्त्व हुन्छ। अन्त्यमा सम्पूर्ण गुरुजनहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै उहाँहरूको अथक परिश्रम, धैर्य, प्रेम, समर्पण, मार्गदर्शनका कारण नै हामी आज ज्ञानको मार्गमा अघि बढिरहेका छौँ। गुरुले दिएको ज्ञान यस्तो दीपक हो जसले केवल एउटा जीवन होइन पुस्तौँ पुस्तालाई उज्यालो बनाउन सक्छ। यस गुरु पूर्णिमाको पावन अवसरमा हामी सबैले ज्ञानको सम्मान गरौँ, गुरुहरूको सम्मान गरौँ र असल चरित्रसहित उज्जवल भविष्यको निर्माण गर्ने प्रण गर्दै यो गुरु परम्परालाई अगाडि बढाउँ र आजको युगमा गुरुको महत्त्व बुझौँ र यो नै असल गुरु पूर्णिमाको महत्त्व हुन जान्छ। अस्तु।

आजको अर्चना कार्यक्रममा हामीले प्रस्तुत गर्यौँ गुरु पूर्णिमाको महत्त्व विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो पण्डित केशव मिश्रज्यूले। अनि श्रोताहरूले साथमा सुन्नुभयो विभिन्न नेपाली अनि हिन्दी भजनहरू पनि। हवस् त श्रोता हजुरहरू, सबैमाथि भगवान्को कृपा दृष्टि बनिरहोस् भन्ने कामनासहित कार्यक्रम प्रस्तुता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका झुना पनि आजलाई बिदा चाहन्छु। नमस्कार।

श्रोतागण, दिल्ली केन्द्रको समाचार पछिको समय हो भनेको ठिक 7:05 अनि 27 सेकेन्ड भइरहेको र यो समयमा छ केही जानकारी अनि केही गीत सङ्गीत जानकारीमा रहेको छ हाम्रा कृषक श्रोताहरूको निम्ति खेतीपातीबारे, जसमा रहेको छ आजको विषय टमाटरको खेती।

रामभेडा वा टमाटर हाम्रो दैनिक जीवनमा भोजन गरिँदा नभई नहुने एउटा स्वादिलो र स्वास्थ्यवर्धक परिकार हो। जस्तै हामीले विभिन्न प्रकारले सब्जीमा मिसाएर या यसको चटनी आदि सलाद इत्यादि बनाएर खाने गर्दछौँ। यसैले आउनुहोस् आज सबैभन्दा पहिला जानौँ यो रामभेडा वा टमाटरको थरीको बारेमा अर्थात् प्रकारको बारेमा। यसका प्रकारहरूमा प्रमुख छन् पुसा, रुबी, एसएल 120, रोमा, बेस्ट अफ अल, कल्याणपुर, अङ्गुरलता, पन्जाब केसरी, S12, कृष्णनगर आदि। यसको बिजनको परिणाममा यो 350-400 ग्राम प्रति हेक्टर वा एक एकरमा 125 ग्राम लाग्ने गर्दछ। दूरत्व 60-75 सेन्टिमिटर एक लाइनदेखि अर्को लाइन र 45 सेन्टिमिटर बिरुवादेखि बिरुवा हुनुपर्दछ। बर्खा महिनामा लगाउँदा बिरुवालाई सुताएर तेर्सो गरेर लगाउनु पर्दछ। बिरुवालाई पहिला पलङ बनाएर उमार्नुपर्छ। यो 4-6 इन्चको भएपछि जमिन तयार पारेको ठाउँमा सार्न योग्य हुँदछ। यसको बिरुवा मधेसतिर नोभेम्बर डिसेम्बरमा सारिन्छ भने पहाडतिर चाहिँ अप्रेल मई महिनामा यसको बिरुवा सार्ने गरिन्छ। बिरुवा सार्दा जहिले पनि बेलुकीको समयमा सार्ने पर्ने हुन्छ। 30-35 टन पाकेको गोबर मल प्रति हेक्टर प्रयोग गरिनुपर्छ। राम्रो उत्पादन पाउनको लागि रासायनिक मल पनि प्रयोग गरिनु पर्दछ। युरिया 85 किलो, सिङ्गल सुपरफास्फेट 400 किलो, पोटास 150 किलो प्रति हेक्टर प्रयोग गर्नुपर्दछ। रोपेको एक महिनापछि फेरि 85 किलो युरिया प्रति हेक्टर अतिरिक्त सारको रूपमा प्रयोग गर्नुपर्दछ। बिरुवा रोप्ने बित्तिकै सिँचाइ गरिदिनु पर्दछ। त्यसपछि 10-15 दिनको अन्तराल गरेर सिँचाइ गर्नुपर्छ भने बारीमा उम्रेका झारहरू पनि गोडगाड गरिदिन पर्दछ। र यो त थियो आजको जानकारीमा खेतीपातीबारे सल्लाहको अङ्कमा टमाटरको खेतीबारी महत्त्वपूर्ण जानकारीहरू। र भन्नु सुनौ केही आधुनिक गीत गायिका रमला राईको स्वरमा।

0: श्रोताहरूले अहिले सुन्नुभयो रमला राई अनि नम्रता बलका स्वरमा केही नेपाली भजन, र अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सबिना गिरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले हिज आफ्नै निवासमा सरकारका सचिवहरूसित उच्च स्तरीय बैठक गर्नुभयो। लोकसभामा लोक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 आज छलफल पुनः शुरू हुनेछ। पाकिस्तान अधिकृत जम्मू कश्मीरमा संयुक्त आवामी एक्सन कमिटीले आयोजना गरेको मार्चका क्रममा प्रदर्शनकारीमाथि गोली चलाउँदा कम्तीमा 20 जनाको मृत्यु भएको छ। गणपति भक्तहरूको सुविधाको लागि मध्य रेलवेले 11 सेप्टेम्बरदेखि 27 246 गणपति विशेष रेलहरू सञ्चालन गर्नेछ। अनि कमनवेल्थ गेम्स 2026 भारतका खेलाडीहरूले शानदार प्रदर्शन गर्दै धेरै पदकहरू जितेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले हिज आफ्नै निवासमा सरकारका सचिवहरूसित दोस्रो उच्च स्तरीय बैठक गर्नुभयो। उहाँले वित्त एवं अर्थव्यवस्था, वाणिज्य तथा उद्योग र प्रविधि क्षेत्रसँग सम्बन्धित मन्त्रालय र विभागको भावी कार्यसूचीको समीक्षा गरेका थिए। बैठकको मुख्य उद्देश्य विकसित भारतको लक्ष्यमा अगाडि बढ्नु थियो। श्री मोदीले मन्त्रालयहरू र विभागहरू बीच बलियो टोली निर्माण गर्न आह्वान गर्नुभयो र अधिकारीहरूलाई साझा उद्देश्यको भावनाका साथ काम गर्न आग्रह गर्नुभयो। उहाँले विभागहरू बीच समन्वय स्थापित गर्न र विभिन्न प्रकारका अवरोधहरू पार गरेर एकसाथ परिणाम दिन आवश्यक रहेको कुरामा जोड दिनुभयो। प्रधानमन्त्रीले नागरिक केन्द्रित शासन व्यवस्थाको महत्वमा जोड दिँदै हरेक नीति र निर्णयको केन्द्रमा भारतीय जनता रहनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, भारतले पूर्वाधारमा महत्वपूर्ण निवेश गरिरहेको छ, तर स्वदेशी प्रविधिहरूको विकास र महत्वपूर्ण क्षेत्रहरूमा घरेलु क्षमता निर्माणलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्छ। श्री मोदीले भन्नुभयो, ऊर्जा सुरक्षाको मुद्दा राष्ट्रिय सुरक्षा, आर्थिक स्थिरता र नागरिकहरूको कल्याणसँग गहिरो रूपमा जोडिएको छ। प्रधानमन्त्रीले नवप्रवर्तन, एकल स्रोत, उत्पादन क्षेत्र वा लगानीमाथिको निर्भरता कम गर्न, विविधीकरण र तीव्र क्षमता निर्माण मार्फत ऊर्जा क्षेत्रमा आत्मनिर्भरताका लागि आह्वान गर्नुभयो। बैठकमा सचिवहरूले आआफ्नो क्षेत्रमा भएका प्रगति, प्राथमिकता र कार्यान्वयनका विषयमा विस्तृत छलफल गरेका थिए। बैठकमा मन्त्री परिषदका सचिव, प्रमुख मन्त्रालय र विभागका सचिव, प्रधानमन्त्री कार्यालयका वरिष्ठ अधिकारीहरूको सहभागिता थियो। लोकसभामा लोक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 आज छलफल पुनः शुरू हुनेछ। कार्मिक लोक शिकायत तथा पेन्सन राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले हिज सदनमा विधेयक विचार र पारित गर्नका लागि पेश गर्नुभयो। विधेयकले लोक परीक्षामा अनुचित साधनको रोकथाम अधिनियम 2024 संशोधन गर्न खोजेको छ।

0: हमने पाक अधिकृत कश्मीर में सो कॉल्ड इलेक्शंस के बारे में
1: 2 महीने के भीतर सारी जांच मुकम्मल की जाएगी और उसके बाद जो भी ट्रायल कोर्ट होगा फास्ट ट्रैक स्पेशल कोर्ट उसमें ये 3 महीने यानी जिस दिन वारदात रिपोर्ट हुई।
0: हमने पाक अधिकृत कश्मीर में सो कॉल्ड इलेक्शंस के बारे में खबरें देखी है। इस मसले पर भारत का पक्ष साफ और निरंतर रहा है। जम्मू कश्मीर लद्दाख जो कि केंद्र शासित प्रदेश हैं, उनका पूरा भूभाग भारत का अभिन्न और अविच्छेद्य अंग है। वहां चल रहे लीपा पोती वाले इलेक्शन, पाकिस्तान द्वारा जम्मू कश्मीर का अपने अवैध कब्जा और वहाँ के लोगों का मानव अधिकार का हनन कुछ छिपाने का प्रयास है।
2: चलफलमा भाग लिदै कांग्रेसका गौरव गोगईले सरकार शिक्षा क्षेत्रप्रति गम्भीर नभएको र वास्तविक सुधार ल्याउन नचाहेको आरोप लगाउनुभयो। यस्तै भाजपाका सांसद वंशुरी स्वराजले यो विधेयकलाई क्रान्तिकारी कदम बताउँदै निष्पक्ष र पारदर्शी परीक्षाको सुनिश्चितताका लागि यस्तो विधेयक आउनु अहिलेको आवश्यकता भएको बताउनुभयो। छलफलका क्रममा समाजवादी पार्टीका सांसद अखिलेश यादवले विभिन्न परीक्षाका प्रश्नपत्र बाहिरिएको घटनाप्रति चिन्ता व्यक्त गर्नुभयो। तृणमूल कांग्रेसका अभिषेक ब्यानर्जी, तेलुगु देशम पार्टीका लवु श्रीकृष्ण देवयारू र शिवसेनाका डाक्टर श्रीकान्त सिन्देले विधेयकको समर्थन गरेको छ। यस्तै कांग्रेस सांसद प्रियंका गान्धी वाड्राले सरकार विद्यार्थीको हितको रक्षा गर्न असफल भएको र शिक्षा प्रणालीलाई कमजोर बनाएको आरोप लगाउनुभयो। छलफलमा भाग लिँदै भाजपा सांसद तेजस्वी सूर्याले विद्यार्थीहरूले राजनीति होइन आफ्नो भविष्य सुरक्षित गर्न प्रणाली चाहेको बताउनुभयो। छलफलमा एनसीसीपी सांसद सुप्रिया सुले, समाजवादी पार्टीकी डिम्पल यादव, भाजपा नेता अनुराग ठाकुर र शशांक मणि, कांग्रेस सांसद केसी वेणुगोपाल, सीपीआईएमका एस वेंकटेशन, वाईएसआरसीपीका गुरुमूर्ति मडिला, राष्ट्रिय जनता पार्टीका दलका अभय कुमार सिन्हा, एआईएमआईएमका असदुद्दीन ओवैसी र शिरोमणि अकाली दलकी हरसिमरत कौर बादल सहभागी थिए। विधेयकमाथिको छलफल अझै सकिएको छैन। पीठासीन अधिकारी सन्ध्या राईले आज बिहान 11 बजेका लागि बैठक स्थगित गर्नुभएको थियो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्यान्डल एक्समा @AIRNewsKoshing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। पाकिस्तान अधीनस्थ जम्मू कश्मीरमा संयुक्त अवामी एक्शन कमिटीले आयोजना गरेको मार्चका क्रममा प्रदर्शनकारीमाथि गोली चलाउँदा कम्तीमा 20 जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्। घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको र मृतकको संख्या बढ्ने अनुमान गरिएको छ। हालैका दिनहरूमा पाकिस्तान प्रकाशित जम्मू कश्मीरमा विरोध प्रदर्शन चर्किएको छ। भारतले पाकिस्तान प्रशासित जम्मू कश्मीरमा तथाकथित विधानसभा चुनावलाई पाकिस्तानले आफ्नो अवैध कब्जा लुकाउने प्रयास र यस क्षेत्रमा गम्भीर मानवाधिकार उल्लङ्घनलाई ढाकछोप गर्ने प्रयासको रूपमा वर्णन गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले आज नयाँ दिल्लीमा सञ्चारकर्मीहरूलाई जानकारी दिँदै यसलाई एक देखावटी निर्वाचन प्रक्रिया बताउनुभयो।
0: हमने पाक अधिकृत कश्मीर में सो कॉल्ड इलेक्शंस के बारे में खबरें देखी है। इस मसले पर भारत का पक्ष साफ और निरंतर रहा है। जम्मू कश्मीर लद्दाख जो कि केंद्र शासित प्रदेश हैं, उनका पूरा भूभाग भारत का अभिन्न और अविच्छेद्य अंग है। वहां चल रहे लीपा पोती वाले इलेक्शन, पाकिस्तान द्वारा जम्मू कश्मीर का अपने अवैध कब्जा और वहां के लोगों का मानव अधिकार का हनन कुछ छिपाने का प्रयास है।
2: भारत विश्वको दोस्रो ठूलो समुद्री नाविक उपलब्ध गराउने देशको रूपमा देखा परेको छ। भारतले विश्वव्यापी जहाजरानी उद्योगमा 3,11,936 समुद्री पेशेवरहरूको योगदान गरेको छ। बीआईएमसीओ आईसीएसई फेयर वर्कफेयर रिपोर्ट 2026 अनुसार भारतको अहिले विश्वव्यापी समुद्री कार्यबलमा 12.16% हिस्सा छ। यसरी उसले चीन, रूस, इन्डोनेसियालाई उछिनेको छ। केन्द्रीय बन्दरगाह, जहाजरानी र जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले संघर्ष संवेदनशील क्षेत्रहरूमा व्यापारी जहाजहरूमा काम गर्ने भारतीय नाविकहरूको सुरक्षा र कल्याणकारी उपायहरूको समीक्षा गर्नुभयो। हिजो उहाँले विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरू, जहाजरानी महानिदेशालय र ओमान, साउदी अरब, इरान, रूस र युक्रेन लगायत विभिन्न देशहरूमा भारतीय नियोगहरूका प्रमुखहरूसँग विस्तृत समीक्षा बैठक गर्नुभयो। गणपति भक्तहरूको सुविधाको लागि मध्य रेलवेले 11 सेप्टेम्बरदेखि 27 सम्म 246 गणपति विशेष

रेलहरू सञ्चालन गर्नेछ। यसमा सावन्तवाडी रोड रत्नागिरी र मडगाउँ हुँदै मुम्बई र पुणेलाई जोड्ने 146 वटा आरक्षित रेलहरू र दिवा र खेड बीच चल्ने 62 वटा अनरक्षित रेलहरू समावेश छन्। आरक्षित रेलहरूको लागि बुकिङ 1 अगस्तदेखि सबै काउन्टरहरू र आईआरसीटीसी वेबसाइटमा खुल्नेछ। विस्तृत रेल तालिकाहरू राष्ट्रिय खेल सोधपुछ प्रणाली वेबसाइट र एपमा उपलब्ध छन्। गृह मन्त्रालयले सशस्त्र सीमा बल एसएसबीको लडाकु सामान्य ड्युटी ग्रुप सीको पदमा भर्तीका लागि नियम 2026 अधिसूचित गरेको छ। यस अन्तर्गत प्रत्येक प्रति वर्षमा कन्स्टेबलको पदमा भर्तीमा 50% पदहरू पूर्व अग्निवीरहरूका लागि आरक्षित गरिनेछ। यो अधिसूचनाले सहायक उपनिदेशक निरीक्षण हेड कन्स्टेबल र कन्स्टेबल पदहरूका लागि वर्ष 2011 जारी भर्ती नियमहरूको स्थान लिनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्की इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्यूसँग भेटवार्ता गर्नुभयो। व्हाइट हाउसकी प्रवक्ता क्यारोलिन लेविटले सोसियल मिडिया मार्फत राष्ट्रपति ट्रम्पले राष्ट्रपति जेलेन्स्की र प्रधानमन्त्री नेतान्यूसँगको वार्ता सकिएको बताउनु भएको छ। कमनवेल्थ गेम्स 2026 भारतका खेलाडीहरूले शानदार प्रदर्शन गर्दै धेरै पदकहरू जितेका छन्। भारोत्तोलक हरजिन्दर कौर र लामो दूरीका धावक गुलवीर सिंहले रजत पदक जितेर देशलाई गौरवान्वित बनाएका छन्। एसियाली खेलकुदमा काँस्य पदक जितेका गुलवीर सिंहले पुरुष 10,000 मिटर दौड़मा ऐतिहासिक रजत पदक जितेका छन्। राष्ट्रमण्डल खेलकुदमा यस प्रतियोगितामा पदक जित्ने उनी पहिलो भारतीय बनेका छन्। पदक तालिकाको 9 स्थानमा रहेको भारतले 2 स्वर्ण, 7 रजत र 3 काँस्य सहित कुल 12 पदक जितेका छन्। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले हिज आफ्नै निवासमा सरकारका सचिवहरूसित उच्च स्तरीय बैठक गर्नुभयो। लोकसभामा लोक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 आज छलफल पुनः शुरू हुनेछ। पाकिस्तान अधिकृत जम्मू कश्मीरमा संयुक्त आवामी एक्सन कमिटीले आयोजना गरेको मार्चका क्रममा प्रदर्शनकारीमाथि गोली चलाउँदा कम्तीमा 20 जनाको मृत्यु भएको छ। अनि कमनवेल्थ गेम्स 2026 भारतका खेलाडीहरूले शानदार प्रदर्शन गर्दै धेरै पदकहरू जितेका छन्। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 9 बजे समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।

0: समाचार पछिको यो समय हो श्रोतागण सङ्गीत प्रवाहको, सङ्गीतको प्रवाहमा प्रभावित हुने समय हो यो। जहाँ छ भावना, जहाँ छ गीत सङ्गीत, जहाँ छ शब्द अनि जहाँ छ मन मुटु, जीवन र जगतका कुराहरू। तर आजको यो सङ्गीत प्रवाहको उत्ताल तरङ्गमा तरङ्गित हुनुभन्दा पूर्व एउटा सन्देश सुनौ। पहिला
1: एक प्रकार से पीएम जय अब गरीबों की जय बन गई है।

लालुपाते अनि चितु च्याङ्गे फुलेको दिन सदागन के भएको थियो त्यो दिन सुन्नुहोस् अब यो अर्को गीतमा त्यस बारेका कुराहरू पनि गायक हुनुहुन्छ दिपेन गुरुङ गीतमा शब्द रहेको छ हरिभक्त कटुवालको सङ्गीत रहेको छ उत्तममणि बमजनको

त त्यो दिन त ढल्छै ढल्छ, ढलेर पनि गइसकेको छ, तर यहाँ केही जलन छ, यहाँ केही

डाहाका कुराहरू पनि छन् र ती जलन, ती डाहा कहाँबाट आउँछ, कस्तो छ, यसबारेमा खुल्दुली मेटाउने प्रयास गरौँ। अघिल्लो गीतमा जोडेको छ गायक विकास सुब्बाको स्वरमा, यस गीतमा शब्द सङ्गीत गायक स्वयंको।

सुधाबेन यति थियो आजको सङ्गीत प्रवाह। सङ्गीत प्रवाहमा हामी केही बेर जीवन र जगतलाई पनि भुल्यौँ, हामी कहाँ छौँ, के गर्दैछौँ अनि कस्तो अवस्थामा छौँ। तर जे होस्, सङ्गीतमा त्यो जादु छ जुन जादुले हामीलाई केही बेर भुल्याएको छ। र अबको अघिल्लो चरणमा समय भइरहेछ समसामयिक समीक्षाको, प्रतीक्षा सहजै गर्नुहोला।

प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका सारण मंगर। विषय छ भारत प्रगति र नवीनताको बाटोमा छ जबकि पाकिस्तानले आतंकवाद र घुसपैठलाई बढ़ावा दिन्छ। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। कारगिल विजय दिवस 26 जुलाई 2026 मनाएको थियो। यो दिवस अपरेशन विजयको सफलताको सम्झनामा मनाइन्छ जस मार्फत भारतीय सेनाले 1999 कारगिल संघर्षमा पाकिस्तानी घुसपैठकर्ताहरूले कब्जा गरेका सबै प्रमुख स्थानहरू पुनः कब्जा गरेको थियो। प्रत्येक वर्ष राष्ट्रले ती बहादुर शहीदहरू र पूर्व सैनिकहरूलाई श्रद्धांजलि अर्पण गर्दछ जसको अटल समर्पणले भारतको सार्वभौम सत्ताको रक्षा गर्यो। कारगिल विजय दिवसले सैन्य सफलताको सम्झना मात्र गर्दैन तर यो राष्ट्रिय एकता, शक्ति र सशस्त्र बलहरूको सम्मानको प्रतीक पनि हो। आइतबार द्रासमा 27 कारगिल विजय दिवस समारोहलाई सम्बोधन गर्नुहुँदै रक्षा मन्त्री राजनाथ सिंहले भन्नुभयो, भारतको सार्वभौम सत्ता विरूद्धको हरेक नापक कार्यलाई त्यसरी नै कड़ा प्रतिक्रिया दिइनेछ जुन भारतीय रक्षा बलले अपरेशन सिन्दूरको क्रममा आतंककारीहरू र उनीहरूका मालिकहरूलाई अतुलनीय बहादुरीका साथ दिएको थियो। उहाँले भन्नुभयो, अपरेशन सिन्दूरको सफलताले प्रमाणित गर्छ कि भारतसँग पाकिस्तानको हरेक नापक कार्यको कड़ा जवाब दिने क्षमता छ जुन पाकिस्तानले कल्पना पनि गर्न सक्दैन। रक्षा मन्त्रीले पाकिस्तानसँग कुनै वार्ता नहुने कुरा दोहोर्याउनुभयो र यदि कुनै वार्ता हुन्छ भने त्यो केवल पीओकेमा हुनेछ जसलाई उहाँले भारतको अभिन्न अङ्गको रूपमा वर्णन गर्नुभयो जसलाई पाकिस्तानले अवैध रूपमा कब्जा गरेको छ। रक्षा मन्त्रीले पाकिस्तानमा सेना र आतंककारीहरू बीचको भिन्नता हराएको छ र त्यो देशले आतंकवादलाई आफ्नो सरकारी नीतिको एक हिस्सा बनाएको बताउनुभयो। रक्षा मन्त्रीले कारगिल युद्ध भएको 27 वर्ष बितिसक्यो र अब भारत अनि पाकिस्तानको बाटो पूर्ण रूपमा फरक भएको बताउनुभयो। उहाँले भन्नुभयो, भारतले नवप्रवर्तनको नयाँ बाटो खोजिरहेको बेला पाकिस्तानले घुसपैठ गर्ने नयाँ तरिकाहरू खोजिरहेको छ। भारत चिप्स डिजाइन गर्न व्यस्त छ जबकि पाकिस्तान आतंकको जाल बुन्न व्यस्त छ। भारत स्टार्टअप इकोसिस्टम निर्माण गरिरहेको छ जबकि पाकिस्तानले आतंकवादी इकोसिस्टम निर्माण गरिरहेको छ। भारत सेमिकन्डक्टरहरू निर्माण गरिरहेको छ, पाकिस्तानले आत्मघाती बम वर्षकहरू विकास गरिरहेको छ। भारत अन्तरिक्ष अभियानका लागि परिचित छ जबकि पाकिस्तानले प्रोक्सी मिसनहरू चलाउँदैछ। भारतले अन्तरिक्षमा उपग्रहहरू पठाइरहेको छ जबकि पाकिस्तानले सीमापार आतंककारीहरू पठाउनमा ध्यान केन्द्रित गरेको छ। भारतले संसारलाई सफ्टवेयर प्रदान गरिरहेको छ जबकि पाकिस्तानले स्लिपर सेलहरू निर्यात गरिरहेको छ। भारतले डेटा केन्द्रहरू निर्माण गरिरहेको छ, पाकिस्तानले कट्टरपन्थ फैलाउन केन्द्रहरू निर्माण गरिरहेको छ। भारतले यूपीआई मार्फत संसारलाई जोडिरहेको छ जबकि पाकिस्तानले आतंकवादलाई हवाला नेटवर्कसँग जोडिरहेको छ। छोटकरीमा, हाम्रो बाटो फरक छ। यदि पाकिस्तानले आफ्नो नापक गतिविधिहरू मार्फत हाम्रो प्रगतिमा बाधा पुर्याउने प्रयास गर्छ भने हाम्रा रक्षा बलहरू उचित जवाब दिन तयार छन्। श्री राजनाथ सिंहले केन्द्र सरकारसँग रक्षा बलहरूलाई खतराहरूको निर्णायक जवाफ दिन पूर्ण स्वतन्त्रता दिने राजनैतिक संकल्प रहेको पनि बताउनुभयो। उहाँले जबसम्म भारतीय सैनिकहरूले देशको सिमानाको रक्षा गरिरहे

0: तब कुनै पनि शत्रुले भारतमाथि नराम्रो नजर राख्ने आँट गर्ने छैन भने विश्वास पनि व्यक्त गर्नुभयो। रक्षा मन्त्रीले परमवीर चक्र विजेता क्याप्टेन विक्रम बत्रा र क्याप्टेन मनोज कुमार पाण्डे लगायत अन्य बहादुर सैनिकहरूलाई सम्झनुभयो, जसले राष्ट्रलाई विशेष गरी युवाहरूलाई प्रेरणा दिइरहेका छन्। उहाँले यो दिवसले हामीलाई बलिदान र सेवाको भावना कुनै पनि राष्ट्रको मेरुदण्ड हो भनेर सिकाउँछ भनी बताउनुभयो। श्री सिंहले कारगिल युद्ध स्मारकले सम्पूर्ण भारतलाई प्रतिबिम्बित गर्दछ भनी बताउनुभयो। रक्षा मन्त्रीले पश्चिम एसिया र रूस युक्रेन बीचको द्वन्द्वहरूले रक्षा बलहरूको क्षमता मात्र होइन देशहरूको लचिलोपन, धैर्य र संकल्पको पनि परीक्षण गरेको छ।
1: एउटा थियो समसामयिक समीक्षा र भरिले गरेछौं दिल्ली केन्द्रका हिन्दी र अंग्रेजीमा समाचार।

दिल्ली केन्द्रको समाचारपछिको समय हो। बिहानको ठिक 8:30 अनि 20 सेकेन्ड भइरहेको अहिले घडी हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। कथा सफलताको

मानव जीवन को छोटो यात्रा में पनि तर एउटा लामो संघर्ष गर्दै त्यसपछि पाइने सफलता का कथाहरू लेखिन लाग्दा बीच बाटोमा बनिएका कीर्तिमान र माइलखुट्टीका विशेषताहरू पनि त्यत्तिकै महत्त्वपूर्ण हुने गर्दछ जतिको महत्त्व त्यो सफलतालाई दिइने गरिन्छ। यसैका एक जीवन्त पर्याय हुन् हिन्दी सिनेतारीका अभिनेत्री साधना, जसले आफ्नो फिल्मी संघर्ष अनि सफलताको क्रममा तीव्र गतिले अघिल्तिर बढ्दै गर्दा त्यस बेला फैसनका नयाँ नयाँ ट्रेन्ड सेट गर्दै कहिले साधना कट हेयर स्टाइल अपनाएर धुम मचाइन् त कहिले मिश्री गर्ल बनेर सारा बलिउडलाई नै रहस्यमय बनाइदिन्। यस्तोमा कथा सफलताको आजको अङ्कमा हामीले लिएर आएका छौँ यिनै प्रतिभाशाली अभिनेत्री साधनाका सङ्घर्ष अनि सफलताका किस्सा कहानीहरू। कार्यक्रमबाट आदरणीय श्रोताहरूमाझ साथीहरू म वीरेनको स्वागत अभिनन्दन।

2 सेप्टेम्बर सन् 1941 ब्रिटिस भारतको कराची प्रान्तमा एक सिन्धी हिन्दू परिवारमा जन्मिएकी साधनाको बाल्यकालको नाम चाहिँ तर नगमा शिवदासा नै थियो। उनी आफ्ना बाबा आमा शिवराम शिवदासानी र लाली देवी कि एकलौती सन्तान थिइन्। पछि उनी 5 सालकी छँदा बाबाले उनको नाम बदलेर साधना शिवदासानी राखिदिएका थिए भने कालान्तरमा उनी यही नाम साधनाले नै सारा बलिउडमा प्रसिद्ध हुन पुगिन्। भारत विभाजनको समय उनका परिवार कराची छाडेर बम्बे या अहिलेको मुम्बईमा आएर बस्न थाले। आमाले साधनालाई 8 वर्षकी हुँदासम्म घरैमा नै पढाइन्। त्यसपछि वडालाको आक्सिलियम कन्भेन्ट स्कुलमा भर्ना गराइदिन्। स्कुली शिक्षा पुरा गरेर अब साधनाले जय हिन्द कलेजमा दाखिला लिइन्। कलेजका दिनहरूमा उनी नाटकहरूमा पनि अभिनय गर्ने गर्थिन्। तर जब परिवार चल्न गाह्रो हुन थालेपछि चाहिँ साधनाले कोलाबामा नै टाइपिस्टको काम पनि गर्न थालिन्। उनी बिहान कलेज जाने गर्थिन् भने दिउँसो अन्य जीविकोपार्जनका कामहरू गर्ने गर्दथिन्। सङ्घर्षका यी कठिन दिनहरूमा तर साधनाले समयाभावको कारण कलेजको डिग्री प्राप्त गर्न सकिनन् अनि आफ्नो अध्ययनलाई विषयमा छोडेर उनी फिल्मी क्षेत्रमा आइन्। बाल्यकालदेखि नै चलचित्रको पर्दामा करियर बनाउने साधनाको ठूलो सपना थियो अनि अभिनेत्री नूतनबाट उनी ज्यादै प्रभावित थिइन्। कलेजको समयमा उनले नाटकमा गरेकी अभिनयबाट प्रभावित भएर केही फिल्म निर्माताहरूले साल 1958 भारतको पहिलो सिन्धी चलचित्र अवानामा साधनालाई शीला रमानीकी सानी बहिनीको रोल दिए। यो रोलको निम्ति त्यति बेला साधनाले 1 रुपियाँ पारिश्रमिक पाएकी थिइन्, जुन उनले आफ्नो सङ्घर्ष अनि सफलताको यात्रामा अर्जन गरेकी सम्भवतः सबैभन्दा पहिलो कमाई थियो। यही चलचित्र अवानाको प्रमोसनल सुटको समय लिएको साधनाको एउटा तस्विर स्क्रिन नामक फिल्मी पत्रिकामा पनि छापिन

0: लागेको थियो र संयोगवश त्यस बेलाका हिन्दी सिनेमाका प्रमुख निर्माता शशाधर मुखर्जीको आँखा साधनाको त्यही तस्विरमा पर्न पुग्यो। उनकै सिनेमा टोलीका निर्देशक रामकृष्ण नैयरले त्यो समय एउटा नयाँ हिन्दी चलचित्र लविन सिमलाको निर्देशन गर्न लागेका थिए र उनलाई पनि साधनाको त्यो तस्विरले ज्यादै प्रभावित गर्यो। तर तस्विरमा साधनाको निधार केही चौडा देखिएको कारण त्यसलाई सामान्य लुक दिनलाई निर्देशक रामकृष्ण नैयरले हलिउड अभिनेत्री आड्रे हेपबर्नको फ्रिन्ज स्टाइललाई नै साधनाको केस र निधारमा अप्लाई गर्दै सन् 1960 यो चलचित्र लभ इन सिमला प्रदर्शित गरियो, जसमा साधनालाई जय मुखर्जीको अपोजिट कास्ट गरिएको थियो भने साधना अनि जय मुखर्जी दुवैको यो डेब्यू फिल्म पनि थियो। नभन्दै यो चलचित्र लभ इन सिमलाले त्यो साल 1960 अत्यन्तै ठुलो सफलता हासिल गर्यो र यसका साथै अभिनेत्री साधना अनि अभिनेता जय मुखर्जी रातारात स्टार बन्न पुगे भने साधनामाथि प्रयोग गरिएको फ्रिन्ज स्टाइल पनि साधना कटको नामले नवयुवतीहरूमा ज्यादै लोकप्रिय हुन पुग्यो र त्यो समयका प्राय सबै नवयौवनाहरूले यही साधना कट स्टाइलमा नै आफ्नो केश राशिको श्रृङ्गार गर्न थाले अनि यस प्रकार अब अभिनेत्री साधना एउटी फ्यासन आइकनको रूपमा केटीहरूमा अत्यन्तै लोकप्रिय हुन पुगिन्। पछि गएर यही साधना कट हेयर स्टाइल नै साधनाको सिग्नेचर लुक पनि बन्न पुग्यो।
1: ऐसा मालूम होता है कि 100% चांसेस मेरे मिस शिमला चुने जाने के।
2: इसका ये मतलब हुआ कि 0% चांसेस अपने रहेगा। जब तुम फिल्म स्टार बन जाओगी तो मेरा क्या काम होगा?
1: तुम्हें काम की जरूरत ही क्या होगी? ऐश करोगे?
0: यस प्रकार चलचित्र लभ इन सिमलाको अपार सफलतापछि चाहिँ अब साधनाले कहिल्यै पनि पछिल्तिर फर्केर हेरिनन्। यसबीच 1960 यही सफल चलचित्र लभ इन सिमलाको सेटमा निर्देशक रामकृष्ण नैयर अनि अभिनेत्री साधना बीच प्रेम सम्बन्ध पनि स्थापित भयो जो वर्षौंसम्म चलिरह्यो। यही समयहरूतिरै साधनाले लगालगि पुनः एकपल्ट जय मुखर्जीसँगै चलचित्र एक मुसाफिर एक हसिना र देव आनन्दसँग चलचित्र हम दोनोमा पनि काम गरिन्। फिल्म समीक्षामा rediff.com साधनाको बारेमा लेख्यो, उनका भावपूर्ण र मनमोहक आँखाले नै सबै कुरा भनिदिँदछ, जबकि उनले आफ्नो विनम्रतालाई दृढ वाणीले सन्तुलित गर्दछिन्। 1964 प्रदर्शित सस्पेन्स थ्रिलर चलचित्र वो कौन थीमा मनोज कुमारको अपोजिट देखा परेकी साधनाले दोहोरो भूमिका निभाइन्, जसमा गरेकी बेजोड अभिनयको निम्ति उनलाई त्यो सालको सर्वश्रेष्ठ अभिनेत्रीको रूपमा पहिलो फिल्म फेयर नामाङ्कन दिलाइदियो।
2: कौन हो तुम?
1: कोई नहीं।
2: कहाँ जाना है?
1: कहीं नहीं।
2: लेकिन इतनी रात को ऐसी बरसात में अकेली?
1: मैं अकेली नहीं।
2: आखिर तुम्हें कहीं तो जाना है।
1: जहाँ मुझे जाना है वहाँ तुम नहीं पहुँचा सकते।
2: बहुत दूर है क्या?
1: बहुत करीब है।
2: गाड़ी का रास्ता नहीं?
1: रास्ते बहुत हैं, मगर तुम नहीं जा सकते।
2: देखो मैं एक डॉक्टर हूँ, मुझसे डरो नहीं।
1: मैं किसी इंसान से नहीं डरती।
0: इस पल्ट पनि साधनाको बारेमा लेख्दै rediff.com उनीलाई मोनालिजा जस्तै मनमोहक मुस्कानको साथ एउटा शो स्टपर बतायो। 1966 र 1967 लगालगी दुईवटा मिस्ट्री मुभी मेरा साया अनि अनिता मात्र यसपल्ट एउटा बिल्कुलै बेग्लै अन्दाजमा दर्शक समक्ष आइन साधना, जसका रहस्यमय कथानक र परिधानले साधनालाई यसपल्ट मिस्ट्री गर्ल अर्थात् रहस्यमय युवतीको रूपमा स्थापित गराइदियो। खास गरिकन मेरा साया चलचित्रको मदन मोहनद्वारा सङ्गीतबद्ध र आशा भोसलेद्वारा गाइएको गीत झुम्का घिरारे मानिसहरूमाझ यति विघ्न लोकप्रिय भयो कि रेडियोमा पनि यही गीतको निम्ति सर्वाधिक अनुरोध पत्रहरू आउन थाल्यो।
3: फिर क्या हुआ?

यही साल 1966 कै मार्च 7 तारिक साधना र फिल्म निर्देशक रामकृष्ण नैयरको लगभग 6 वर्ष लामो प्रेम कहानीले पनि आफ्नो लक्ष्य पायो र उनीहरू दुवै विवाह बन्धनमा बाँधिन पुगे। यसबीच 1965 चलचित्र वक्तमा शानदार अभिनय गरे बापत साधनालाई त्यो सालको सर्वश्रेष्ठ अभिनेत्रीको रूपमा दोस्रो फिल्मफेयर नामाङ्कन पनि प्राप्त हुन पुग्यो। बलिउडको यही पहिलो सामूहिक चलचित्रमा साँगो र चुडीदार कुर्ताको फैसनलाई पनि लोकप्रिय बनाएर नयाँ ट्रेन्ड सेट गर्नमा समेत सफलता हासिल गर्न पुगिन् साधनाले। पछि सन् 2002 उनलाई IIFAद्वारा लाइफ टाइम अचिभमेन्ट अवार्डले पनि सम्मानित गरियो। उनका अन्य प्रमुख चलचित्रहरू हुन् छोटे सरकार, गीता मेरा नाम, आप आए बाहर आई, इन्तकाम, राजकुमार इत्यादि र अन्य धेरै। यिनै ख्यातिप्राप्त अभिनेत्री साधनाको निधन 25 दिसम्बर सन् 2015 मुम्बईमा हुन पुग्यो।

यस सन्देशपछि आउनुहोस्, पहिला सुनौ एउटा हिन्दी चलचित्रको गीत जोडिएको छ चलचित्र जनावरबाट अलका याग्निकको स्वरमा। गीतमा छ बोल समीरको अनि धुन आनन्द मिलिन्दको।

यो समुद्र गीतपछि श्रोतागण अब आउनुहोस् सुनौ आजको सन्दर्भको विषय जो रहेको छ मोहन बगान दिवसको अवसरमा फुटबल खेल र भारतीय प्रतिभाको बदलिन्दो स्वरूप। मोहन बगान दिवस भारतीय फुटबलको गौरवशाली इतिहास राष्ट्रिय चेतना र बदलिन्दो खेल संस्कृतिको प्रतीक हो। हरेक साल 29 जुलाईमा मनाइने यो दिनले न केवल एक ऐतिहासिक जितको याद दिलाउँदछ तर वर्तमान भारतीय फुटबलमा प्रतिभाहरूको आधुनिक र व्यावसायिक भइरहेको स्वरूपलाई पनि दर्शाउँदछ। 29 जुलाई सन् 1911 मोहन बगानले ब्रिटिस टिमलाई 2-1 हराएर प्रतिक्रिया आई एकल सिल्ड पनि जितेको थियो। भारतीय खेलाडीहरूले जुत्ता नलाइकनै नाङ्गो खुट्टा अङ्ग्रेजहरूलाई उनीहरूकै खेलमा मात दिए। जुन महान घटनाले स्वतन्त्रता सङ्ग्राममा राष्ट्रवादको जल्दो मसाललाई अझै चहकिलो बनाइदिएको थियो। यही दिनको यादमा साल 2001 हरेक साल उत्सव मनाइने गरिन्छ अनि खेल जगतका ताराहरूलाई मोहन बगान रत्नले सम्मानित पनि गरिने गरिन्छ। बितेका केही दशकहरूमा विशेष गरी इन्डियन सुपर लिग आईएसएल को आगमन भएदेखि त भारतीय फुटबल र यहाँका खेलाडीहरूको खेल अन्दाज मानसिकता अनि सुविधाहरूमा भारी बदलाव आएको छ। आधुनिक भारतीय खेलाडीहरूलाई हाइटेक ट्रेनिङ जिपिएस ट्र्याकिङ सिस्टम र विदेशी कोचहरूको देखरेखमा उत्कृष्टतातर्फ अघि बढाइरहेको छ। आज शाहल अब्दुल समत लिस्टन कोलोसो मनवीर सिंह अनि सुनील छेत्री जस्ता आधुनिक भारतीय ताराहरू मैदानमा अत्यन्तै आक्रामक साथै खान्तिक रूपले परिपक्व फुटबल खेल्ने गर्दछन्। तसर्थ यो त थियो आजको विषयवस्तु जोडेको थियो मोहन बगान दिवसको अवसरमा फुटबल खेल र भारतीय प्रतिभाको बदलिन्दो स्वरूपबारे केही जानकारी। त्यो जानकारीपछि आउनुहोस् अब सुनौ अर्को चलचित्र शिकारको एउटा सुमधुर गीत जोडेको छ गायिका आशा भोसलेको स्वरमा। गीतमा बोल हर्षद जयपुरीको अनि धुन रहेको छ शङ्कर जय किशनको।

0: शिकार चलचित्रको यो गीतपछि सदागन अब आउनुहोस् सुनौ 9 बजेको प्रमुख समाचारलाई पनि।
1: यो आकाशवाणी हो, 9 बजेको प्रमुख समाचारको साथमा म सबिना गिरी। प्रधानमन्त्री नरेन्द्र मोदीले हिज आफ्नै निवासमा सरकारका सचिवहरूसित उच्च स्तरीय बैठक गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले गुरु पूर्णिमाको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै मोदीले भन्नुभयो, गुरूहरूले ज्ञान मात्र प्रदान गर्दैन तर आफ्ना शिष्यहरूमा सकारात्मक ऊर्जा पनि भर्छन्। उनीहरूलाई महान विचार र सद्गुणले भर्छन्। लोकसभा अध्यक्ष ओम बिरलाले गुरु पूर्णिमाको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै श्री बिरलाले भन्नुभयो, गुरु पूर्णिमा भारतीय संस्कृतिमा रहेको शाश्वत चेतनाको उत्सव हो जसले शताब्दीयौंदेखि समाजलाई ज्ञान, मूल्य मान्यता, सत्य र मानवताको प्रकाशले मार्गदर्शन गर्दै आएको छ। लोकसभामा लोक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 माथि आज छलफल पुनः शुरू हुनेछ। पाकिस्तान अधिकृत जम्मू कश्मीरमा संयुक्त आवामी एक्शन कमिटीले आयोजना गरेको मार्चका क्रममा प्रदर्शनकारीमाथि गोली चलाउँदा कम्तीमा 20 जनाको मृत्यु भएको छ। गणपति भक्तहरूको सुविधाको लागि मध्य रेलवेले 11 सेप्टेम्बरदेखि 27 सम्म 246 वटा गणपति विशेष रेलहरू सञ्चालन गर्नेछ। गृह मन्त्रालयले सशस्त्र सीमा बलको कम्ब्याट जनरल ड्युटी ग्रुप सी पदहरूमा भर्तीको लागि नियम 2026 को सूचना जारी गरेको छ। यस अन्तर्गत प्रत्येक भर्ती वर्षमा कन्स्टेबल जनरल ड्युटी पदमा भर्तीमा पूर्व अग्नि नियन्त्रकहरूका लागि 50% पदहरू आरक्षित गरिनेछ। मौसम विभागले छत्तीसगढ़, पूर्वी मध्य प्रदेश र विदर्भमा भोलिसम्म भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। दिल्ली, हरियाणा, चण्डीगढ, हिमाचल प्रदेश, पंजाब, उत्तराखण्ड र उत्तर प्रदेशका लागि आगामी 2 दिनको लागि अरेन्ज अलर्ट जारी गरिएको छ। उपहिमालयन पश्चिम बंगाल र सिक्किममा आगामी 2 दिनको लागि भारी वर्षा हुने अनुमान गरिएको छ। आकाशवाणीबाट 9 बजेको प्रमुख समाचार पूरा भयो। अहिले 9:25 समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।
0: सदागन प्रमुख समाचारपछि अब आउनु सुनौ केही सुमधुर हिन्दी चलचित्रको गीत एकै पार्श्व गायकको शर्मा, अनि उहाँ हुनुहुन्छ आजका पार्श्व गायक मोहम्मद रफी। आज सुन्नुहोस् एकै पार्श्व गायक मोहम्मद रफीको शर्मा केही विविध हिन्दी चलचित्रका गीतहरू। प्रथममा सुन्नुहोस् चलचित्र जब जब फूल खिलेबाट आन्दबक्सीको बोलमा लक्ष्मीकान्त प्यारेलको धुन, गायक मोहम्मद रफी।

एकै पार्श्व गायक मोहम्मद रफीको स्वरमा विविध हिन्दी चलचित्रका गीतहरू राबरीले गरिरहेछौँ। कोलकाता केन्द्रको बङ्गला समाचार, जसको लगतै पछि 9:25 मिनटमा सुन्नेछौँ यस केन्द्रको प्रादेशिक समाचार पनि।

0: ভবিষ্যৎ সাফল্য কামনা করেছেন রাষ্ট্রপতি। গ্লাসগো কমনওয়েলথ গেমসে ভারতীয় ক্রীড়াবিদরা এখনও পর্যন্ত 12টি পদক জিতেছেন, এর মধ্যে রয়েছে 2টি সোনা, 7টি রুপো ও 3টি ব্রোঞ্জ। শেষ করার আগে খবরের বিশেষ কিছু অংশ আরও একবার। প্রধানমন্ত্রী নরেন্দ্র মোদী সরকারের বিভিন্ন দপ্তরের সচিবদের সঙ্গে এক উচ্চ পর্যায়ের বৈঠকে বিভিন্ন দপ্তরের ভবিষ্যৎ কর্মপন্থা খতিয়ে দেখেছেন। লোকসভায় আজ পাবলিক এক্সামিনেশনস প্রিভেনশন অফ আনফেয়ার মিন্স সংশোধনী বিল 2026 নিয়ে ফের আলোচনা হবে। আজ গুরু পূর্ণিমা, প্রধানমন্ত্রী এ উপলক্ষে শুভেচ্ছা জানিয়েছেন। খবর শেষ হলে এরপর স্থানীয় সংবাদ সকাল 10:10।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदी तथा लोकसभा अध्यक्ष ओम बिरलाले गुरु पूर्णिमाका अवसरमा देशवासीहरूलाई शुभकामना दिनुभएको छ। सोशल मिडियामा एक पोस्टमा मोदीले गुरुहरूले मात्र ज्ञान प्रदान गर्दैनन्, आफ्ना शिष्यहरूमा सकारात्मक ऊर्जा पनि दिन्छन् र उनीहरूलाई महान विचार र सद्गुणहरूले भरिपूर्ण बनाउँछन् भन्नुभयो। प्रधानमन्त्रीले नागरिकहरूलाई आफ्नो आदर्श जीवन शक्तिको स्रोत बनाउन आग्रह पनि गर्नुभयो। पश्चिम बंगालमा सर्वोच्च न्यायालयको आदेशपछि र नीट परीक्षाको पेपर लिकसँग सम्बन्धित विरोध प्रदर्शनका सबै पक्षहरूको मूल्याङ्कन गरेपछि राज्य सरकारले विरोध प्रदर्शनमा भाग लिने विद्यार्थीहरू विरूद्ध कुनै दण्डात्मक कारवाही नगर्ने निर्णय गरेको छ। यद्यपि राज्य सरकारले आपराधिक रेकर्ड भएकाहरूलाई आवश्यक कारवाही गर्ने बताएको छ। सरकारले एक विज्ञप्ति जारी गर्दै राज्यमा नीट परीक्षाको विरोध प्रदर्शनमा अहिलेसम्म 16 पक्राउ परेका जनाएको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आगामी केही वर्षहरूमा राज्यमा चरणबद्ध रूपमा 1,00,000 नयाँ पुलिस कर्मीहरूको भर्ती गरिने बताउनुभयो। उहाँका अनुसार अहिले 14,000 पुलिस कन्स्टेबल तालिम सकेपछि नियुक्तिका लागि पर्खिरहेका छन्। मुख्यमन्त्रीका अनुसार राज्यमा प्रति 1,00,000 जनसङ्ख्यामा 106 पुलिस कर्मी छन् भने राष्ट्रिय औसत 155 रहेका छन्। पुलिसलाई थप सुदृढ बनाउन रिक्त पदहरूमा शीघ्र पदपूर्ति गरिनेछ। उहाँका अनुसार राज्यमा 47,000 पदहरू रिक्त छन् र अन्य पछौटे वर्ग ओबीसी सम्बन्धी मुद्दा समाधान भएपछि भर्ती प्रक्रियालाई अगाडि बढाइनेछ। कार्यक्रममा नागरिकका गुनासोहरूका लागि 4 टोल फ्री नम्बरमा राज्यको जुनसुकै भागबाट शिकायत दर्ता गर्न सकिनेछ। मुख्यमन्त्रीले गलत सूचना दिनेलाई कानून अनुसार कारवाही गरिने चेतावनी दिनुभएको छ। उहाँले राष्ट्रिय अनुसन्धान एजेन्सी एनआईए को जस्तै राज्यमा राज्य अनुसन्धान एजेन्सी एसआईए गठन गर्ने पनि घोषणा गर्नुभयो। पुलिस कर्मीहरूको कार्यशैलीको प्रशंसा गर्दै मुख्यमन्त्रीले भन्नुभयो, राज्य सरकार कानूनको दायरामा रहेर पूर्ण समर्पणका साथ काम गर्न उनीहरूसँग खडा छ। पश्चिम बंगालमा मानव रगत तस्करीमा संलग्न गिरोहलाई पक्राउ गर्ने सम्बन्धमा राज्य स्वास्थ्य विभागले विभिन्न स्थानहरूमा छापा मारेको छ। यसअघि 2 ब्लड ब्याङ्कमा अवैध रूपमा मानव रगत अन्य क्षेत्रमा पुर्याएको आरोप लागेको थियो। स्वास्थ्य विभागले 6 अवधिमा 3,000 युनिटभन्दा अधिक रगतको अवैध तस्करी भएको प्रमाण फेला पारेको छ। कोलकातामा 3 ब्लड ब्याङ्कमा अनुसन्धान भइरहेको छ। राज्यभरका विभिन्न रक्तदान शिविरहरूबाट संकलन गरिएको रगत बिहार, उत्तर प्रदेश र झारखण्डका ब्लड ब्याङ्कहरू सहित अन्य स्थानहरूमा अवैध रूपमा पठाइएको आरोप लगाइएको छ। पश्चिम बंगाल सरकारले ग्रामीण प्रशासनलाई बलियो बनाउने उद्देश्यका साथ एक प्रमुख प्रशासनिक फेरबदलमा 99 ब्लकका खण्ड विकास अधिकारीहरूलाई सरुवा गरेको छ। राज्य कार्मिक र प्रशासनिक सुधार विभागले यस सम्बन्धमा एक अधिसूचना जारी गरेको छ। गत मई महिनामा भएको विधानसभा चुनावपछि मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा नयाँ सरकार गठन भएपछि राज्य प्रशासनमा ठूलो परिवर्तन भइरहेको छ। यसअघि वरिष्ठ प्रशासनिक अधिकारी र पुलिस विभागमा व्यापक फेरबदल भएको थियो। अहिले सरकारले ग्रामीण प्रशासनको सबैभन्दा महत्वपूर्ण कडी मानिने खण्ड विकास स्तरमा परिवर्तन गरिएको छ। दार्जिलिङका सांसद राजु विष्टले दार्जिलिङ पहाडका महत्वपूर्ण 2 सडक सुभाष घिसिङ मार्ग रोहिणी रोड र दार्जिलिङ लेबोङ राङगेरुङ 3 सर्कुलर रोडको थप विकास तथा स्तरोन्नतिको कार्य अब पश्चिम बंगाल सरकारको पीडब्ल्यूडी विभागले आफ्नो जिम्मामा लिने जानकारी दिनुभएको छ। सांसद विष्टका अनुसार हालै मुख्यमन्त्री शुभेन्दु अधिकारी तथा पीडब्ल्यूडी मन्त्रीसँग भएको बैठकमा उहाँले क्षेत्रका 3 विधायकसँग मिलेर यी दुवै सडक

यसलाई पीडब्ल्यूडी विभाग मार्फत मर्मत सुदृढीकरण तथा स्तरोन्नति गरिनुपर्ने माग गर्नुभएको थियो। उक्त मागलाई ध्यानमा राख्दै पीडब्ल्यूडी विभागलाई दुवै सड़कको सुरक्षा दिगोपन र भरपर्दो यातायात सुनिश्चित गर्न विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गर्न निर्देशन दिएको छ। त्यसपछि सड़कको आवश्यक स्तरोन्नति तथा विकास कार्य अघि बढाइने जानकारी गराएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 10 बजे प्रमुख समाचारका साथ उपस्थित हुनेछौं। सुन्दै गर्नुहोस् आकाशवाणी।

सुधागन प्रादेशिक समाचार पछिको यो समय हो बिहानको टिक 9:30 अनि पुरापुरी 42 सेकेन्ड भइरहेको अनि अबको यो समय हो पुनः एकपल्ट सुमधुर हिन्दी चलचित्रका गीतहरूको यो प्रसारण हो आकाशवाणी खरसाङको जसलाई यहाँहरूले एफएम 103.5 मेगाहर्जमा सुन्नुहुँदैछ अनि सँगसँगै हाम्रो प्रसारण मोबाइल एप्लिकेसन न्युज अन एआइआर अनि सँगसँगै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्म अनि सँगसँगै पूर्व निर्धारित समयहरूमा आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज पनि सुन्न सकिनेछ। अघिल्लो कार्यक्रम केही सुमधुर हिन्दी फिल्म सङ्गीतहरूको हिन्दी चलचित्रका सुमधुर गीत सङ्गीतहरूको कार्यक्रमको थालीमा सुन्नुहोस् चलचित्र हिर राजाबाट लता मङ्गेशकरको स्वरलाई गीतमा बोल कैफी आजमीको धुन मदन मोहनको

0: श्रोताले अहिले सुन्नुहुन्थ्यो केही समुदूर हिन्दी चलचित्रका गीतहरू। यसका कार्यक्रमपछि अब सुन्नुहोस् 10 बजेको प्रमुख समाचारले पनि।
1: यो आकाशवाणी हो, उषा किरणबाट सुन्नुहोस् प्रमुख समाचार। लोकसभामा लोक परीक्षा अनुसूचित साधन रोकथाम संशोधन विधेयक 2026 आज छलफल पुनः सुरु हुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी तथा लोकसभा अध्यक्ष ओम बिरलाले गुरु

पूर्णिमाका अवसरमा देशवासीहरूलाई शुभकामना दिनुभएको छ। सोशल मिडियामा एक पोस्टमा मोदीले गुरुहरूले ज्ञान मात्र प्रदान गर्दैनन्, आफ्ना शिशुहरूमा सकारात्मक ऊर्जा पनि दिन्छन् र उनीहरूलाई महान विचार र सद्गुणहरूले भरिपूर्ण बनाउँछन् भन्नुभयो। बाघ संरक्षण, प्राकृतिक वासस्थानको संरक्षण र बाघको घट्दो संख्या रोक्नका लागि सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वभर बाघ दिवस पालन गरिँदैछ। सन् 2010 नोभेम्बरमा रुसको सेन्ट पिटर्सबर्ग टाइगर समिटमा यसको स्थापना भएको थियो। वित्त वर्ष 2025-26 भारतको कुल निर्यात 863.1 अर्ब अमेरिकी डलर पुगेको छ। मध्यप्रदेश पुलिसको नशा से दूरी है जरूरी अभियानको दोस्रो चरणले नयाँ विश्व रेकर्ड बनाएको छ। इन्दौर पुलिस कमिश्नरको कार्यालयले एकैसाथ 1,75,451 जनालाई लागू औषध दुर्व्यवसन विरूद्ध अनलाइन शपथ खुवाएको छ। यो उपलब्धिलाई लन्डनस्थित वर्ल्ड बुक अफ रेकर्डले मान्यता पनि दिएको छ। पाकिस्तान प्रशासित जम्मू काश्मीर पीओजेकेमा क्रूर सरकारी कार्यवाहीमा मृत्यु हुनेको संख्या पछिल्लो दुई दिनमा 30 पुगेको छ भने कैयौं घाइते भएका छन्। मौसम विभागले छत्तीसगढ़, पूर्वी मध्यप्रदेश र विदर्भमा भोलिसम्म भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। दिल्ली, हरियाणा, चण्डीगढ, हिमाचल प्रदेश, पंजाब, उत्तराखण्ड र उत्तर प्रदेशका लागि आगामी दुई दिनको लागि अरेन्ज अलर्ट जारी गरिएको छ। ओडिसामा लगातार मनसुनी वर्षाका कारण ठूलो क्षेत्रमा बाढी आएको छ र राज्यका धेरै भागहरूमा सामान्य जनजीवन नराम्ररी प्रभावित भएको छ। अहिलेलाई आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो। दिउँसो 1 बजे उपस्थित हुनेछौँ पुनः प्रमुख समाचार लिएर। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।

झागन प्रमुख समाचार पछिको समय हो बिहानको ठिक 10:02 भइसकेको अनि यो समय हो जानकारीमूलक सङ्गीतमय ज्ञानवर्धक रोचक कार्यक्रम हेलो खरसाङको। हेलो खरसाङ यो कार्यक्रम आइतबार बाहेक हरेक बिहान ठिक 10:02 प्रसारण गर्ने गरिन्छ आकाशवाणी खरसाङ मार्फत जो यहाँहरूलाई एफएम 103.5 MHz मोबाइल एप्लिकेसन न्युज अन एयर अनि प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा अनि सँगसँगै पूर्व निर्धारित समयहरूमा आकाशवाणी दार्जिलिङको एफएम 100.2 MHz पनि उपलब्ध रहने गर्दछ। ताजाको हेलो खरसाङको यस अङ्कबाट हाम्रा प्राविधिक मित्र सचिन लोहागन अनि सुरज प्रधानको साथमा प्रसारण सहयोगी पासाङ दोर्जे शेर्पा लगायत तपाईँको सहयात्रीमा बिरेनको हार्दिक स्वागत अभिनन्दन। आज पनि छन् केही सुमधुर गीत सङ्गीत केही जानकारी अनि केही भावनाहरू यस कार्यक्रममा। तपाईँले सुन्नुहोस् एउटा सुमधुर हिन्दी चलचित्रको गीत जोडेको छ चलचित्र आँख्यो के छरो खुसीबाट। यो चलचित्रकै टाइटल ट्र्याकको रूपमा सुन्नुहोस् यस गीतलाई गायिका हेमलथाको स्वरमा। यस गीत पर रहेको छ शब्द सङ्गीत रविन्द्र जैनको।

सधैँ थियो सुमधुर गीत चलचित्र अख्यों के झरोखोसेबाट जसको शीर्षक गीत तथा टाइटल ट्र्याकको रूपमा र यो गीत पछि सोधागन आउँ आजको हेलो खरसाङ कार्यक्रमको एउटा विचारतर्फ जोडेको छ. आजको दिन अल्बर्ट आइन्स्टाइनले भन्नुभएको विचार, त्यो विचार रहेको छ जुन मानिसले कहिले पनि केही नयाँ गर्ने कोसिस नै गर्दैन निसन्देह ऊबाट कुनै गल्ती पनि हुँदैन. यसैले असफलतासँग नडराउनुहोस् किनकि यही नै सफलताको सिँढी हो. यो भनाई अल्बर्ट आइन्स्टाइनको. तपाईँसँग कतिको सहमत हुनुहुन्छ भन्नुहोस् है त. हामी हुनेछौँ आजको दिनको विशेषता अर्थात् आज विशेष सेगमेन्टतर्फ. तर पहिला एउटा सुमधुर गीत सङ्गीत जोडिएको छ चलचित्र अभिमानबाट लता मङ्गेशकर अनि मनहर गुगर स्वरमा. गीतमा बोल मजे सुल्तानपिरको अनि धुन एस डी बर्मनको. सुन्नुहोस् गीतलाई.

अनि समुद्र गीतपछिको समय हो आज विशेष अर्थात् इम्पोर्टेन्स अफ डे सेगमेन्टको। यो हो आजको दिनको विशेषता। के छ त आजको दिनमा विशेष? श्रोतागण, आज सन् 2026 सालको 29 तारिक जुलाई बुधबार। अनि श्रोतागण, हरेक साल आजकै दिन अर्थात् 29 जुलाईको दिन अन्तर्राष्ट्रिय बाघ दिवस मनाइने गरिन्छ। संसारभरि बाघको संरक्षण अनि उनीहरूको घट्दो प्राकृतिक आवासहरूप्रति जागरूकता बढाउनका निम्ति यो कदम चालिएको हो। यो दिवस मनाउने घोषणा सन् 2010 रुसको सेन्ट पिटरबर्ग बाघ शिखर सम्मेलनमा गरिएको थियो। जङ्गली बाघहरूको घट्दो जनसङ्ख्यालाई रोक्नको निम्ति वैश्विक प्रणाली तयार गर्नु यसको मुख्य उद्देश्य रहेको छ। अनि आजको दिन हो गुरु पूर्णिमाको पावन दिन पनि। अनि गुरु पूर्णिमाको यहाँ सबै सम्पूर्णमा हार्दिक शुभकामना। अनि आज अर्थात् 29 जुलाईकै दिन हरेक साल मोहन बगान दिवस पनि मनाइने गरिन्छ। यो दिनले भारतीय फुटबल अनि राष्ट्रिय इतिहासमा एउटा अत्यन्तै गौरवशाली स्थान ओगटेको छ। 29 जुलाई 1911 मोहन बगानले प्रतिष्ठित आइएफए सिल्डको फाइनलमा ब्रिटिस टिमलाई 2-1 पराजित गरिएको थियो। इतिहासमा यो पहिलोपल्ट थियो कि कुनै भारतीय क्लबले अङ्ग्रेजहरूलाई उनकै खेलमा मात दिएको थियो। मोहन बगानका खेलाडीहरूले खाली खुट्टै खेलेर यो म्याच जितेको थियो। यो जितले प्रत्येक भारतीयको मनमा त्यो समय स्वतन्त्रताको आगोलाई प्रचण्ड रूपमा दन्काइदिएको थियो। यो थियो आजको दिनको विशेषता। अनि यसपछि आउनु श्रोतागण, अब सुनौ अर्को सुन्दर फिल्म सङ्गीत जोडिएको छ चलचित्र सुहागबाट। आशा भोसले अनि शशि कपूरको युगल स्वरमा, गीतमा बोर अङ्ग व्यक्तिको अनि धुन लक्ष्मीकान्त प्यारेलालको पुनःपल्ट।

Ay, ay.

यहो ट्राफिक अपडेट। आफ्नो काम छोडेर चिन आउनु सडकमा, किनभने यो हो ट्राफिक अपडेट। ट्राफिक अपडेटमा आज हामी कुरा गर्नेवाला छौँ न्यारो ब्रिजको, जस्तो कि एउटा कुनै साइन बोर्डमा एउटा घचुरो स्थान देखेको हुन्छ प्रतीकको रूपमा, जो हुन्छ यो रोड साइन बोर्ड। यो रोड साइनको अर्थ हो कि अघिल्तिरको सडक साँघुरो पुल छ जसमा तपाईँले होसियारीपूर्वक वाहन चलाउनु पर्ने हुन्छ। न्यारो ब्रिज पछि अब आउनुहोस् नो हर्न जोन बारे पनि कुरा गरौँ। रोडमा यो सङ्केत चिन्ह अर्थात् कुनै एउटा साइन बोर्डमा कुनै हर्नलाई ब्लक गरेको छ भने यो सङ्केत चिन्ह भएमा यहाँ वाहनको हर्न बजाउन निषेध गरिएको हुन्छ। अनि यो हो म्यान एट वर्क। के हो त यो म्यान एट वर्क, यसबारे पनि सुनौँ। रोडको साइडमा कुनै त्रिकोणाकारको साइन बोर्डमा कसै व्यक्तिले कुनै काम गरिरहेको दृश्य देखेको छ भने यो साइनको अर्थ हो कि सडकमा यहाँनिर कुनै निर्माण कार्य चल्दैछ र कृपया तपाईँले सडक सतर्क भएर यस सडकमा वाहन चलाउनुहोला। यसको सँगसँगै अब कार्यक्रमको हामी अत्यधिक अन्तिम स्वरमा छौँ सोधागन, र अन्तिम स्वरमा हुनेछ एउटा विदाई गीत, अनि विदाई गीतलाई छोडेर हामी दिन माग्नेछौँ विदा। त्यसपछिका अघिल्लो कार्यक्रम लिएर आउनुहुनेछ उद्घोषिका पूर्णिमा। विदाई गीतमा रहेको छ चलचित्र गुन्डागर्दीबाट साधना सरगम अनि कुमार सानीगोगले स्वरमा यो गीत, जसमा छ बोल

अनुभव सागरको अनि धुन रहेको छ जतिन ललितको। यो गीतसँग छोड्दै यहाँलाई हाम्रा प्राविधिक मित्र सचिन द्वागन अनि सूरज प्रधानको साथमा तपाईँको साहित्य मित्रमा विदा नै, हाम्रा प्रसारण सहयोगी पासाङ दोर्जी शेर्पाको साथमा विदा माग्दछौँ। ठिक 10:30 अघिल्लो कार्यक्रम हाम्रो सरकार लिएर आउनुहुनेछ उद्घोषिका पूर्णिमा। तब समयलाई दिनुहोस् हामीलाई विदा। यो विदाई गीतको साथमा नमस्ते।

समय बिहानको ठिक 10:30 भयो। श्रोता र श्रोताहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई एफएमको 103.5 मेगाहर्जको तरङ्गमा। साथै हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ आकाशवाणी दार्जिलिङको एफएम 110.2 मेगाहर्ज, न्युज अन एआईआर एपमा, साथै सुन्न सक्नुहुनेछ हाम्रो प्रसार

त श्रोता साथी, कार्यक्रम हाम्रो सरोकार अन्तर्गत आज हामी जानकारी दिनेछौ बाघको संरक्षण किन महत्वपूर्ण छ। साथै तपाईँलाई विविध हिन्दी फिल्मी गीतहरू सुनाएर पनि मनोरञ्जन गराइरहेका छौं।

बाघको संरक्षण किन गर्नुपर्नेछ। आज हामीले यस विषयलाई लियौं, कारण आज हो 29 जुलाई विश्व बाघ दिवस। यो दिवस बारे छोटो कुराकानी गरौं। हरेक वर्ष 29 जुलाईमा हामी विश्व बाघ दिवस पालन गर्छौं र यो आरम्भ भएको थियो सन् 2010 रूसको सेन्ट पिटर्सबर्गमा एउटा टाइगर समिटबाट। दिनदिनै बाघको संख्यामा कमी भइरहेछ र यसको संरक्षण हामीले कसरी गर्नुपर्ने, यो विषयलाई हामीले हाम्रो नानीहरू साथै ठूला बडाहरूसँग पनि राख्न सक्छौ, बुझाउन सक्छौ। बाघ केवल एउटा जनावर मात्र होइन, यो त जंगलको राजा र स्वास्थ्यको निशानी हो। इकोसिस्टम ब्यालेन्स अर्थात पारिस्थितिक सन्तुलनको लागि बाघले मृग बदेल जस्ता शाकाहारी जनावरहरूको संख्या नियन्त्रण गर्छ। बाघ नभए यी जनावरहरू असाध्यै बढेर खेतीपाती जंगल सबै नष्ट पारिदिन्छ, तर बाघले जंगललाई जंगल जस्तै राख्नमा सहायता प्रदान गरिरहेछ। जंगल र पानीको सुरक्षाको लागि पनि बाघले ठूलो भूमिका निर्वाह गरिरहेको छ। जहाँ बाघ बाँच्छ त्यहाँ ठूलो र स्वस्थ जंगल हुन्छ। जंगलले हामीलाई अक्सिजन, पानी र शुद्ध हावा प्रदान गर्छ र बाघ बचाउनु भनेको अप्रत्यक्ष रूपमा हाम्रो पानीको मुहान र शुद्ध हावा बचाउनु पनि हो। र अहिलेलाई पनि यो साङ्गीतिक कोशेली

हजुर श्रोता, बाघ जो हाम्रो देश भारतको राष्ट्रिय पशु पनि हो। भारतले नै बाघलाई राष्ट्रिय पशु बनाएर सन् 1973 प्रोजेक्ट टाइगर शुरू गरेको हो, जसले गर्दा आज भारतमा विश्वकै सबैभन्दा धेरै बाघ छन्। भारतको शक्तिको प्रतीक हो बाघ, जसले जंगलको जैविक विविधता र पारिस्थितिक प्रणालीलाई प्रतिनिधित्व गर्दछ। बाघको संरक्षण धेरै महत्वपूर्ण हाम्रो पहिचान र संस्कृतिको लागि पनि। बाघ हाम्रो राष्ट्रिय सम्पदा हो। बाघ हाम्रो शक्ति र साहसको प्रतीक पनि हो। यसबाट हाम्रो देशलाई धेरै आर्थिक सहयोग पनि भइरहेछ। चिडियाखानामा यी जनावरहरू हेर्न टाढा टाढाबाट पर्यटकहरूको आगमन हुन्छ, जसद्वारा स्थानीय मानिसहरूलाई होटल, गाइड, वाहन आदिबाट रोजगारी पनि भइरहेछ। त यस जानकारी यहाँहरू समक्ष राख्ने नै छौँ। अहिलेलाई भने स्वीकार्नुहोस् यो साङ्गीतिक कोशेली।

बाघको संरक्षण किन महत्त्वपूर्ण छ यस विषयमा हामी कुरा गरिरहेछौँ श्रोता। औषधि र जैविक विविधताको लागि पनि बाघले ठूलो भूमिका पालन गरिरहेछ। स्वास्थ्य जंगलमा हजारौं जडीबुटी र जीवजन्तु हुन्छन् जुन भविष्यमा औषधि र विज्ञानको लागि महत्त्वपूर्ण छन्। त्यसैले बाघ त्यो विविधताको संरक्षक पनि हो। बाघ हरायो भने जंगल हराउँछ, जंगल हरायो भने हामी पनि हराउँछौँ। त्यसैले बाघको संरक्षण हाम्रो आफ्नै संरक्षण। बाघ हाम्रो शान मात्र होइन तर प्रकृतिको सन्तुलनको आधार पनि हो। बाघ जोगाउनु भनेको जंगल, पानी र हाम्रो भविष्य जोगाउनु पनि हो। त्यसैले आज सबैले प्रण लिउँ, बाघ बचाउँ, प्रकृति बचाउँ।

श्रोताहरूसँग आज कुरा गर्यौँ बाघको संरक्षण किन महत्त्वपूर्ण छ। कारण आज हो इन्टरनेसनल टाइगर्स डे अर्थात् विश्व बाघ दिवस र यस विषयमा यहाँहरूसँग केही कुराकानी राख्यौँ कार्यक्रम हाम्रो सरोकार अन्तर्गत। र अब म उद्घोषिका पूर्णिमालाई पनि यस कार्यक्रमबाट बिदा दिनुहोस् र अब अघिल्लो चरणमा राखिरहेछौँ आकाशवाणी दिल्ली केन्द्रको हिन्दी समाचार त सुन्दै गर्नुहोस् आकाशवाणीको खरसाङ केन्द्रलाई FM 103.5 MHz को तरङ्गमा।

श्रोताहरूलाई पुनः स्वागत छ आकाशवाणीको खरसाङ केन्द्रमा, जो प्रसारण भइरहेछ एफएम 103.5 मेगाहर्जको तरङ्गमा। समय यस बेला पूर्वान्न 11:05 भइरहेछ र अब सुनौ आधुनिक गीतको कार्यक्रम स्वर माधुरी विभिन्न कलाकारहरूको आवाजमा। त आजका कलाकारहरू यस प्रकारले छन्: युदेन भोटिया, शङ्कर गुरुङ, नवीन, रमेश कुमार रसाइली र वन्दना।

यो प्रसारण हो आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्जको तरङ्गमा। समय यस बेला दिउँसोको ठिक 12:05 भइरहेछ र अब प्रस्तुत छ फरमाइसी फिल्म गीतको कार्यक्रम तपाईँको अनुरोधमा। त कार्यक्रमको प्रथम गीत यहाँ समक्ष राखिरहेछौ फिल्म मोहराबाट। उदित नारायण र साधना सरगमको युगल आवाजमा शब्द आनन्द बक्सीको छ भने संगीत रहेको छ विजु शाहको। अनि यस गीतलाई अनुरोध पठाउनु भएको छ बिहार कलोनी लोनीबाट नसिमुल इस्लाम र प्रकाश वीर, टन्डी लहरा बालोदबाट कमलेश जयपुरिया, बिहारीपुर खडवाबाट पिंकी र रिंकी, जेल रोड रायगढ़बाट लालचन्द रमेश चन्द र कुमकुम मिश्र, पुरानो तलाउ डुमरावबाट वलिउलान सारी आसमानाज, जेल रोड बक्सरबाट राजन सारी र सिराज अन्सारी, इन्दिरा विहार दिल्लीबाट विवियन सारी र दनिश, जेल रोड रायगढ़बाट नरेन्द्र महेन्द्र र जानवी यादव, मेन रोड फारबिसगंज बिहारबाट प्रकाश कुमार पप्पू, नैतिक पिहु कुमार विमल र नवरतन हाता, बारीहार पूर्णिया बिहारबाट ममता रानी, अनोखी अर्पिता लाडो, दीक्षा देव देवांशु र डब्लूजी, मौजु उस्तुबाट प्रदीप कुमार मण्डल, आशिष कुन्दन, करिना पूजा, आरती र सुनिता।

कार्यक्रमको दोस्रो गीत यहाँ समक्ष राखिरहेछौँ फिल्म मे खिलाडी तु नारीबाट। कुमार सानु र अल्का याग्निको युगल आवाजमा शब्द रहेको छ रानी मल्लिकको अनि सङ्गीत अनु मल्लिकको। र अनुरोधकर्ताहरू हुनुहुन्छ शान्तिनगर भिलाई छत्तिसगढबाट प्रदीप कुमार शाह, प्रतिमा शाह र सन्देश शाह, पुना महाराष्ट्रबाट बिना आदेश मेहता र माही मेहता, महेन्द्रनगर उमर खेर महाराष्ट्रबाट अभिजित गोयन्कर, सरिता प्रणीता र अर्जुन गोयन्कर, आकार हाइट्स बहादुरा नागपुरबाट वैशाली शैलेश गोयन्कर, सुमित ध्वनि र प्रिन्स एकांश गोयन्कर, सर्लाही सोकना नेपालबाट अरुण कुमार शर्मा, रेणु देवी, राहुल, वन्दना, प्रियंका र सम्पूर्ण शर्मा परिवारका सदस्यहरू, मेन रोड राजविराज नेपालबाट मोहम्मद उताउल्ला, जिनत, सोनी र इम्तियाज, बडी खञ्जरपुर भागलपुरबाट गुलफराज, समा आरा र जमालुद्दीन, शाह मार्केट भागलपुरबाट सिटिजन मास्टर र हुसेन मास्टर, डिएन सिंह रोड भागलपुरबाट अफरोज बरकत र सादाब, कोटपा नारायणपुर बाबापट्टी बलियाबाट ओम प्रकाश राई, उषा अमित ह्याप्पी, दुविया नेवादा जिल्ला गाजीपुरबाट प्रतीक राई, रोशनी र प्राञ्जल राई, अरेडिया रजोखर बजारबाट मोहम्मद शरीफ आर्जु, मोहम्मद मोहसिन आर्जु, नवाब सवाब सरफराज अफजल, मेन रोड रानीगंजबाट फरजाना सहना, नुसरत सोम्या, रुकैया रिहाना र गजला, पुस्तकालय रोड फारबिसगंज बिहारबाट शम्भु प्रसाद गुप्त, कुन्ती देवी, प्रेम कुमार, कृष्ण कुमार, नन्द किशोर, दल्लुटोला फारबिसगंज बिहारबाट सिराज परवाना अन्सारी, राजा सोराब तरनुम तवस्युम इख्तियार र शम्भु कुमार गुप्ता।

अपर सिरवारी खरसाङबाट एसएम दर्नाल, सुषमा, संयम, करूणा, निलु, विनोद, शीला, कलावती, बिर्तामोर झापा नेपालबाट दिनेश, रुचाल र सञ्चिता, न्यू चम्टा चिया बगान गिर्जा लाइनबाट तोर कात्रुस एका, स्वर्णलता, श्रद्धा, अनिरुद्ध, डेमियन, जुलियन, चार्ल्स, साथै झाङगुडी बस्तीबाट विमल, मीना, सुचिता, निलु र सनिया, भालुखोप मटी डाँडाबाट अशोक कुमार, रामपुर चौक बिहारबाट मोहम्मद जासिम, राही, सपना, साहिना, तमन्ना, रकिम, कमरान, फरहान, संजय र खुशबू, राजनगर मधुबनीबाट कुशेश्वर, मौसम गुप्त, रुद्र, रिद्धि सिद्धि, हिंगोली महाराष्ट्रबाट सहजी वोटके, नन्दा, हनुमान, सारिका, सुरेखा, आरवी, तन्वी एवं समस्त वोटके परिवार, कलम नूरी महाराष्ट्रबाट उत्तम जमदाडे, स्वरा, आत्मराम, ललिता र उनका सम्पूर्ण साथीहरू, कनेडिया बजार पूर्णियाबाट दिलीप कुमार सेन्चुरी, बिमला रानी, सिम्पी, सुशील, अभिषेक र अरब। यहाँहरूको अनुरोधमा अब भने राख्न गरेछु फिल्म रिफ्युजीबाट सोनु निगम र अल्का यग्निको युगल आवाजमा यो गीत, जसमा शब्द रहेको छ जावेद अख्तरको अनि सङ्गीत अनु मल्लिकको।

जावेद अख्तरको शब्द अनि शंकर ईशान अनि लोयको संगीत रचनामा अब भने राख्न गरेछु कार्यक्रमको अन्तिम सांगीतिक कोशली फिल्म कुछ ना कहोबाट। गुञ्जने आवाज रहेको छ उदित नारायण र कविता कृष्णमूर्तिको। अनि यस गीतलाई अनुरोध पठाउनु भएको छ नागरी फार्मबाट शान्त तामाङ, रिता चित्रे बस्ती खरसाङबाट साहिल देवन, खरसाङ बजारबाट सतीश पाण्डे, सरगुजा मैनपाटबाट सोनिया थापा, सोनम रेशमा अदिबा, बिहारी कॉलोनी लोनीबाट परवीन सरफुद्दीन, कुमारी वलीडोम र डब्लूडोम, जेल रोड मथुराबाट वसीम आशमा, अक्रम र उल्ला आशमा, मशोल सीतामंडी बिहारबाट अक्रम हुसैन, इशरत वसीम, रुबिना आरिस, नदीम समीम, अमन ममता रानी, पूनम बच्चू शेख र चीना शेख, लालपुर झारूजोतबाट चढ़ुआ उराव, रमेश मुंडा, समेन भानुभक्त भंडारी, सानु भंडारी, मुस्कु मुंडा, संजीव ओमा र नुपुर।

हवस् श्रोता, आजको फरमाइसी फिल्म गीतको कार्यक्रम तपाईँको अनुरोधमा यतिमा नै पूरा गरिन्छ र अब अघिल्लो चरणमा राखिरहेछौ पाश्चात्य संगीतको कार्यक्रम मेलोडी टाइम।

यो आकाशवाणी हो। अब मुस्कान राईबाट सुन्नुहोस् एक बजेका प्रमुख समाचारहरू। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो आफ्नै निवासमा सरकारका सचिवहरूसित दोस्रो उच्च स्तरीय बैठक गर्नुभयो। उपराष्ट्रपति सिपी राधाकृष्णन अनि प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व बाघ दिवसको अवसरमा वन्यजन्तु प्रेमीहरूलाई शुभकामना दिनुभएको छ। वन तथा पर्यावरण मन्त्री भूपेन्द्र यादवले भारतले बाघ संरक्षणमा ठूलो सफलता हासिल गरेको बताउनु भएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले ग्लासगो राष्ट्रमण्डल खेल 2026 पुरुषहरूको 10,000 मिटर दौडमा रजत पदक जितेकोमा गुलबीर सिंहलाई बधाई दिनुभएको छ। उपराष्ट्रपति राधाकृष्णनले ग्लासगो राष्ट्रमण्डल खेल 2026 महिलाहरूको 69 केजी भारोत्तोलन स्पर्धामा रजत पदक जितेकोमा हरजिन्दर कौर र पुरुषहरूको 10,000 मिटर दौडमा रजत पदक जितेकोमा गुलबीर सिंहलाई बधाई दिनुभएको छ। भारतको कुल निर्यात वित्त वर्ष 2025-26 रेकर्ड 863.1 अरब अमेरिकी डलर पुगेको छ। संसदीय मामिला मन्त्री किरेन रिजिजूले कङ्ग्रेसका सांसदहरूले संसदमा चर्चाको क्रममा लोक परीक्षा अनुचित साधन निवारण संशोधन विधेयक 2026 प्रावधानहरूमाथि चर्चा गर्नको साटो सदनमा विभिन्न राजनीतिक मुद्दाहरू उठाएको आरोप लगाउनु भएको छ। केन्द्र सरकारले प्रधानमन्त्री मत्स्य सम्पदा योजना अन्तर्गत जम्मू कश्मीरका लागि 154.57 करोड रुपियाँको परियोजनाहरू स्वीकृत गरेको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले जापानको दक्षिण पश्चिम कुमामोटो क्षेत्रमा आएको शक्तिशाली भूकम्पप्रति चिन्ता व्यक्त गर्नुभएको छ। युक्रेनको किप स्थित भारतीय दूतावासले एएमआईआर-1 रहेका भारतीय नाविकहरूको अवस्था आफूहरूको सर्वोच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। अनि मौसम विभागले छत्तिसगढ पूर्वी मध्यप्रदेश र विदर्भमा भोलिसम्म भारी वर्षाका लागि चेतावनी जारी गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।

एफएमएक्स 3.5 मेगाहर्जको तरंगमा हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं। साथै यहाँले हाम्रो कार्यक्रमहरू एफएम 100.2 मेगाहर्ज अनि न्यूज अन एआईआर एपमा पनि सुन्न सक्नुहुनेछ। समय यस बेला दिउँसोको ठिक 2:30 भइरहेछ र अब प्रथममा यहाँ समक्ष राखिरहेछौ रविन शर्माको आवाजमा आधुनिक गीत, जसमा शब्द रहेको छ पुष्कर पराजुलीको अनि संगीत शरद सिन्हाको।

अब भने पालो भएको छ लोकगीतको गुन्जने आवाज रहेको छ बसन्ती बाला लामाको शब्द कर्ण थामेको छ भने सङ्गीत रहेको छ बसन्ती बाला लामाकै।

0: संगति कार्यक्रम पछि श्रोता अब भने समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब मुस्कान राईबाट सुन्नुहोस् समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार विकसित भारतको लागि नशा मुक्त युवा अभियानको औपचारिक सुरुवात गर्नुहुनेछ। लोकसभाले एक राष्ट्र एक चुनावसँग सम्बन्धित विधेयकहरूको जाँच गरिरहेको संयुक्त संसदीय समिति जेपिसीको कार्यकाल संसदको शीतकालीन सत्र 2026 अन्तिम हप्ताको पहिलो दिनसम्म बढाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो आफ्नो निवासमा सरकारका सचिवहरूसित दोस्रो उच्च स्तरीय बैठक गर्नुभएको छ। लोकसभाले आज लोक परीक्षा अनुचित साधन निवारण संशोधन विधेयक 2026 विचार गर्न र पारित गर्न चर्चा पुनः सुरु गरेको छ अनि प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व बाघ दिवसको अवसरमा वन्यजन्तु प्रेमीहरूलाई शुभकामना दिनुभएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार विकसित भारतको लागि नशा मुक्त युवा अभियानको औपचारिक सुरुवात गर्नुहुनेछ। युवा मामिला तथा खेल मन्त्री डाक्टर मनसुख मन्डवियाले आज उद्घाटन समारोहमा 1 करोडभन्दा अधिक सहभागीहरूलाई यस आशयबारे जानकारी दिनुभयो। कार्यक्रममा सहभागीहरूले नशा मुक्त शपथ पनि लिने केन्द्रीय मन्त्रीले बताउनुभयो। विकसित भारतका लागि नशा मुक्त युवा अभियान 100 हप्ता लामो देशव्यापी जनभागीदारी अभियान हो, जसको उद्देश्य युवाहरूलाई लागु पदार्थ दुर्व्यवसनबाट टाढा रहन प्रोत्साहित गर्नु रहेको छ। जसमा साप्ताहिक आइतबार युवाको नेतृत्वमा जागरण अभियान, सामुदायिक र्याली, नशामुक्त शपथ लिने लगायतका कार्यक्रमहरू रहेका छन्। लोकसभाले एक राष्ट्र एक चुनावसँग सम्बन्धित विधेयकहरूको जाँच गरिरहेको संयुक्त संसदीय समिति जेपिसीको कार्यकाल संसदको शीतकालीन सत्र 2026 अन्तिम हप्ताको पहिलो दिनसम्म बढाएको छ। समितिका अध्यक्ष भाजपा सांसद पिपी चौधरीले संविधान सम्बन्धी संयुक्त समिति

129 औं संशोधन विधेयक 2024 र केन्द्र शासित प्रदेश कानून संशोधन विधेयक 2024 को कार्यकाल बढाउने प्रस्ताव सदनमा प्रस्तुत गर्नुभयो। यस विधेयकमा लोकसभा र राज्य विधान सभाहरूको चुनाव एकैसाथ गराउने प्रयास गरिएको छ। सदनमा ध्वनि मतबाट प्रस्ताव पारित भएको छ। लोकसभाले आज लोक परीक्षा अनुचित समाधान निवारण संशोधन विधेयक 2026 माथि विचार गर्न र पारित गर्न चर्चा पुनः सुरु गरेको छ। विधेयकले लोक परीक्षा अनुचित साधन रोकथाम ऐन 2024 संशोधन गर्ने व्यवस्था गरेको छ। विधेयकमा धेरै महत्त्वपूर्ण प्रस्तावहरू समावेश गरिएको छ। यस अन्तर्गत दोषी पाइनेलाई 10 वर्षसम्मको कैद, 10 करोड रुपियाँसम्म जरिवाना र दोषी ठरिएका अपराधीहरूको सम्पत्ति जफत गर्ने प्रावधान रहेको छ। मुद्दाहरूको द्रुत निपटाराका लागि विधेयकमा प्रत्येक राज्य सरकार र केन्द्रशासित प्रदेश प्रशासनलाई दैनिक आधारमा मुद्दाहरूको सुनवाई गर्न विशेष फास्ट ट्र्याक अदालतहरू स्थापना गर्ने प्रावधान गरिएको छ। साथै पुलिस चौकीहरूमा मुद्दा दर्ता भएको मितिले 2 महिनाभित्र जाँच अनिवार्य रूपमा सम्पन्न गरिनेछ भने अभियोग पत्र दर्ता भएको 3 महिनाभित्र मुद्दाहरूको समाधान गरिसक्नुपर्नेछ। केन्द्रीय कार्मिक जनगुनासो तथा पेन्सन राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले लोकसभामा यो विधेयक पेश गर्नुभएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो आफ्नै निवासमा सरकारका सचिवहरूसित दोस्रो उच्च स्तरीय बैठक गर्नुभयो। उहाँले वित्त तथा अर्थव्यवस्था, वाणिज्य तथा उद्योग एवं प्रौद्योगिकी क्षेत्रसँग सम्बन्धित मन्त्रालय र विभागहरूको भावी कार्यसूचीको समीक्षा गर्नुभयो। बैठकको मुख्य उद्देश्य विकसित भारतको लक्ष्यलाई अगाडि बढाउनु थियो। श्री मोदीले मन्त्रालयहरू र विभागहरू

0: महत्व का उल्लेख करते हुए प्रधानमंत्री ने कहा कि भारत की जनता शासन के केंद्र में रहनी चाहिए। उन्होंने याद दिलाया कि प्रत्येक निर्णय और नीति आम नागरिक के हितों और आकांक्षाओं के अनुरूप होना चाहिए। श्री मोदी ने कहा कि भारत बुनियादी ढांचे में महत्वपूर्ण निवेश कर रहा है, लेकिन स्वदेशी प्रौद्योगिकियों के विकास को भी समान प्राथमिकता दी जानी चाहिए। आदित्य प्रताप सिंह, आकाशवाणी समाचार, दिल्ली।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व बाघ दिवसको अवसरमा वन्यजन्तु प्रेमीहरूलाई शुभकामना दिनुभएको छ। सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले विश्वको 70% बाघ भारतमा रहेको बताउनु भएको छ। उहाँले भन्नुभयो, भारतको बाघ संरक्षणका प्रयासहरू प्रकृतिसँग सामञ्जस्यमा जीवन बिताउने युगौँ पुरानो संस्कृतिबाट प्रेरित छन् र मानिसहरूको सामूहिक इच्छाद्वारा सञ्चालित छन्। उहाँले विज्ञानमा आधारित संरक्षण, समुदायको सहभागिता र बाघ संरक्षणको सुदृढ गर्दै सतत विकासका लागि देशले आफ्नो प्रतिबद्धता दोहोऱ्याएको पनि बताउनु भएको छ। उहाँले बाघ संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने र वन कर्मचारीहरू र वैज्ञानिकहरूको प्रशंसा पनि गर्नुभएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। वन तथा पर्यावरण मन्त्री भूपेन्द्र यादवले भारतले बाघ संरक्षणमा ठूलो सफलता हासिल गरेको बताउनु भएको छ। सामाजिक सञ्जाल पोस्टमा केन्द्रीय मन्त्री यादवले विश्वको 75% बाघ भारतमा रहेको बताउनु भएको छ। बाघको संख्या 3682 छ र 58 अभयारण्यहरूमा फैलिएको छ। यससँगै भारत विश्वमै बाघ संरक्षणको क्षेत्रमा अग्रपङ्क्तिमा रहेको छ। उहाँले अझ भन्नुभएको छ, यी उत्साहजनक आँकडाहरूले भारतीय वनको राम्रो अवस्था र संरक्षणमा ध्यानलाई दर्शाउँदछ। राष्ट्रपति द्रौपदी मुर्मूले ग्लास्को राष्ट्रमण्डल खेल 2026 पुरुषहरूको 10,000 मिटर दौडमा रजत पदक जितेकोमा गुलबीर सिंहलाई बधाई दिनुभएको छ। सामाजिक सञ्जाल पोस्टमा राष्ट्रपति मुर्मूले गुलबीर सिंहको शानदार प्रदर्शनले पुरुषहरूको 10,000 मिटर दौडमा भारतलाई राष्ट्रमण्डल खेलहरूमा पहिलो पदक दिलाउन सफल बनेको बताउनु भएको छ। उहाँले उनको यस उपलब्धिमा राष्ट्रले गर्व गरेको बताउनुहुँदै शुभकामना व्यक्त गर्नुभएको छ। यसैबीच उपराष्ट्रपति सिपी राधाकृष्णनले पनि ग्लास्को राष्ट्रमण्डल खेल 2026 महिलाहरूको 69 केजी भारोत्तोलन स्पर्धामा रजत पदक जितेकोमा हरजिन्दर कौर र पुरुषहरूको 10,000 मिटर दौडमा रजत पदक जितेकोमा गुलबीर सिंहलाई बधाई दिनुभएको छ। भारतको कुल निर्यात वित्त वर्ष 2025-26 रेकर्ड 863.1 अरब अमेरिकी डलर पुगेको छ। सरकारले हिजो संसदमा यो वृद्धि वस्तु सेवा र दुवैको निर्यातमा भएको बलियो वृद्धि र देशको मुक्त व्यापार सम्झौता अन्तर्गत बजार पहुँच वृद्धिका कारण भएको बताएको छ। वाणिज्य एवं उद्योग मन्त्रालयका अनुसार वस्तुहरूको निर्यात 441.8 अरब डलर रह्यो, जबकि सेवा निर्यात 421.3 अरब डलर पुग्यो, जसले देशको निर्यात वृद्धिमा दुई क्षेत्रको संयुक्त शक्तिलाई प्रतिबिम्बित गर्दछ।
2: वाणिज्य और उद्योग मंत्रालय के अनुसार वस्तुओं का निर्यात 441.8 अरब डॉलर रहा, जबकि सेवाओं का निर्यात 421.3 अरब डॉलर तक पहुंच गया, जो देश की निर्यात वृद्धि में दोनों क्षेत्रों की संयुक्त शक्ति को दर्शाता है। मंत्रालय ने बताया कि भारत के हाल के व्यापार समझौते के कारण विशेष रूप से संयुक्त अरब अमीरात, ब्रिटेन, ऑस्ट्रेलिया, ओमान और EFTA देशों के साथ निर्यात के अवसरों में उल्लेखनीय विस्तार हुआ है।
1: भारतले हर्मुज जल डमरू मध्यममा हालै धेरै जहाजहरूमा भएको हमलाको कठोर निन्दा गरेको छ। भारतले यस क्षेत्रमा वाणिज्यिक जहाजहरू र नागरिक बुनियादी ढाँचाहरूलाई निशाना बनाउने घटनाहरू तुरन्त रोक्नुपर्ने बताएको छ। संसदीय मामिला मन्त्री किरेन रिजिजूले कङ्ग्रेसका सांसदहरूले संसदमा चर्चाको क्रममा लोक परीक्षा अनुचित साधन निवारण संशोधन विधेयक 2026 प्रावधानहरूमाथि चर्चा नगरेको र सदनमा विभिन्न राजनीतिक मुद्दाहरू उठाएको आरोप लगाउनु भएको छ। उहाँले विद्यार्थीहरूको चिन्ता र उनीहरूको मागलाई सम्बोधन गर्दै यो विधेयक ल्याएको पनि बताउनु भएको छ। मौसम विभागले छत्तिसगढ पूर्व मध्य प्रदेश र विदर्भमा भोलिसम्म भारी वर्षाका लागि चेतावनी जारी गरेको छ। दिल्ली, हरियाणा, चण्डीगढ, हिमाचल प्रदेश, पन्जाब, उत्तराखण्ड र उत्तर प्रदेशका लागि आगामी दुई दिनका लागि चेतावनी जारी गरेको छ। जम्मू कश्मीर, लद्दाख, उत्तर प्रदेश, झारखण्ड, मध्य महाराष्ट्र र मराठवाडामा आज भारी वर्षा हुने सम्भावना रहेको छ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तिममा प्रमुख समाचार फेरि एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार विकसित

लागि नशामुक्त युवा अभियानको औपचारिक सुरुवात गर्नुहुनेछ। लोकसभाले एक राष्ट्र एक चुनावसँग सम्बन्धित विधेयकहरूको जाँच गरिरहेको संयुक्त संसदीय समिति जेपिसीको कार्यकाल संसदको शीतकालीन सत्र 2026 अन्तिम हप्ताको पहिलो दिनसम्म बढाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो आफ्नै निवासमा सरकारका सचिवहरूसित दोस्रो उच्च स्तरीय बैठक गर्नुभएको छ। लोकसभाले आज लोक परीक्षा संशोधन विधेयक 2026 विचार गर्न र पारित गर्न चर्चा पुनः सुरु गरेको छ अनि प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व बाघ दिवसको अवसरमा वन्यजन्तु प्रेमीहरूलाई शुभकामना दिनुभएको छ। आकाशवाणीबाट समाचार पुरा भयो।

अब सुनौ बसन्ती बाला लामाको स्वर अनि संगीत रचनामा यो आधुनिक लोकगीत शब्द ज्योति बाला लामाको हो।

अब प्रस्तुत छ समसामयिक समीक्षा. विषय रहेको छ खगोलविदहरू सक्रिय रूपमा बन्ने चम्किलो निलो स्ट्रागल ताराको दुर्लभ खोजतिर. आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी, अनुवादक तथा बाजेका उषा किरण. भारतीय खगोलविदहरूले आफ्ना अन्तर्राष्ट्रिय सहयोगीहरूसँग मिलेर निलो स्ट्रागलर तारा बीएसएसको दुर्लभ खोजको विवरण दिएका छन्, जसले त्यस्ता ताराहरू कसरी सिर्जना हुन्छन् भन्ने प्रत्यक्ष प्रमाण प्रदान गर्दछ. निलो स्ट्रागलर तारा तारा समूहहरूमा पाइने एक विशिष्ट वर्गका ताराहरू हुन् जुन आफ्ना साथीहरूभन्दा तातो, उज्यालो र ठूला देखिन्छन् र लामो समयदेखि तिनीहरूको उत्पत्ति र विकास बुझ्न खोजिरहेका खगोलविदहरूलाई अल्लमल्लमा पारेका छन्. यसको अनुसन्धान गर्न विज्ञान तथा प्राविधिक विभाग डीएसटीको स्वायत्त संस्थान भारतीय खगोल भौतिक शास्त्र संस्थान आईआईएका खगोलविदहरूले लगभग 9500 प्रकाश वर्ष टाढा अवस्थित पुरानो खुला तारा क्लस्टर कोलेन्डर 2061 उल्लेखनीय बाइनरी तारा प्रणालीको अध्ययन गरे. यस प्रणालीलाई थप अनुसन्धानको लागि एक आशाजनक उम्मेद्वारको रूपमा पहिचान गरिएको थियो किनभने यसको गुणहरूले दुई ताराहरू बीचको निरन्तर अन्तर्क्रियाको सुझाव दिन्छ. अध्ययनले नासाको टीईएसएस अन्तरिक्ष अभियानबाट उच्च परिशुद्धता प्रकाश वक्रहरूलाई चिलीमा युरोपेली दक्षिणी वेधशालाद्वारा संचालित धेरै ठूलो टेलिस्कोप प्रयोग गरेर प्राप्त रेडियल वेग मापनसँग जोडेको थियो. आईआईएका संकाय सदस्य र अध्ययनका सहलेखक अन्नपूर्णी सुब्रमण्यमले यसरी व्याख्या गरे. हामीले पत्तो लगायौं कि ब्लू स्ट्रागलरले आफ्नो साथी ताराबाट सक्रिय रूपमा सामग्री प्राप्त गरिरहेको छ, जसले गठनको कार्यमा फँसेको बीएसएसको दुर्लभ झलक प्रदान गर्दछ. हाम्रो खोजले बीएसएसको उत्पत्तिको व्याख्या गर्न प्रस्ताव गरेको अग्रणी सिद्धान्तहरूमध्ये एकको लागि प्रत्यक्ष अवलोकन प्रमाण प्रदान गर्दछ. अनुसन्धानकर्ताहरूले प्रणालीबाट बलियो एक्सरे उत्सर्जनको पनि पत्तो लगाए. बीएसएसद्वारा साथीबाट स्थानान्तरण गरेको सामग्रीलाई अभिवृद्धि गरिँदा यस्तो एक्सरे गतिविधि अपेक्षित हुन्छ, जसले हाल द्रव्यमान स्थानान्तरण भइरहेको स्वतन्त्र प्रमाण प्रदान गर्दछ. विस्तृत विश्लेषणले देखायो कि बीएसएसको द्रव्यमान सूर्यको भन्दा लगभग 1.67 गुणा छ र यसले लगभग 0.32 सौर्य द्रव्यमान भएको साथीबाट पदार्थलाई अभिवृद्धि गरिरहेको छ. विकासवादी मोडेलिङको भनाई अनुसार द्रव्यमान स्थानान्तरण लगभग 5.46 अर्ब वर्ष पहिले शुरू भएको थियो र आजसम्म जारी छ, जबकि क्लस्टर आफै लगभग 7 अर्ब वर्ष पुरानो हुने अनुमान गरिएको छ. गौहाटी विश्वविद्यालयका पीएचडी विद्यार्थी र अध्ययनका पहिलो लेखक र भारत सरकारको विज्ञान तथा प्राविधिक विभागको इन्सपायर कार्यक्रम अन्तर्गत इन्सपायर फेलो अली हसन शेख भन्छन् यो खोजले बाइनरी प्रणालीहरूमा मास ट्रान्सफर मार्फत बीएसएसको गठनको लागि अहिलेसम्मकै सबैभन्दा बलियो प्रत्यक्ष अवलोकन प्रमाणहरूमध्ये एक प्रदान गर्दछ, जसले तारकीय खगोल भौतिकीमा दशकौं पुरानो रहस्य समाधान गर्न मद्दत गर्दछ. आईआईएका संकाय सदस्य र अध्ययनका सहलेखक रामसागर बताउँछन् गठनको कार्यमा प्रणालीले ब्रह्माण्डभरि तारा समूहहरू र अन्तर्क्रिया गर्ने ताराहरूको विकास बुझ्नका लागि महत्वपूर्ण प्रभावहरूसहित बाइनरी विकास र तारकीय कायाकल्पका सिद्धान्तहरू परीक्षण गर्न एक अद्वितीय प्रयोगशाला प्रदान गर्दछ. यस कार्यको नतिजा एस्ट्रोफिजिकल जर्नल लेटर्समा प्रकाशित भएको छ, जसको लेखक अली हसन शेख, विमान जे मेदी र गौहाटी विश्वविद्यालयबाट हितेन्द्र सरकार, बेंगलुरूको भारतीय खगोल भौतिकी संस्थानबाट अन्नपूर्णी सुब्रमण्यम र राम सागर, आईएनएएफ इटलीबाट सर्जियो मेसिना, अनुपम भारदास र आईयूसीएए पुणेबाट सुस्मिता दास,

यो प्रसारण हो आकाशवाणीको एफएम 103.5 मेगाहर्जको तरङ्गमा। समय यस बेला दिउँसोको ठिक 3 बज्यो र अब भने केही क्षण मनोरञ्जन गरौँ हिन्दी फिल्मी गीतहरूबाट।

0: are you?
1: यहाँले सुन्नुभयो कवि खुसी कवि गम्बाट अलका याग्निक र सोनु निगमको युगल आवाजलाई।

0: यहाँले सुन्नुभयो फिल्म कयामत से कयामत तक फिल्मबाट उदित नारायण र अलका याग्निको युगल आवाजलाई. अब भने समय भएको छ समाचारको.
1: यो आकाशवाणी हो. अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्. प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्रीय मन्त्रीहरू सर्वानन्द सोनोवाल र पवित्र मार्गेरिटा लगायत असमका सांसदहरूसित बैठक गर्नुहुँदै असममा बाढ़ीको स्थितिमाथि समीक्षा गर्नुभएको छ. प्रधानमन्त्री मोदीले असमलाई केन्द्र सरकारको पूर्ण सहयोगको आश्वासन दिनुभयो. सोसियल मीडियाको एक पोस्टमा बैठकको विवरण साझा गर्दै प्रधानमन्त्रीले असमको बाढ़ीको स्थितिमाथि गहन चर्चा भएको र केन्द्र सरकार यस आपदाबाट प्रभावितहरूलाई सहयोग गर्न राज्य सरकारसित समन्वयमा काम गरिरहेको बताउनुभयो. श्री मोदीले असमका सांसदहरूसित भेट गर्नुभयो तथा उहाँले राज्यका विभिन्न भागमा बाढ़ीको स्थितिबारे चर्चा गर्नुभयो. असमका मुख्यमन्त्री श्री हिमन्त विश्व शर्माले बाढ़ीका कारण मृत्यु भएकाहरूको क्षतिपूर्ति प्रदान गर्नका लागि अनिवार्य पोस्टमार्टम रिपोर्ट सरकारले हटाउने बताउनु भएको छ. सम्बन्धित सर्कल अफिसरको प्रमाणपत्रले मृतकका आफन्तले क्षतिपूर्ति पाउने व्यवस्था प्राप्त हुनेछ. उहाँले पोस्टमार्टम रिपोर्ट नहुँदा पीड़ितले क्षतिपूर्ति पाउन कठिनाई भएको रिपोर्ट आएको बताउनुभयो. अब उसो बाढ़ी पीड़ितहरूलाई क्षतिपूर्ति भुक्तानीमा अनिवार्य पोस्टमार्टम रिपोर्टबाट मुक्त बनाएको छ. सरकारले बाढ़ीमा बेपत्ता भएका व्यक्तिहरूलाई मृत घोषणा गर्ने 3 महिनाको अवधि पनि घटाएर 1 महिना गरिएको मुख्यमन्त्री श्री शर्माले बताउनु भएको छ. सरकारले 4 लाख रूपियाँ अनुग्रह राशि लगायत मृतकका आफन्तलाई मुख्यमन्त्री राहत कोषबाट 5 लाख रूपियाँ दिने घोषणा गरेको छ. यो सहायता 4 लाख रूपियाँ भन्दा अधिक प्रदान गरिनेछ र कुल वित्तीय सहायता 9 लाख रूपियाँ हुनेछ. शिव सागर जिल्लामा आज 7 जनाको शव फेला परेका साथै यी 4 जिल्लाहरूमा मृत्यु हुनेहरूको संख्या 75 पुगेको छ. असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले आज जनता भवनमा आयोजित एक कार्यक्रममा 5,627 लिटर पुराबी प्रिमियम आइसक्रीम भूटानलाई निर्यात गरेको पहिलो डेरीलाई झण्डा देखाएर शुरूआत गर्नुभयो. पश्चिम असम मिल्क उद्योग लिमिटेडले स्थानीय दुग्ध कृषकहरूबाट आइसक्रीम प्राप्त गर्यो र कृषि र प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरणले यस पहललाई सहजीकरण गर्यो, जसले असमको डेरी क्षेत्र र यसका दुग्ध कृषकहरूको लागि नयाँ अन्तर्राष्ट्रिय बजारको अवसर खोल्ने विश्वास गरिएको छ. राज्यबाट विदेशमा दुग्धजन्य पदार्थको व्यावसायिक निर्यात भएको यो पहिलो पटक हो. आज अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले वन्य जन्तु संरक्षणमा राज्यको उपलब्धिबारे चर्चा गर्दै असम प्रभावकारी बाघ प्रबन्धन र संरक्षणको अग्रणी उदाहरणको रूपमा उदित भएको बताउनु भएको छ. मुख्यमन्त्री श्री शर्माले भारतको बाघ संरक्षण रणनीतिको उल्लेखनीय उपलब्धि गरेको र हालका वर्षहरूमा असममा जंगली बाघहरूको संख्यामा क्रमिक वृद्धिप्रति सन्तुष्टि व्यक्त गर्नुभएको छ. असम विधानसभाका अध्यक्ष रंजित कुमार दास, उपाध्यक्ष हवी टेरोन, भाजपा, एचपी, बीपीएफ, कंग्रेस, एआईडीयूएफ र टीएमसीका सबै विधायकहरूले बाढ़ी प्रभावितहरूका लागि मुख्यमन्त्री राहत कोषमा 1 महिनाको तलब दान गर्ने बताएका छन्. विधानसभा अध्यक्ष श्री दासले वहाँ लगायत विधायकहरूले 1 महिनाको तलब मुख्यमन्त्री राहत कोषमा दान गर्नुहुनेछ, जबकि असम विधानसभा विधान सचिवालयका सबै कर्मचारीहरूले यस उद्देश्यका लागि 1 दिनको तलब दान गर्नेछन्. अरुणाचल प्रदेशका गृहमन्त्री मामा नातुङले राज्य सरकारले 13 नयाँ दमकल स्टेशनहरू निर्माण गरेर आफ्नो दमकल तथा

0: आपतकालीन प्रतिक्रिया प्रणालीलाई बलियो बनाएको बताउनु भएको छ। उहाँले यसको स्थापनाले विगत 3 वर्षमा 337 पदहरू सृजना गरेको छ र विशेष आपतकालीन सवारी साधनहरू समावेश गरेको छ। केन्द्रीय मन्त्री किरेन रिजिजुले नयाँ दिल्लीको संसद भवनमा आयोजित एक बैठकमा अरूणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुलाई 10 वर्ष कार्यकाल पूरा गरेकोमा बधाई दिनुभएको छ। श्री खाण्डुले केन्द्रीय मन्त्रीलाई निरन्तर समर्थन र मार्गदर्शनका लागि धन्यवाद दिनुहुँदै राज्यको विकासको श्रेय प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टिकोणलाई दिनुभएको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
1: अब आकाशवाणी प्रस्तुत गर्दछ कार्यक्रम विश्वमा हामी। नमस्कार आदरणीय श्रोतागण, आकाशवाणीको प्रस्तुति कार्यक्रम विश्वमा हामी लिएर आज फेरि पनि यहाँहरू समक्ष उपस्थित छु। म सञ्चालिका मोना। आजको हाम्रो यस कार्यक्रममा हामी चर्चा गर्नेछौँ नेपाली साहित्य जगतका महाकवि लक्ष्मीप्रसाद देवकोटाबारे। म नेपाली, विश्व नै मेरो घर हो भन्ने उद्घोष गर्ने, नेपाली भाषालाई विश्व साहित्यको उचाइमा पुर्याउने र एउटा युगकै निर्माता बन्ने नाम हो लक्ष्मीप्रसाद देवकोटा। उनलाई हामी आदरको साथ महाकवि भन्छौँ। कविता, नाटक, निबन्ध, कथा, उपन्यास, अनुवाद जुनै विधा छोए पनि त्यसलाई उनले अमर बनाए। उनको कलमबाट निस्केको एउटा शब्दले लाखौंको मन छुन्छ। 13 नोभेम्बर 1909 जन्मिएका देवकोटा आज पनि हामी नेपालीको आत्मा हुन्। महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म विक्रम सम्वत 1966 कार्तिक 13 गते अथवा भनौ 13 नोभेम्बर 1909 काठमाडौँको दिल्ली बजारमा भएको थियो। बाल्यकालदेखि नै उनी असाधारण प्रतिभाका धनी थिए। 12 वर्षको कलिलो उमेरमा मन्दाकिनी नामक कविता उनी लेखेका थिए। पछि त्रिचन्द्र कलेजबाट आइए, त्यसपछि बीए र एमए उनले उत्तीर्ण गरे। पछि उनले अध्यापन, प्रशासन र राजनीतिमा पनि काम गरे। उनको जीवन सरल थियो तर सोच भने विशाल थियो। गरिबी, रोग र सङ्घर्ष उनको पछि लागिरहे तर उनले कहिल्यै कलम चलाउन छोडेनन्। 14 सितम्बर 1959 49 वर्षको उमेरमा उनको निधन भएको थियो, तर उनले दिएको साहित्यिक सम्पदा भने सदा अमर रहिरहन्छ। देवकोटाज्यूले नेपाली साहित्यका सबै विधाहरूमा कलम चलाए। उनको लेखनको दायरा यति फराकिलो छ कि उनलाई साहित्यको विश्वकोश भनिन्छ। हजुरहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौँ नेपाली साहित्य जगतका महाकवि लक्ष्मीप्रसाद देवकोटाबारे। उहाँबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई पनि आउनुहोस्, एकैछिन विश्राम गरौँ अनि सुनौ यो गीत।

हजुरहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौँ नेपाली साहित्य जगतका महाकवि लक्ष्मी प्रसाद देवकोटाबारे। महाकाव्य र खण्डकाव्य विधाले नै उनलाई महाकवि बनायो। सन् 1936 लेखिएको उनको खण्डकाव्य मुना मदन साहित्यको सबैभन्दा लोकप्रिय रचना हो। यसमा मुना र मदनको प्रेम, विरह र त्यागको कथा छ। यो गाउँले जीवनको दर्पण पनि हो। त्यसै गरी उनको शकुन्तला, संस्कृतका प्रकाण्ड विद्वान कालिदासको अभिज्ञान शकुन्तलमको अनुवाद हो। उनको रचना भिखारी मानवताको पीडा देखाउने काव्य हो भने सुलोचना पौराणिक पात्र सुलोचनाको कथा हो। उनको नाटकहरू कर्णाली, अग्नि परीक्षा, राजेश्वरी आदि आदिमा दर्शन र मनोविज्ञानको गहिरो अध्ययन पाइन्छ। कर्णाली देव र मानवको द्वन्द्वको कथा, अग्नि परीक्षा सतीको चरित्रमा नयाँ दृष्टिकोण एवं राजेश्वरी ऐतिहासिक नाटक हुन्। लक्ष्मी निबन्ध संग्रह महाकविका प्रसिद्ध निबन्धहरू हुन्। साहित्य, समाज र शिक्षामा उनले समाजको सुधारको कुरा गरे। उनको गद्य पनि काव्य जतिकै मधुर छ। उनले गीता, उपनिषद र अन्य संस्कृत ग्रन्थहरूलाई सरल नेपालीमा अनुवाद गरे। यसले नेपाली पाठकलाई आफ्नो भाषामा ज्ञान पढ्ने मौका प्राप्त भयो। देवकोटाज्यूको साहित्यिक विशेषता बारे चर्चा गर्न पर्दा श्रोता, उनको भाषा सहज तर गहिरो छ। गाउँले शब्ददेखि संस्कृत तत्सम शब्दसम्म उनले प्रयोग गरे। पागल कवितामा संसारभरि नै पागल छ भन्ने क्रान्तिकारी सोच उनले दिए। उनी जात, धर्म, देशको भेदभाव आदि मान्दैनथे। विश्वप्रेम उनको मुख्य दर्शन थियो। हामी नेपाली विश्वका नागरिक हौ भन्ने भाव उनमा थियो। उनको कृतिहरूमा प्रकृति प्रेम पनि सहर्ष झल्किन्छ। मुनामदनमा कर्णाली, हिमाल, जङ्गलको वर्णन यति सुन्दर छ कि पढ्दा आँखामा दृश्य देखिन्छ। उनी रूढिवादी, अन्धविश्वास र गरिबीका विरोधी थिए। भिखारी कविताले समाजको व्यवस्था उनले हामीलाई दर्शाउने गर्दछन्। उनको रचनाहरूमा गीता र उपनिषद्को ज्ञान मिसिएको हामी पाउँछौ। नेपाली साहित्यमा धेरै महान कविहरू छन्, तर देवकोटालाई मात्र महाकवि भनिनुका धेरै कारणहरू छन्। उनले नेपाली भाषालाई समृद्ध बनाए। 50,000 भन्दा बढी शब्द उनले नेपालीमा भित्र्याए। उनले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाए। उनको लेखनले एउटा पुस्तालाई मात्र होइन तर चार पुस्ता समेतलाई प्रभाव पार्यो। मुनामदन जस्तो कृति 80 वर्षपछि पनि हरेक घरमा आज पनि पढिन्छ। राजा त्रिभुवनले उनलाई कवि सम्राटको उपाधि दिएका थिए।

हजुरहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौँ नेपाली साहित्य जगतका महाकवि लक्ष्मी प्रसाद देवकोटा बारे। आजको डिजिटल युगमा देवकोटा सान्दर्भिक छन्। उनको कृतिहरूले आजका तनावग्रस्त युवाहरूलाई सान्त्वना प्रदान गर्छ। मुनामदन जस्तो उनको कृतिले साँचो प्रेम भनेको त्याग हो भन्ने कुरा युवाहरूलाई सिकाउँछ। उनको कविता नेपाली आजको युवाको निम्ति प्रेरणा हो। उनले प्रकृतिलाई पनि उति नै माया गरे र अरूलाई पनि प्रकृतिलाई माया गर्न सिकाए। जलवायु परिवर्तनको यस युगमा उनको प्रकृति प्रेम अझ सान्दर्भिक छ। केही आलोचकहरू भन्छन् देवकोटाको लेखन धेरै लामो छ र जटिल छ, तर त्यो जटिलता नै उनको गहिराई हो। उनले नेपाली भाषालाई गरिब र धनी दुवैले बुझ्ने भाषा बनाए। उनको जीवनमा आर्थिक सङ्घर्षहरू धेरै थियो, तर उनले कहिले लेखनलाई व्यापार बनाएनन्। कलाको लागि कला भन्ने उनको सिद्धान्त थियो। निष्कर्षमा भन्नुपर्दा लक्ष्मी प्रसाद देवकोटा केवल कवि थिएनन्, उनी एक युग नै थिए। उनले नेपाली भाषालाई आवाज दिए, नेपाली जनतालाई आत्मसम्मान दिए। उनले भनेका थिए, म विश्वको नागरिक हुँ तर मेरो मुटु नेपालमा धड्कन्छ। उनको निधनपछि उनको कलम रोकियो, तर उनका शब्दहरू हिमाल जस्तै अटल छन्। जबसम्म नेपाली भाषा छ, तबसम्म महाकवि देवकोटा अमर रहिरहनेछन्। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्यौं नेपाली साहित्य जगतका महाकवि लक्ष्मी प्रसाद देवकोटा बारे। यसरी उहाँबारे यहाँहरूसँग चर्चा गर्दा गर्दै र कार्यक्रममा रमाइला गीतहरू सुन्दा सुन्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ श्रोता, र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। हवस् त, नमस्ते।

नमस्कार आदरणीय श्रोतागण, विविध वार्ताको कार्यक्रममा यहाँहरू सम्पूर्ण सम्पूर्णलाई हार्दिक स्वागत। म हुँ यहाँहरूकै सञ्चालिका मुना तामाङ। र अब आउनुहोस् आजको हाम्रो कार्यक्रमको थालनी गरौँ, जसमा वार्ताको विषय रहनेछ मानव जीवनमा नैतिक मूल्यको विकास। मानिस र जनावर बीचको फरक के हो भन्ने प्रश्नमा जनावरसँग शक्ति छ तर मानिससँग विवेक छ भन्ने उत्तर हामी पाउँछौँ। त्यो विवेकलाई चलाउने इन्धन नै नैतिक मूल्य हो। श्रोता, नैतिक मूल्य भनेको असल र खराब, सही र गलत छुट्याउने मापदण्ड हो। सत्य बोल्ने, अरूलाई सहयोग गर्ने, अनुशासनमा बस्ने, इमानदार हुने, यी सबै सबै नैतिक मूल्य हुन्। शिक्षासित मानिस साक्षर बन्छन्, तर नैतिक मूल्य बिना मानिस मानव बन्दैनन्। त्यसैले महात्मा गान्धीले पनि भनेका थिए, चरित्र बिनाको शिक्षा अर्थहीन हुन्छ। मानव जीवनलाई सार्थक र सुन्दर बनाउने आधार नै नैतिक मूल्यको विकास हो। तसर्थ नैतिक मूल्य भनेको समाजले मान्यता दिएको र व्यक्ति आफैले अपनाएका असल आचरणहरू हुन्। नैतिक मूल्यका मुख्य बिन्दुहरू चर्चा गर्न पर्दछु त प्रथममा सत्य, दोस्रो अहिंसा, त्यसरी नै क्रमैले इमानदारिता, दया र करुणा, अनुशासन, सहयोग र सेवा, सम्मान आदि आदि हुन्। यी मूल्यहरू हामीले आफ्नो जीवनमा एकै दिनमा विकास गर्न सक्दैनौ। यो बाल्यकालदेखि नै बिस्तारै विकास हुने प्रक्रिया हो। मानव जीवनमा नैतिक मूल्यको विकासको के कस्तो महत्व रहेको छ त भन्ने प्रश्नमा मानव मूल्य अथवा भनौ नैतिक मूल्य व्यक्तिगत जीवनको निम्ति पनि अति नै महत्वपूर्ण छ। नैतिक मूल्य भएको मानिसको चरित्र बलियो हुन्छ। उनले सानो कुरामा पनि आत्मसम्मान भने गुमाउँदैनन्। नैतिक मूल्यले तनाव, लोभ र अपराधबाट हामीलाई बचाउँछ। मनको शान्ति सबैभन्दा ठूलो धन हो र त्यो शान्ति हामीमा नैतिकता भए मात्र आउने गर्छ। त्यस्तै गरी परिवार र समाजको निम्ति पनि नैतिक मूल्यको विकास अति नै महत्वपूर्ण छ। एउटा घरमा सबैले एकअर्कालाई सम्मान गरे, सहयोग गरे, त्यो घर स्वर्ग बन्छ। नैतिक मूल्यमा म को साटो हामी को भावना विकास हुन्छ। परिवारमा एकता नैतिक मूल्यको उदाहरण हो। त्यस्तै गरी श्रोता, राष्ट्रिय निर्माणको निम्ति पनि नैतिक मूल्यको विकास अति नै महत्वपूर्ण ठहर्दछ। भ्रष्टाचार, कालो बजारी, घुस सबै अनैतिकताको परिणाम हो। यदि सबै कर्मचारी एवं नागरिक इमानदार भएमा देशले धेरै विकास गर्न सक्छ। त्यसर्थ राष्ट्र सेवक बन्नु पहिले हामीले राम्रो मानिस बन्नुपर्ने हुन्छ र राम्रो मानिस बन्नको निम्ति हामीले आफूमा नैतिक मूल्यको विकास गर्नुपर्ने हुन्छ। त्यस्तै गरी विश्व शान्तिको निम्ति पनि हामीमा नैतिक मूल्यको विकास हुनु अति नै आवश्यक ठहर्दछ। आज युद्ध, आतंकवाद र घृणा बढ्नुका कारण नै नैतिकताको अभाव हो। वसुधैव कुटुम्बकम् अर्थात् सारा संसार एउटै परिवार हो भन्ने सोच नैतिक मूल्यले मात्र हामीलाई दिन सक्छ। श्रोताहरूले सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्दैछौ मानव जीवनमा नैतिक मूल्यको विकास बारे। यसबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैछिन विश्राम गरौं अनि सुनौ यो गीत।

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम जसमा आज हामी चर्चा गर्दैछौँ मानव जीवनमा नैतिक मूल्यको विकास बारे। तब नैतिक मूल्यको विकास कसरी हुन्छ, यसका स्रोतहरू के हुन् त भन्ने प्रश्नमा सर्वप्रथम त हामीले यो भन्न सक्छौँ कि परिवार नै हाम्रो पहिलो पाठशाला हो। विशेष गरेर बालबालिकाहरूले घरैबाट नै सर्वप्रथम नैतिक मूल्यहरू सिक्ने गर्छन्। आमाले झूठ बोलेको नराम्रो हुन्छ भन्दा र बुवाले इमानदारी देखाउँदा बालबच्चामा त्यही संस्कार पर्न जान्छ। ठुलालाई आदर गर, सानोलाई माया गर भन्ने यी दुई शब्दले नैतिकताको जग बसाल्छ। दोस्रो हो विद्यालय र शिक्षा। पाठ्यपुस्तकमा नैतिक शिक्षाको पाठ मात्र काफी छैन, शिक्षकको आचरण पनि सबैभन्दा ठूलो पाठ हो विद्यार्थीहरूको निम्ति। पाठशालामा प्रार्थना, सरसफाई, खेलकुद, अनुशासन आदि हामीले सिक्ने गर्छौँ। यहीबाट नै हाम्रो जीवनमा नैतिक मूल्यको विकास भएर जान्छ। त्यस्तै गरी श्रोता, हामीले कस्ता धार्मिक विश्वास राख्छौँ र हाम्रो संस्कृति कस्तो छ, यसले पनि नैतिक मूल्यको विकासमा महत्वपूर्ण भूमिका खेल्दछ। जुनै पनि धर्मले सधैँ हामीलाई असल काम गर्ने प्रेरणा दिन्छन् र प्रत्येक धर्म ग्रन्थहरूमा नैतिक शिक्षाहरू हुने गर्छ। यी धर्म ग्रन्थहरूलाई पढेर यसमा भएका नैतिक शिक्षाहरूलाई हामीले आफ्नो जीवनमा अभ्यास गर्नुपर्ने हुन्छ। साहित्य र महापुरुषहरूको जीवनी पढ्नाले पनि हामीमा नैतिक मूल्यको विकास हुँदछ। महात्मा गान्धी, मदर टेरेसा, भानुभक्त आदि जस्ता महान व्यक्तित्वहरूको जीवनी पढ्दा हामीले आफूले आफैलाई सुधार्ने गर्छौँ र आफ्नो जीवन राष्ट्र निर्माणमा लगाएर सार्थक बनाउने गर्छौँ। आत्मचिन्तन र आत्मानुशासन पनि नैतिक मूल्यको विकासको निम्ति अति नै महत्वपूर्ण छ। सबैभन्दा ठूलो कुरा यो हो, हामीले आफूले आफैलाई सोध्ने बानी राख्नुपर्छ। सुत्नु अघि हामीले आफैले आफैलाई केही प्रश्नहरू सोध्नुपर्छ। आज मैले कसैको मन त दुखाइन, कुनै राम्रो काम गरे कि गरिन, यस्ता प्रश्नहरू हामीले आफूले आफैलाई सोध्नुपर्ने हुन्छ। र दिनभरिमा आफूले केही गल्ती गरेको छ भने यसलाई फेरि दोहोऱ्याउँदिन भनेर निर्णय लिनु पनि नैतिक विकासको पाटो हो। श्रोता

तपाईँले सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्दैछौ मानव जीवनमा नैतिक मूल्यको विकास बारे। यसबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैछिन विश्राम गरौं अनि सुनौ यो गीत।

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम जसमा आज हामी चर्चा गर्दैछौँ मानव जीवनमा नैतिक मूल्यको विकास बारे। आजको समयमा नैतिक मूल्यको विकासमा धेरै समस्याहरू देखिएको छ, धेरै चुनौतीहरू पनि छ, जसमा प्रविधिको दुरुपयोग जस्तै मोबाइलबाट साइबर बुलिङ, ठगी, झुटो समाचार फैलाउने आदि आदि, भौतिकवाद वा भनौं धन नै सबै कुरा हो भन्ने सोच र पैसाको लागि इमान बेच्ने, पारिवारिक विघटन, राजनीति र भ्रष्टाचार, पाश्चात्य प्रभाव आदि आदि, यी चुनौतीहरूका बीचमा नैतिक मूल्य जोगाउनु आजको सबैभन्दा ठूलो परीक्षा हो। यस्ता चुनौतीपूर्ण वातावरणमा हामीले नैतिक मूल्यको विकास कसरी गर्न सक्छौ, यसका उपायहरू के छ त भन्ने प्रश्नमा हामी आफैले आफैलाई उदाहरण बनाउनु पर्छ। बाल बालिकाहरूलाई झुटो नबोल भन्नुको साटो पहिले आफैले झुटो बोल्नु बन्द गर्नुपर्छ। कथाहरू र खेलहरूबाट पनि हामीले शिक्षा लिनुपर्छ र बाल बालिकाहरूलाई पनि यो शिक्षा हामीले दिनुपर्ने हुन्छ। ससाना बाल बालिकाहरूलाई पञ्चतन्त्रको कथा, नीति कथा आदि आदि हामी सुनाउन सक्छौ। त्यस्तै गरी उनीहरूलाई हामीले सेवामा सहभागी गराउन सक्छौ। अरूको दुःख देखेपछि मनमा दया जाग्छ र यो दया नै नैतिक मूल्यको विकासको आधार बन्न सक्छ। मिडियाको सकारात्मक प्रयोगले पनि हामीले नैतिक मूल्यको विकास गर्न सक्छौ। मोबाइल फोनमा नैतिक कथाको कार्टुनहरू, प्रेरणादायी भिडियोहरू हामीले बालबालिकाहरूलाई देखाउन सक्छौँ र ध्यान र योग गर्न हामीले उनीहरूलाई प्रेरणा दिन सक्छौँ, किनभने मन शान्त भए मात्र हामीले सही एवं गलत छुट्याउन सक्छौँ। यसबाहेक महान व्यक्तित्वहरूबाट हामीले प्रेरणा लिनुपर्ने हुन्छ, जस्तै गौतम बुद्ध, भानुभक्त आचार्य आदि आदि। उनीहरूको जीवनबाट हामीले केही प्रेरणा लिनपर्ने हुन्छ र त्यही अनुरूप हामीले सिकेका नैतिक मूल्यहरू आफ्नो जीवनमा अपनाउनु पर्ने हुन्छ। निष्कर्षमा डिग्री, पैसा र पद सबै नाश हुन्छन्, तर चरित्र र नैतिकता भने कहिले नाश हुँदैन। सम्झनुहोस्, कानूनले मानिसलाई अपराध गर्नबाट रोक्छ, तर नैतिकताले मानिसलाई अपराध सोच्नैबाट रोक्दछ। आजैदेखि संकल्प गरौं, घरबाटै सुरु गरौं, एउटा सत्य बोलौं। सानो सानो नैतिक कर्मले ठूलो समाज बन्दछ, किनभने मानव जीवनको अन्तिम लक्ष्य सफल हुनु होइन, असल हुनु हो, र असल बन्ने बाटो भनेकै नैतिक मूल्यको विकास हो। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो विविध वार्ताको कार्यक्रम जसमा आज हामीले चर्चा गर्यौं मानव जीवनमा नैतिक मूल्यको विकास बारे। यसबारे यहाँहरूसँग चर्चा गर्दा गर्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ श्रोता, र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। हवस् त, नमस्ते।

नमस्कार, यो आकाशवाणी हो। अब सविता छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। लोकसभाले एक राष्ट्र एक चुनावसँग सम्बन्धित विधेयकहरूको जाँच गरिरहेको संयुक्त संसदीय समिति जेपीसीको कार्यकाल संसदको शीतकालीन सत्र 2026 को अन्तिम हप्ताको पहिलो दिनसम्म बढाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी महिनाको 2 तारिकसम्म लागू पदार्थको दुरुपयोगको विरूद्ध राष्ट्रव्यापी 100 हप्ताको जनभागीदारी आन्दोलन विकसित भारत संकल्पको लागि नशा मुक्त युवा अभियानको शुरूआत गर्नुहुनेछ। राज्यसभाले राष्ट्रिय सम्मानको अपमान रोकथाम विधेयक 2026 विचार र पारित गर्नका लागि लिएको छ। वन तथा पर्यावरण मन्त्री भूपेन्द्र यादवले भारतको बाघ संरक्षणमा ठूलो सफलता हासिल गरेको बताउनु भएको छ। अनि मौसम विभागले छत्तीसगढ, पूर्वी मध्यप्रदेश र विदर्भमा भोलिसम्म भारी वर्षाका लागि चेतावनी जारी गरेको छ। लोकसभाले एक राष्ट्र एक चुनावसँग सम्बन्धित विधेयकहरूको जाँच गरिरहेको संयुक्त संसदीय समिति जेपीसीको कार्यकाल संसदको शीतकालीन सत्र 2026 को अन्तिम हप्ताको पहिलो दिनसम्म बढाएको छ। समितिका अध्यक्ष भाजपा सांसद पीपी चौधरीले संविधान सम्बन्धी संयुक्त समिति विधेयक 2024 र केन्द्रशासित प्रदेश कानून 2024 को कार्यबल बढाउने प्रस्ताव सदनमा प्रस्तुत गर्नुभयो। यस विधेयकमा लोकसभा र राज्य विधानसभाहरूको चुनाव एकैसाथ गराउने प्रयास गरिएको छ। सदनमा ध्वनिमतबाट प्रस्ताव पारित भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी महिनाको 2 तारिकमा लागू पदार्थको दुरुपयोगको विरूद्ध राष्ट्रव्यापी 100 हप्ताको जनभागीदारी आन्दोलन विकसित भारत संकल्पको लागि नशा मुक्त युवा अभियानको शुरूआत गर्नुहुनेछ। यस अभियानको नेतृत्व माई भारत प्लेटफर्मले गर्नेछ, जुन एक अनलाइन युवा नेतृत्व र सामाजिक संलग्नता प्लेटफर्म हो, जसको उद्देश्य युवाहरूलाई सशक्त बनाउनु र नेता बन्न संलग्न गर्नु हो। यस पहलले जागरूकता, सामुदायिक संलग्नता र सार्वजनिक सहभागितालाई बढावा दिएर लागू पदार्थ मुक्त भारत निर्माण गर्न सामूहिक राष्ट्रिय मिशनमा युवा नागरिकहरूलाई एकजुट हुन प्रेरित गर्नेछ। युवा मामिला तथा खेल मन्त्रालयले जानकारी दिँदै भनेको छ, यस अभियानमा माई भारत स्वयंसेवकहरू, भारत राष्ट्रिय सेवा योजनाका स्वयंसेवकहरू, युवा क्लबहरू, स्कूलहरू, कलेजहरू, विश्वविद्यालयहरू र 125 भन्दा अधिक आध्यात्मिक संस्थाहरू अभूतपूर्व सहभागिता हुनेछ। मन्त्रालयले भनेको छ, स्वस्थ जीवनशैलीलाई प्रोत्साहित गर्न, सामुदायिक संलग्नतालाई सुदृढ पार्न र रचनात्मक राष्ट्र निर्माणमा युवाहरूको ऊर्जालाई परिचालन गर्न आगामी 100 हप्तामा प्रत्येक आइतबार देशभरि युवाहरूको नेतृत्वमा गतिविधिहरू आयोजना गरिनेछ। राष्ट्रपति द्रौपदी मुर्मूले ग्लास्को राष्ट्रमण्डल खेल 2026 पुरूषहरूको 10,000 मिटर दौड़मा रजत पदक जितेकोमा गुलवीर सिंहलाई बधाई दिनुभएको छ। सामाजिक सञ्जाल पोस्टमा राष्ट्रपति मुर्मूले गुलवीर सिंहको शानदार प्रदर्शनले पुरूषहरूको 10,000 मिटर दौड़मा भारतलाई राष्ट्रमण्डल खेलहरूमा पहिलो पदक दिलाउन सफल बनेको बताउनु भएको छ। उहाँले उनको यस उपलब्धिमा राष्ट्रले गर्व गरेको बताउनुहुँदै शुभकामना व्यक्त गर्नुभएको छ। उपराष्ट्रपति श्री सीपी राधाकृष्णनले पनि ग्लास्को राष्ट्रमण्डल खेल 2026 महिलाहरूको 69 केजी भारोत्तोलन स्पर्धामा रजत पदक जितेकोमा जिन्दर कौर र पुरूषहरूको 10,000 मिटर दौड़मा रजत पदक जितेकोमा गुलवीर सिंहलाई बधाई दिनुभएको छ। राज्यसभाले राष्ट्रिय सम्मानको अपमान रोकथाम संशोधन विधेयक 2026 विचार र पारित गर्नका लागि लिएको छ। गृह राज्यमन्त्री नित्यानन्द राईले राष्ट्रिय सम्मानको अपमान निवारण ऐन 1971 थप परिवर्तन गर्न विधेयक पेश गर्नुभएको छ। प्रस्तावित कानूनले वन्दे मातरमलाई राष्ट्रिय गान, जनगणमनको समान वैधानिक संरक्षण प्रदान गर्न खोजेको छ। यस्तो अवस्थामा 3 वर्षसम्मको कैद वा जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। चर्चाको शुरूआत गर्नुहुँदै भाजपा सांसद डाक्टर राधामोहन दास अग्रवालले विगत 123 वर्षदेखि वन्दे मातरम गीतको अपमान हुँदै आएको बताउनुभयो। उहाँले यो गीतबाट प्रभावित भएर देशका क्रान्तिकारीहरूले राष्ट्रका लागि बलिदान दिएको बताउनुभयो। श्री अग्रवालले आरोप लगाउँदै सन् 1923 कंग्रेसको अधिवेशनको क्रममा कंग्रेसका तत्कालीन अध्यक्षले वन्दे मातरमको अपमान गरेको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले हिज आफ्नै निवासमा सरकारका सचिवहरूसित दोस्रो उच्चस्तरीय बैठक गर्नुभयो। उहाँले वित्त तथा अर्थव्यवस्था, वाणिज्य तथा उद्योग एवं प्रौद्योगिकी क्षेत्रसँग सम्बन्धित मन्त्रालय

0: विभागको भावी कार्यसूचीको समीक्षा गर्नुभयो। बैठकको मुख्य उद्देश्य विकसित भारतको लक्ष्यमा अगाडि बढ्नु थियो। श्री मोदीले मन्त्रालयहरू र विभागहरू बीच बलियो टीम निर्माण गर्न आह्वान गर्नुभयो र अधिकारीहरूलाई साझा उद्देश्यको भावनाका साथ कार्य गर्न आग्रह गर्नुभयो।
1: बैठक के दौरान श्री मोदी ने मंत्रालयों और विभागों के बीच एकजुटता की भावना के साथ काम करने का आग्रह किया। नागरिक केंद्रित शासन के महत्व का उल्लेख करते हुए प्रधानमंत्री ने कहा कि भारत की जनता शासन के केंद्र में रहनी चाहिए। उन्होंने याद दिलाया कि प्रत्येक निर्णय और नीति आम नागरिक के हितों और आकांक्षाओं के अनुरूप होना चाहिए। श्री मोदी ने कहा कि भारत बुनियादी ढांचे में महत्वपूर्ण निवेश कर रहा है, लेकिन स्वदेशी प्रौद्योगिकियों के विकास को भी समान प्राथमिकता दी जानी चाहिए। आदित्य प्रताप सिंह, आकाशवाणी समाचार, दिल्ली।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व बाघ दिवसको अवसरमा वन्यजन्तु प्रेमीहरूलाई शुभकामना दिनुभएको छ। सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्री श्री मोदीले विश्वको 70% बाघ भारतमा रहेको बताउनु भएको छ। उहाँले भन्नुभयो, भारतको बाघ संरक्षणका प्रयासहरू प्रकृतिसँग सामञ्जस्यमा जीवन बिताउने युगौं पुरानो संस्कृतिबाट प्रेरित छन् र मानिसहरूको सामूहिक इच्छाद्वारा सञ्चालित छन्। उहाँले विज्ञानमा आधारित संरक्षण, समुदायको सहभागिता र बाघ संरक्षणलाई सुदृढ गर्दै सतत विकासका लागि देशले आफ्नो प्रतिबद्धता दोहोऱ्याएको पनि बताउनुभयो। उहाँले बाघ संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने वन कर्मचारी र वैज्ञानिकहरूको प्रशंसा गर्नुभएको छ। वन तथा पर्यावरण मन्त्री भूपेन्द्र यादवले भारतले बाघ संरक्षणमा ठूलो सफलता हासिल गरेको बताउनु भएको छ। सामाजिक सञ्जाल पोस्टमा केन्द्रीय मन्त्री यादवले विश्वका 70% बाघ भारतमा रहेको बताउनु भएको छ। बाघको संख्या 3682 छ र 58 अभयारण्यहरूमा फैलिएको छ। यससँगै भारत विश्वमै बाघ संरक्षणको क्षेत्रमा अग्रपंक्तिमा रहेको छ। उहाँले अझ भन्नुभयो, यी उत्साहजनक आँकडाहरूले भारतीय वनको राम्रो अवस्था र संरक्षणमा ध्यानलाई दर्शाउँदछ।
2: हमारी जो टाइगर पॉपुलेशन 2226 थी, वो बढ़कर 3600 से ज्यादा हुई। 2014 में 47 टाइगर रिजर्व्स होते थे, उनकी संख्या बढ़कर भी 58 हुई है। एलिफेंट रिजर्व्स की संख्या जो 28 होती थी, वो भी पिछले 10 वर्षों में बढ़कर के 32 हुई है। डेजिग्नेटेड रामसर साइट्स की संख्या 26 थी, जो बढ़कर के अब 100 हो गई है।
0: केन्द्रीय गृहमन्त्री अमित शाहले आसामका मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्मासँग बातचित गर्नुहुँदै माथिल्लो आसाममा विनाशकारी बाढ़को पृष्ठभूमिमा जारी राहत कार्यहरूको समीक्षा गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा मुख्यमन्त्री डाक्टर शर्माले गृहमन्त्री श्री शाहले स्थलगत स्थितिको बारेमा जानकारी लिनुभयो र बाढ़ प्रभावित क्षेत्रमा राहत, पुनर्वास र पुननिर्माणका लागि भारत सरकारले सबै आवश्यक सहयोग प्रदान गरिरहने आश्वासन दिनुभएको बताउनु भएको छ। लोकसभाले आज लोक परीक्षा संशोधन विधेयक 2026 पारित गरेको छ। विधेयकले लोक परीक्षा ऐन 2024 संशोधन गर्ने व्यवस्था गरेको छ। विधेयकमा धेरै महत्वपूर्ण प्रावधानहरू समावेश गरिएको छ। यस अन्तर्गत दोषी पाइनेलाई 10 वर्षसम्मको कैद, 10 करोड रुपियाँसम्म जरिवाना र दोषी ठहरिएका अपराधीको सम्पत्ति जफत गर्ने प्रावधान रहेको छ। मुद्दाहरूको द्रुत निपटाराका लागि विधेयकहरूमा प्रत्येक राज्य सरकार र केन्द्र शासित प्रदेश प्रशासनलाई दैनिक आधारमा मुद्दाहरूको सुनवाई गर्न विशेष फास्ट ट्र्याक अदालतहरू स्थापना गर्ने प्रावधान गरिएको छ। साथै पुलिस चौकीमा मुद्दा दर्ता भएको मितिले 2 महिनाभित्र जाँच अनिवार्य रूपमा सम्पन्न गरिनेछ भन्ने अभियोग पत्र दर्ता भएको 3 महिनाभित्र मुद्दाको समाधान गरिसक्नु पर्नेछ। मौसम विभागले छत्तीसगढ़, पूर्वी मध्यप्रदेश र विदर्भमा भोलिसम्म भारी वर्षाका लागि चेतावनी जारी गरेको छ। दिल्ली, हरियाणा, चण्डीगढ़, हिमाचल प्रदेश, पंजाब, उत्तराखण्ड र उत्तर प्रदेशका लागि आगामी 2 दिनका लागि चेतावनी जारी गरेको छ। यो समाचार युट्युबमा @AIRKarsang मार्फत पनि यहाँले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। लोकसभाले एक राष्ट्र एक चुनावसँग सम्बन्धित विधेयकहरूको जाँच गरिरहेको संयुक्त संसदीय समिति जेपीसीको कार्यकाल संसदको शीतकालीन सत्र 2026 अन्तिम हप्ताको पहिलो दिनसम्म बढाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी महिनाको 2 तारिकमा लागू पदार्थको दुरुपयोगको विरूद्ध राष्ट्रव्यापी 100 हप्ताको जनभागीदारी आन्दोलन विकसित भारत संकल्पको लागि नशामुक्त युवा अभियानको शुरूआत गर्नुहुनेछ। राज्यसभाले राष्ट्रिय सम्मानको अपमान रोकथाम

विधेयक 2026 विचार र पारित गर्नका लागि लिएको छ अनि मौसम विभागले छत्तीसगढ पूर्वी मध्य प्रदेश र विदर्भमा भोलिसम्म भारी वर्षाका लागि चेतावनी जारी गरेको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

यो प्रसारण हो आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्जको तरङ्गमा। समय यस बेला अपराह्न 4:01 भइरहेछ र अब भने यहाँलाई केही क्षण लगिरहेछौँ साङ्गीतिक यात्रातर्फ।

प्रथम गीत यहाँ समक्ष राखिरहेछौं फिल्म लुटेराबाट मोनाली ठाकुरको आवाजमा। शब्द अमिताभ भट्टाचार्यको छ भने संगीत रहेको छ अमित त्रिवेदीको।

लभ ब्रेकअप जिन्दगी यस फिल्ममाट अब यहाँ समक्ष राखिरहेछौ सोनु निगम श्रेया घोषाल सलिम मर्चेन्ट र श्रद्धा पण्डितको आवाजमा यो अघिल्लो गीत जसमा शब्द रहेको छ जावेद अख्तरको अनि सङ्गीत सलिम सुलेमानको।

यहाँले सुन्नुभयो केके र सुचित्राको युगल आवाजलाई फ्लेम फोर्सबाट शब्द थियो जावेद अख्तरको अनि संगीत हरिश जयराजको र अब अघिल्लो साङ्गीतिक कौशली हर समक्ष राखिरहेछौ फिल्म अन्जना अन्जानीबाट निखिल डिसोजा र मोनाली ठाकुरको आवाजमा शब्द निलेश मिश्रको छ भने संगीत रहेको छ विशाल अनि शेखरको

यहाँले अहिले सुन्नुभयो केके र सुजेनको आवाजलाई। शब्द थियो शकिल आजमीको अनि संगीत थियो चिरन्तन भट्टको फिल्म हन्टेडबाट। र अब भने कार्यक्रमको अन्तिम सांगीतिक कोशली यहाँ समक्ष राख्न गरेछु फिल्म लन्डन ड्रिम्सबाट मोहनको आवाजमा। शब्द प्रश्न जोशीको छ भने संगीत रहेको छ शंकर ईशान अनि लयको।

अर्को कोशेली प्रस्तुत गरिरहेछौँ फिल्म थ्री इडियट्सबाट। शब्द स्वानन्द किर्किरे, सङ्गीत शान्तनु मैत्र अनि स्वर रहेको छ सोनु निगम अनि श्रेया घोषालको।

सुनिरहनु भएको छ कार्यक्रम जय जवान, जसमा सुनाइरहेछौँ फिल्मी संगीत। अबको क्रममा सुनाइरहेछौँ सुनिधि चौहान अनि दिव्य कुमारको स्वरमा फिल्म फन्ने खानबाट यो गीत, शब्द इर्शाद कामेल अनि संगीत अमित त्रिवेदीको।

संगीतको क्रममा लागि बढाउँदै अब सुनाइरहेछौँ फिल्म ह्याप्पी न्यू इयरबाट यो गीत अरिजित सिंह अनि श्रेया घोषालको आवाजमा शब्द इर्शाद कामिल संगीत रहेको छ विशाल शेखरको

सुनिरहनु भएको छ कार्यक्रम जय जवान। यस कार्यक्रम अन्तर्गत अब अन्तिम गीत सुनाउन गइरहेछौँ। कविता कृष्णमूर्ति अनि साशा तिरुपतिको स्वरमा यो गीत फिल्म तुम्हारी सुलोबाट, शब्द जावेद अख्तर अनि सङ्गीत लक्ष्मीकान्त प्यारेलालको।

सङ्गीतको क्रमलाई अघि बढाउँदै अब प्रस्तुत छ पाश्चात्य सङ्गीतको कार्यक्रम इभनिङ मेलोडिज। आनन्द लिनुहोस् श्रद्धाको साथमा।

0: Dear listeners, choosing peace does not mean that you are weak. It means that you are wise. So let music guide us, let harmony inspire us, and let us choose conversations over conflicts. Because peace is not passive, peace is powerful. Well, on that note, this is Shraddha taking your leave. Thank you so much for spending your time with us, and see you again on the next episode of Evening Melodies. Until then, keep listening, keep loving, and always choose peace. Well, that's all from my side, and do remain connected with us for the upcoming programs and the news headlines in Nepali that is coming up next. Goodbye and have a lovely evening ahead.
1: नमस्कार यो आकाशवाणी हो मुख्य समाचार सारण मगरबाट सुन्नुहोस् राज्यसभाले राष्ट्रिय सम्मानको रक्षा गर्न राष्ट्रिय गौरव अपमान निवारण संशोधन विधेयक 2026 पारित गरेको छ लोकसभाले आज लोक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 पारित गरेको छ यस विधेयकले लोक परीक्षा अनुचित साधन रोकथाम अधिनियम 2026लाई संशोधन गरेको छ राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा भारतीय परम्परागत कला रूपहरूको कलाकारहरूसँग भेट गर्नुभयो र उनीहरूको कार्यहरूको अवलोकन गर्नुभयो केन्द्रीय गृहमन्त्री अमित शाहले असमका मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्मासँग बातचित गर्नुहुँदै माथिल्लो असममा आएको विनाशकारी बाढ़ पछि जारी राहत कार्यहरूको समीक्षा गर्नुभएको छ लोकसभाले एक राष्ट्र एक चुनावसँग सम्बन्धित विधेयकहरूको जाँच गरिरहेको संयुक्त संसदीय समिति जेपीसीको कार्यकाल संसदको शीतकालीन सत्र 2026को अन्तिम हप्ताको पहिलो दिनसम्म बढाएको छ प्रधानमन्त्री नरेन्द्र मोदीले 2 अगस्तको दिन नशामुक्त युवा फर विकसित भारत संकल्प अभियानको सुरुवात गर्नुहुनेछ सर्वोच्च न्यायालयले कोइला ब्लक आवंटन मामिलामा पूर्व प्रधानमन्त्री मनमोहन सिंहको विरूद्ध आपराधिक मुद्दा बन्द गरिदिएको छ र उहाँको विरूद्ध जारी गरिएको समन आदेशलाई पनि रद्द गरेको छ

0: राज्यसभाका सांसद राजीव भट्टाचार्यले केन्द्र सरकारलाई त्रिपुरामा आदिवासी युवाहरूका लागि आधुनिक आवासीय कौशल विकास र रोजगार केन्द्र स्थापना गर्न आग्रह गर्नुभएको छ। वन तथा पर्यावरण मन्त्री भूपेन्द्र यादवले भारतले बाघ संरक्षणमा ठूलो सफलता हासिल गरेको बताउनु भएको छ अनि मौसम विभागले छत्तीसगढ़, पूर्वी मध्यप्रदेश र विदर्भमा भोलिसम्म भारी वर्षाका लागि चेतावनी जारी गरेको छ। यसका साथै आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।
1: समाचारपछि अब केही बेर आनन्द लिनुहोस् फिल्मी संगीतको सुनाइरहेछौ। अलका याग्निक अनि सोनू निगमको स्वरमा फिल्म कभी खुशी कभी गमबाट यो गीत।

0: चुल्टे भाइ पसौँ पसौँ।
1: हुन्छ हुन्छ हुन्छ।
0: नमस्कार।
2: नमस्ते नमस्ते। यहाँ चुल्ठे भाइ बिरे भाइलाई मेरो पनि
0: तिनैजना आज त ठिक समयमा भेला भएछ। खुसी लाग्यो आज त। अनि हामी यसरी भेटघाट भएपछि सधैँ विभिन्न विषयहरूमा कुराकानी गर्छौँ।
2: ज्यू ज्यू हजुर।
0: आज पनि केही कुराकानी त गर्नै पर्छ कि कसो?
2: ठिकै कुरा गर्नुभयो। कुराकानी त गर्नै पर्छ नि सभामा भेटघाट भएपछि, होइन चुल्ठे भाइ?
3: एकदमै कुराकानी त गर्नुपर्छ नि।
2: हजुर।
0: तर यो कुराकानी थाल्नुभन्दा पहिले चाहिँ सधैँ झैँ एउटा गीत सुनेर आनन्द लिउँ कि?
3: लु हुन्छ हुन्छ हुन्छ, सुनौ न त।
2: हजुर सुनौ न त।

0: लौ त अहिले हामीले विश्राम गरेर गीत पनि सुन्यौँ।
1: ज्यू ज्यू मिले भाइ।
0: अनि विश्राम पछि चाहिँ अब हामी काम कुरोपट्टि लाग्नुपर्छ।
1: हजुर, काम कुरोपट्टि त लाग्नै पर्छ बिरे भाइ।
2: अनि आज चाहिँ हाम्रो धनमाया दिदीले के सोचेर आउनु भएको छ म त्यही विचार गर्दैछु।
1: आज चाहिँ के सोध्न मन लागेको छ भन्दा नि बिरे भाइ, चुल्ठे भाइ,
2: हजुर,
1: नारी सशक्तिकरण

0: सम्बन्धी यसो सोध्न मन लागिरहेको छ नि, यसो जानकारी गराउनुहोस् न नारी सशक्तिकरण सम्बन्धी।
1: साह्रै राम्रो विषय झिक्नु भएको छ हजुर, किनभने अब अहिलेको समयमा साह्रै राम्रो विचार गरेर आउनु भएछ
0: दिदी,
1: किनभने आजको आधुनिक युगमा नारीहरू घरको चार भित्तामा मात्र सीमित छैनन्। उनीहरू शिक्षा, स्वास्थ्य, राजनीति, विज्ञान, प्रविधि भन्नुहुन्छ कि व्यापार भन्नुहुन्छ, खेलकुद तथा प्रशासन लगायत विभिन्न क्षेत्रहरूमा उत्कृष्ट योगदान दिइरहेका छन्। त्यसैले नारी सशक्तिकरण केवल महिलाको मात्र विषय नभए सम्पूर्ण समाज र राष्ट्र विकाससँग जोडिएको विषय पनि त हो।
0: हजुर हजुर, ठिक कुरा हो। यहाँ बिरे भाइले पनि धेरै राम्रो कुरा बताउनु भयो नारी सशक्तिकरण सम्बन्धी छुट्टे भाइ। र अर्को कुरो चाहिँ के छ भने नारी सशक्तिकरणको आवश्यकता चाहिँ के कस्तो छ त्यो पनि बताइदिनुहोस् न।
2: विशेष नारी सशक्तिकरणको आवश्यकता चाहिँ किन पर्छ भनेदेखिको
0: हजुर
2: लैङ्गिक समानताको लागि। पुरुष र महिला दुवै समाजको एकदमै महत्त्वपूर्ण अङ्ग हो
1: नि,
2: अनि दुवैलाई समान अवसर प्रदान गर्न नारी सशक्तिकरण हुन चाहिँ एकदमै आवश्यक छ। अब अर्को चाहिँ के छ भने आर्थिक विकासको लागि महिलाहरू आर्थिक गतिविधिमा सहभागी हुँदा परिवार र राष्ट्रको आय वृद्धि हुन्छ, त्यसको निम्ति पनि नारी सशक्तिकरणको आवश्यकता पर्छ। अनि सामाजिक विकासको लागि पनि शिक्षित र सक्षम महिलाले स्वस्थ तथा शिक्षित समाज निर्माणमा योगदान पुर्याउँछिन्। अनि साथसाथै गरिबी कम गर्नको निम्ति पनि आर्थिक रूपमा सक्षम महिलाले परिवारको जीवन स्तर सुधार्न महत्त्वपूर्ण भूमिका खेल्छिन्। त्यसरी नै लोकतन्त्रको सुदृढीकरण महिलाको राजनीतिक सहभागिताले चाहिँ के हुन्छ भनेदेखिको हाम्रो लोकतान्त्रिक प्रणालीलाई चाहिँ अझ बलियो बनाउँछ।
1: त्यसैले गर्दा त कतिवटा ठाउँमा महिला आरक्षणहरू रहेको छ, अब विभिन्न ठाउँहरूमा महिला आरक्षणको चाहिँ गरिएको छ नि त।
0: हजुर, र अर्को कुरो के छ भने नि पिरे भाइ, नारी सशक्तिकरणका प्रमुख आयामहरू चाहिँ के कस्तो छ त्यो पनि बताइदिनुहोस् न।
1: हजुर, यो पनि जानिराख्नु पर्ने विषय नै हो। यसमा चाहिँ के छ भन्दा पहिलो चाहिँ हो शैक्षिक सशक्तिकरण। शिक्षा नै सशक्तिकरणको आधार हो, यो त सबैलाई थाहा भएकै कुरो हो। अनि शिक्षाले महिलालाई ज्ञान, सिप र आत्मविश्वास प्रदान गर्छ है। शिक्षाको महत्व चाहिँ के छ भन्दाखेरि चेतनाको विकास हुन्छ, रोजगारको अवसर प्रदान हुन्छ, आत्मनिर्भरता बढ्छ, सामाजिक कुरीति विरुद्ध आवाज उठाउने क्षमता पनि प्रदान गर्छ नि त।
2: अनि धनमय दिदी, त्यसरी नै आर्थिक सशक्तिकरण
0: यो चाहिँ के हो त्यो पनि बताइदिनुहोस्।
2: अब हेर्नुहोस् है, त्यो आयामहरूमा आर्थिक सशक्तिकरण पनि आउँछ। महिलाहरूलाई रोजगार, व्यवसाय तथा आय अर्जनको निम्ति अवसर उपलब्ध गराउनु चाहिँ आर्थिक सशक्तिकरण हो। जस्तै स्वरोजगार, अब महिला उद्यमशीलता, स्वयं सहायता समूह एसएचजीहरू भन्छौँ नि हामी है, अनि सहकारी संस्था, यस्ता योजनाहरूले गर्दाखेरि चाहिँ यस्ता अवसरहरू उपलब्ध गराएर चाहिँ आर्थिक सशक्तिकरण महिलालाई लिएर यो रोजगार, व्यवसाय तथा यो आय आर्जनको अवसर चाहिँ उपलब्ध गराएर चाहिँ हामी नारीहरूलाई सशक्तिकरण गराउन सक्छौँ।
0: हजुर हजुर,
1: अनि नारी सशक्तिकरणको अर्को आयाम चाहिँ के हो भन्दाखेरि राजनीतिक सशक्तिकरण। अब राजनीतिक निर्णय प्रक्रियाले प्रक्रियामा महिलाको सहभागिता सुनिश्चित गर्न आवश्यक रहेको छ। अनि यसको महत्त्व चाहिँ के रहेको छ भन्दाखेरि नीति निर्माणमा सहभागिता पाउँछिन् उनले, नेतृत्व विकास हुन्छ, लोकतन्त्र झन् अझै बलियो भएर जान्छ के।
2: अनि साथसाथै यो नारी सशक्तिकरणको आयाममा चाहिँ सामाजिक सशक्तिकरण पनि छ। हजुर हजुर, समाजमा महिला प्रति गरिने विभेद हामी सुन्छौँ त होइन, हिंसा तथा असमानताको अन्त्य गर्नु चाहिँ सामाजिक सशक्तिकरण हो। अब समाजमा चाहिँ हामीले भेदभाव गर्नु भएन, अघि नै भनिहाल्यो त हामी पुरुष महिला बराबर हो, सरकारले होइन समाजले पनि, सरकारले जुन हिसाबले सहुलियत दिइरहेको छ, सरकारले जुन हिसाबले आरक्षण को प्रावधान दिइरहेको छ, त्यसरी नै सामाजिक समाजमा पनि हामीले त्यो बराबर चाहिँ सम्झिनु पर्यो। अनि अर्को चाहिँ के छ भनेदेखिको कानुनी सशक्तिकरण।

0: महिलालाई कानुनी अधिकार तथा न्याय प्राप्त गर्ने अवसर सुनिश्चित गर्न आवश्यक छ।
1: हजुर,
0: अनि सबै क्षेत्रमा हेर्दाखेरि पुरुष र महिला चाहिँ बराबर हो, बराबर बनाउनको निम्ति नै यो यो आयामहरू हो।
1: हजुर हजुर। र विजय भाइ, अर्को प्रश्न के गर्न मन लाग्यो भने नि, नारी सशक्त भएमा चाहिँ यसको फाइदाहरू चाहिँ के के छ त्यो पनि बताइदिनुहोस् न।
2: अब नारी सशक्त भएमा परिवारको आर्थिक अवस्था सुधार हुन्छ, बाल बालिकाको शिक्षा र स्वास्थ्यमा सुधार हुन्छ। महिला नै शिक्षा छ भने उसले आफ्नो बाल बालिकालाई त शिक्षा दिने नै हो नि त, है। त्यसरी नै गरिबी घट्छ, सामाजिक कुरीति कम हुन्छ, अनि लैङ्गिक समानता स्थापित हुन्छ, पुरुष र महिला समान हुन्छ नि त, होइन। राष्ट्र विकास अघि बढ्छ अनि लोकतन्त्र पनि बलियो भएर जान्छ है।
1: हजुर। अनि त्यस्तै प्रकारले अर्को कुरो के छ भने, अब नारी सशक्तिकरणमा बाधक तत्त्वहरू चाहिँ के छन् त्यो पनि बताइदिनुहोस् न।
2: हजुर हजुर, यो विषयमा पनि हामी अवश्य कुरा गर्ने नै हो।
1: हजुर,
2: तर त्योभन्दा अगाडि चाहिँ हामी एकछिन विश्राम गरेर गीत पो सुनौँ कि भनेको नि।
1: ए हजुर हजुर, बोल्दा बोल्दा घाँटी पनि सुकिसक्यो होला तपाईँहरूको, यसो चिया पनि ल्याएको छु, चिया पिउँदै यसो आराम गरौँ न त।
0: ए ल, हुन्छ हुन्छ
2: हुन्छ हुन्छ।
0: सुनो।

0: लौ त अहिले हामीले विश्राम गरेर गीत सुन्यौँ
1: ज्यू,
0: साह्रै आनन्द भयो है। अनि चुल्ठे भाइ,
2: हजुर,
0: गीत सुन्न अगाडि यहाँ धनमाया दिदीले नारी सशक्तिकरणमा बाधक तत्त्वहरू चाहिँ के रहेको छ भन्ने प्रश्न गर्नुभयो।
2: हजुर हजुर, अब यो विषयमा चाहिँ बिरा दाजु, धनमाया दिदी, मै बताइदिन्छु।
1: बताउनुहोस् न।
2: विशेष गरी नारी सशक्तिकरणमा अब कुन कुराले बाधा दिन्छ भन्नुहुँदै थियो, मेरो विचारमा चाहिँ अशिक्षा चाहिँ एकदमै यो अशिक्षाले बाधक बन्छ सशक्तिकरणमा। अझै पनि अब धेरै महिलाहरू शिक्षाबाट वञ्चित छन् है, अनि अब शिक्षित हुन चाहिँ अनिवार्य छ। अनि अर्को के छ भने गरिबी, आर्थिक अभावले चाहिँ महिलाहरूलाई अवसरबाट टाढा राख्छ। अनि यो गरिबीले पनि धेरै महिलाहरूलाई नारी सशक्तिकरणमा बाधा दिन्छ भनौँ न। अर्को लैङ्गिक भेदभाव, छोरा र छोरी बीच गरिने भेदभावले पनि ठुलो समस्या गरिरहेको छ।
0: ठिकै भन्नुभयो। अब यो चाहिँ सबै ठाउँमा होइन, कोही कोही ठाउँमा चाहिँ अझै पनि लैङ्गिक भेदभाव, छोरा र छोरी बीचको भेदभाव चाहिँ रहिआएको छ। त्यसरी नै अर्को बाधक तत्त्व चाहिँ छ घरेलु हिंसा, महिलामाथि हुने हिंसाले उनीहरूको विकासमा बाधा पुर्याउँछ है। त्यसरी नै अर्को बाधक तत्त्व चाहिँ छ बाल विवाह, यो पनि सबै ठाउँमा त छैन, कुनै कुनै ठाउँमा चाहिँ अझै पनि कम उमेरमा विवाह हुँदा शिक्षा तथा उनीहरूको भविष्य प्रभावित भइरहेका छन्।
1: हजुर हजुर।
0: दाइजो प्रथा पनि अर्को छ यो बाधक तत्त्वहरूमा नि धनमाया दिदी। दाइजो जस्ता कुप्रथाले महिलाको सम्मानमा असर पुर्याउँछ। अनि त्यसरी नै रूढिवादी सोचहरू हुन्छ क्या कतिजनाको, यसले पनि महिलाहरूलाई चाहिँ सशक्त हुनुमा बाधा भइराखेको छ क्या। परम्परागत सोचका कारण महिलाहरूको क्षमता चाहिँ दबिन्छ। अब अहिले पनि कतिजनाको त त्यस्तै सोच होला, सबैकोमा त छ भन्नु सकिँदैन है, होइन, तर धेरैकोमा चाहिँ यो रूढिवादी सोचले गर्दाखेरि चाहिँ नारीहरू सशक्त भइराखेका छैनन्।
1: ज्यू ज्यू ज्यू हजुर। अनि चुल्ठे भाइ, अर्को कुरो के छ भने नारी सशक्तिकरणका लागि चाहिँ अप्नाउनु पर्ने उपायहरू के छ त्यो पनि जानिराखौँ।
2: अब नारी सशक्तिकरणका लागि अप्नाउनु पर्ने उपायहरूमा चाहिँ पहिलो चाहिँ म तपाईँलाई के भन्छु भनेदेखिको शिक्षा विस्तार, हरेक बालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध चाहिँ गराउनु
1: पर्यो।
0: ठिक हो।
2: अनि अब शिक्षा मात्र नभएर सिपमूलक तालिमहरू पनि दिनु पर्यो, महिलाहरूलाई स्वरोजगारमुखी तालिम प्रदान गर्नु पर्यो। अब कानुनले के प्रावधान दिएको छ, कानुनी सचेतनाहरू दिनु पर्यो, महिलालाई आफ्नो अधिकारको बारेमा जानकारी दिनु पर्यो है। अनि पुरुष महिलालाई समान अवसर दिनु पर्यो, पुरुष महिलालाई है। अनि शिक्षा रोजगार र राजनीतिमा समान अवसर सुनिश्चित गर्नु
1: पर्यो।
2: अब घरेलु हिंसाको प्राय प्राय अहिले त अन्त्य भएको छ, कतिपय जग्गाहरूमा अझ पनि छ,
0: सुनिन्छ
2: पनि। यो घरेलु हिंसाको अन्त्य गर्नु पर्यो, महिलामाथि हिंसाको रोक्नको निम्ति कानुन त छ, कडा छ, कार्यान्वयन गर्नु पर्यो नि त त्यसलाई
1: है।
2: अनि महिलालाई नेतृत्वको अवसर प्रदान गर्नु पर्यो। अनि लैङ्गिक समानता बारे समाजमा जनचेतना फैलाउनु पर्यो। यो गरेमा चाहिँ हामीले नारी सशक्तिकरणको निम्ति अब उपायहरू, यो उपायहरू चाहिँ अप्नाउनु
1: सक्छौ।
0: अनि धनमाया दिदी
1: ज्यू,
0: नारी सशक्तिकरण र वर्तमान अवस्था विषयमा तपाईँलाई जानकारी गराउनु पर्दा चाहिँ, आज महिलाहरू शिक्षा, स्वास्थ्य, व्यापार, विज्ञान, प्रविधि, सेना, प्रहरी, खेलकुद तथा राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। तर अझै पनि लैङ्गिक हिंसा, असमानता, मानव बेचबिखान तथा भेदभाव जस्ता समस्याहरू पूर्ण रूपमा अन्त्य चाहिँ भएको छैन। अझै पनि कतिवटा ठाउँमा चाहिँ यस्ता कुप्रथाहरू अझै पनि यथावत नै छन् के। यसैले सरकार, गैर सरकारी संस्था, विद्यालय, परिवार तथा सम्पूर्ण समाजले संयुक्त रूपमा नारी सशक्तिकरणका लागि काम गर्न चाहिँ एकदमै आवश्यक देखिन्छ।
1: ठिकै कुरा गर्नुभयो बिरे भाइ।
2: अनि नारी सशक्तिकरण चाहिँ कुनै एक व्यक्ति वा

0: समुदायको विषय होइन है दिदी, यो चाहिँ सम्पूर्ण मानव समाजको विकाससँग सम्बन्धित विषय हो है।
1: हजुर हजुर।
0: जब महिला शिक्षित सक्षम आत्मनिर्भर र आत्मविश्वासी हुन्छन् तब परिवार समाज राष्ट्र नै समृद्ध बन्छ। त्यसैले नारी सम्मान राष्ट्रको सम्मान भन्ने भावनाको साथमा महिलालाई समान अवसर अधिकार र सम्मान प्रदान चाहिँ गर्नुपर्छ। यो चाहिँ हाम्रो कर्तव्य हो भनौँ न। एक महिलालाई शिक्षित बनाउनु भनेको नै एउटा परिवारलाई शिक्षित बनाउनु हो र एक परिवार शिक्षित हुँदा सम्पूर्ण समाजको विकास सम्भव हुन्छ।
1: हजुर, धेरै राम्रो कुरा बताउनु भयो। र बिरे भाइ चुल्ठे भाइ, आज तपाईँहरूले नारी सशक्तिकरण सम्बन्धी धेरै राम्रो कुराहरू बताउनु भयो, जानकारी दिनुभयो, यसमा त धेरै खुसी लाग्यो मलाई।
2: हजुर हजुर।
1: नजानेको नबुझेको कुरोहरू धेरै बुझ्न पायौँ।
2: हो नि धनमाया दिदी, अब कुरा पनि तपाईँले बुझ्नु भयो। अब चाहिँ हाम्रो सभाको समय अलिकति रहेको जस्तो छ, फेरि अर्को गीत सुनेर आनन्द लिउँ न त।
1: हुन्छ हुन्छ, समय छ भने लु सुनौ है छोटे भाइ।

0: आहा बडा रमाइलो भयो, आनन्द आयो। अनि नारी सशक्तिकरण सम्बन्धमा हामीले कुराकानी गर्दै थियौँ, तन्माय दिदीले सोधेको प्रश्नहरूको उत्तर पनि दियौँ अनि यो विषयमा चर्चा पनि गर्यौँ। तर यो कुराकानी गर्दा गर्दै गीतहरू सुन्दा सुन्दै अब त सभाको समय सिद्धिएछ,
1: समय भयो भनेपछि त अब सभाबाट घरतिर लाग्नु पर्यो।
0: हुन्छ हुन्छ, त्यसो भने
1: तिनैजना सँगै जाउँ त।
2: हुन्छ हुन्छ
1: हुन्छ।
3: बहू जी, मम्मी जी, इस घर के कुछ नियम हैं। जैसे जैसे कि यहाँ कैश की परंपरा नहीं है तो लेन देन वो हम डिजिटल पेमेंट करते हैं। ओ, जैसे UPI से।
4: अच्छा।
3: हाँ, और सुनो एक और नियम है।
4: वो क्या है मम्मी जी?
3: तुम्हारी मुंह दिखाई भी UPI से मिलेगी।
4: आम भी ना मम्मी जी।
5: भारत करता है डिजिटल भुगतान,
6: हर लेन देन अब है आसान।
7: ग्रामीण कृषि मौसम सेवा को विशेष बुलेटिन अनुसार उत्तर बङ्गालका सबै जिल्लाहरू अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ। दार्जिलिङ, जलपाइगुडी, अलिपुरद्वार अनि कालिम्पोङ जिल्लाका एक दुई स्थानमा भारी वर्षा 7-11 सेन्टिमिटर वर्षाको सम्भावना रहेको छ। अब केही बेरमा सम्प्रसार गरी सुनाइरहेछौँ आकाशवाणी गान्तोक केन्द्रको समाचार।

0: सरोकारवालाहरूको सहभागिता रहेको थियो। छिरिङ शेर्पाले औपचारिक रूपमा पाकिम जिल्लाको पुलिस उपरीक्षकको रूपमा कार्यभार सम्हालेका छन्। पाकिम जिल्ला प्रशासनिक केन्द्रमा आइपुगेपछि श्री शेर्पालाई सिक्किम पुलिसले औपचारिक सम्मान प्रदान गरेको थियो, जसले जिल्ला पुलिस प्रमुखको रूपमा उनको कार्यकालको शुरूआतलाई संकेत गर्दछ। समारोहमा जिल्ला पुलिसका वरिष्ठ पुलिस अधिकारीहरू, अन्य अधिकारीगण र कर्मचारीहरूको उपस्थिति थियो, जसले उनलाई नयाँ कार्यभार सम्हालेकोमा स्वागत जनाए। आफ्नो वर्तमान पदभार सम्हाल्न अघि उनी गेजिङ जिल्लाको पुलिस उपरीक्षकको रूपमा कार्यरत थिए। कृषि बागवानी पशुपालन तथा पशु चिकित्सा सेवा तथा मत्स्यपालन विभाग मन्त्री पूरण गुरूङले विधायक तथा महिला बाल बालिका ज्येष्ठ नागरिक एवं दिव्याङ्गजन कल्याण विभागकी सल्लाहकार पामिन लेप्चाको उपस्थितिमा आज मामरिङ सरकारी वरिष्ठ माध्यमिक विद्यालयमा स्वतन्त्रता दिवस समारोह समिति 19 रेनक निर्वाचन क्षेत्रद्वारा आयोजित 80 स्वतन्त्रता दिवस अन्तर सिक्किम खुला पुरूष निर्वाचन क्षेत्र स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा भाग लिए। यस दिनमा दुई खेलहरू थिए, बेरिङ विरूद्ध पाचेखानी र मुतान्ची एफसी विरूद्ध भस्मे क्लब। प्रतियोगिताका विजेता र उपविजेताले क्रमशः 3 लाख र 2 लाख रूपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। एसएफए ए डिभिजन एस लीग 2026 15 नम्बरको खेलमा सिक्किम आक्रमण एफसीले गान्तोक हिमालयन स्पोर्टिङ क्लबलाई 2-0 पराजित गर्यो। कर्मा थेन्टुक भुटियाले 46 मिनटमा गोल गर्दै शुरूआत गरे भने टेन्डन लेप्चाले 61 मिनटमा अग्रता दोब्बर पारे। खेलमा सिक्किम फुटबल संघका अध्यक्ष मेनला एथेन्पा र कार्यकारी सदस्यहरूको उपस्थिति रहेको थियो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: समाचारपछि अब सुनाउनेछौ आजका रहल अनि भोलि प्रसारण हुने कार्यक्रमको विवरण। कार्यक्रम लोकलहरी बेलुकी 7 बजेर 15 मिनटमा कार्यक्रम स्वर सरगम, राति 8 बजे कार्यक्रम युवावाणी प्रस्तुत गर्नेछौ, 8 बजेर 15 मिनटमा पार्लियामेन्ट रिभ्यू कार्यक्रम, सप्तस्वर 8 बजेर 30 मिनटमा, 7 बजेर 15 मिनटमा कार्यक्रम स्पटलाइट, 9 बजेर 30 मिनटमा कार्यक्रम चर्चाका विषय है, 10 बजे आज के फनकार। यस अतिरिक्त आकाशवाणी दिल्ली केन्द्र, कोलकाता केन्द्र, गान्तोक केन्द्र अनि यस केन्द्रको समाचार सुनाउनेछौ। भोलि बिहानको अधिवेशनको थालनी गर्नेछौ 6 बजेर 30 मिनटमा कार्यक्रम अर्चनाको साथमा, कार्यक्रम शुभ प्रभात 7 बजेर 5 मिनटमा, कार्यक्रम संगीत प्रभा 7 बजेर 35 मिनटमा, 8 बजेर 30 मिनटमा कार्यक्रम रङ बिरङको संसार, 8 बजेर 45 मिनटमा कार्यक्रम योजना प्रस्तुत गर्नेछौ, 9 बजेर 30 मिनटमा प्रस्तुत गर्नेछौ मोहन कुमार रचित रूपक बनझाँक्री र झाँक्रीको विद्या कार्यक्रम, हेलो खरसाङ 10 बजेर 2 मिनटमा, 10 बजेर 30 मिनटमा विशेष कार्यक्रम ट्र्याप्ड बिहाइन्ड स्क्याम, वार्ताकार निर्णय जोन छेत्री अनि संजय प्रधान, 11 बजेर 5 मिनटमा कार्यक्रम स्वर माधुरी, 12 बजेर

9 बजे 30 मिनटमा कन्ट्री साइड अनि राति 10 बजे संसदको प्रश्न सत्र सम्प्रसार गर्नेछौ। यसको अतिरिक्त आकाशवाणी दिल्ली केन्द्र, कोलकाता केन्द्र, गान्तोक केन्द्र अनि यस केन्द्रको समाचार प्रस्तुत गर्नेछौ। अब दिइरहेछौ मौसमको साधारण विज्ञप्ति। उत्तर बंगालका सबै जिल्लाहरूमा अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा, मेघगर्जन सहित वर्षा हुनेछ। जलपाइगढी अलिपुरद्वारका जिल्लाका केही स्थानहरूमा भारीदेखि धेरै वर्षा हुने सम्भावना रहेको छ तथा दार्जिलिङ, कालिम्पोङ र कुचबिहार जिल्लाका एक दुई स्थानमा भारी वर्षा पनि हुने सम्भावना रहेको छ।

0: अब सुनाइरहेछौ समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। लोकसभाले आज लोक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 पारित गरेको छ। राज्यसभाले राष्ट्रिय गौरवको रक्षा गर्न राष्ट्रिय गौरव अपमान निवारण संशोधन विधेयक 2026 पारित गरेको छ। भारतको नियन्त्रक तथा महालेखा परीक्षक क्याकको प्रदर्शन लेखा अडिट रिपोर्टले तृणमूल कंग्रेसको शासनकालमा पश्चिम बंगालको सार्वजनिक स्वास्थ्य व्यवस्थामा धेरै गम्भीर कमजोरीहरूको खुलासा गरेको छ। पश्चिम बंगालका पार्वतीय विषयक राज्यमन्त्री विशाल लामाले भोलि मंग्पूको भ्रमण गर्नुहुनेछ र आकाशवाणी खरसाङका तीनजना अवकाश प्राप्त कर्मचारीहरूलाई लिएर आज विदाई समारोह सम्पन्न भएको छ। अब समाचार विस्तारसित। लोकसभाले लोक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 पारित गरेको छ। यस विधेयकले लोक परीक्षा अनुचित साधन रोकथाम अधिनियम 2024 संशोधन गर्दछ। यस विधेयकमा 10 वर्षसम्मको कारावास, 10 करोड रुपियाँसम्मको जरिवाना र दोषी ठहरिएका अपराधीहरूको सम्पत्ति जफत जस्ता कठोर सजायको व्यवस्था गरिएको छ। मुद्दाहरूको छिटो निपटाराको लागि विधेयकमा प्रत्येक राज्य सरकार र केन्द्र शासित प्रदेशलाई दैनिक सुनवाईको लागि विशेष त्वरित न्यायालय स्थापित गर्न आदेश दिएको छ। पुलिस थानामा सूचना दर्ता भएको तारिकदेखि 2 महिनाभित्र अपराधको जाँच सम्पन्न गर्नुपर्ने व्यवस्था पनि यसमा गरिएको छ। आरोप पत्र दर्ता भएको तारिकबाट 3 महिनाभित्र मुद्दाको सुनवाई पूरा गरिसक्नुपर्नेछ। विधेयकमाथिको चर्चाको जवाफ दिनुहुँदै कार्मिक जन गुनासो तथा राज्यमन्त्री जितेन्द्र सिंहले कानूनलाई अझ कडा बनाउन र छिटो न्याय प्रदान गर्न विधेयकमा संशोधन गरिएको बताउनुभयो। राज्यसभाले राष्ट्रिय सम्मानको रक्षा गर्न राष्ट्रिय गौरव अपमान निवारण संशोधन विधेयक 2026 पारित गरेको छ। यो विधेयकले राष्ट्रिय गौरव अपमान

0: वानन अधिनियम 1971 थप संशोधन गर्दछ। प्रस्तावित वन्दे मातरमलाई राष्ट्रिय गाना जन गण मनको सम्मान वैधानिक संरक्षण प्रदान गर्नेछ। यी अपराधहरूमा 3 वर्षसम्मको कैद, जरिवाना वा दुवै सजाय हुन सक्छ। गृह राज्यमन्त्री नित्यानन्द रायले आज लोकसभामा जन्म र मृत्यु पञ्जीकरण संशोधन विधेयक 2026 पेश गर्नुभयो। विधेयकमा जन्म र मृत्यु पञ्जीकरण अधिनियम 1969 संशोधन गर्ने लक्ष्य राखिएको छ। अधिक जानकारी हाम्रा संवाददाता स्यारोन थापाबाट सुन्नुहोस्।
1: विधेयकमा कुनै जन्म वा मृत्युको सूचना रजिस्टरलाई 1 वर्षभन्दा अधिक तर 2 वर्षभित्र प्राप्त भएमा जन्म वा मृत्युको प्रामाणिकता प्रमाणित भएपछि जिल्ला मजिस्ट्रेट महकुमा अधिकारी वा जिल्ला मजिस्ट्रेटद्वारा अधिकृत कार्यकारी मजिस्ट्रेटको स्वीकृतिमा मात्र पञ्जीकृत गर्न सकिने व्यवस्था गरिएको छ। विधेयकमा भनिएको छ, यदि जन्म वा मृत्यु 2 वर्षभन्दा अधिक रजिस्टरलाई रिपोर्ट गरिएको छ भने प्रथम श्रेणीको न्यायिक मजिस्ट्रेटको आदेशमा मात्र पञ्जीकृत गरिनेछ। अधिनियम अनुसार जन्म र मृत्युको पञ्जीकरण अनिवार्य हुने र अधिनियम अन्तर्गत जारी गरिएको प्रमाणपत्रले व्यक्तिको कानूनी पहिचान प्रदान गरेको छ। ढिलो पञ्जीकरणको प्रावधानलाई थप कठोर बनाउन र जन्म र मृत्युका घटनाहरूको समयमै रिपोर्टिङलाई प्रोत्साहित गर्न नयाँ विधेयक ल्याएको हो। सारण मंगर, आकाशवाणी समाचार, खरसाङ।
0: आध्यात्मिक र शैक्षणिक गुरूहरूलाई समर्पित गुरु पूर्णिमा पर्व आज मनाइँदैछ, जसलाई व्यास पूर्णिमा पनि भनिन्छ। यस अवसरमा मानिसहरूले आफ्ना गुरूहरूलाई स्मरण गर्छन् र उनीहरूप्रति कृतज्ञता व्यक्त गर्दछन्। यस पावन अवसरमा सुके पोखरी खण्ड अन्तर्गत आर्य तारा गुम्बा सिमाना अनि सम्पूर्ण गाउँवासीको आयोजनामा सिमाना बजारमा गुरू पूर्णिमाको पूजा सम्पन्न भयो। साथै 11 बौद्ध धर्मगुरू अवतारी कृति रिम्पोछेको 3 अवतारी तेन्पा राप्केको मूर्तिको परिक्रमा गरियो। आज विश्व बाघ दिवस हो। उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले यस अवसरमा वन्यजीव प्रेमीहरूलाई शुभकामना दिनुभएको छ। सोसियल मीडिया पोस्टमा प्रधानमन्त्रीले भन्नुभयो, विश्वमा बाघहरूको कुल संख्याको 70% बाघ भारतमा छन्। भारतको बाघ संरक्षण प्रयास प्रकृतिसित सामञ्जस्य स्थापित गर्ने शताब्दियौं पुरानो संस्कृतिले प्रेरित रहेको छ र जनताको सामूहिक इच्छा शक्तिले सञ्चालित छ। प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मीडिया ह्यान्डल @AI@NewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। समाचार सन्ध्यामा तपाईहरूलाई पुनः स्वागत छ। भारतको नियन्त्रक तथा महालेखा परीक्षक क्याकको प्रदर्शन लेखा अडिट रिपोर्टले तृणमूल कंग्रेसको शासनकालमा पश्चिम बंगालको सार्वजनिक स्वास्थ्य व्यवस्थामा धेरै गम्भीर कमजोरीहरूको खुलासा गरेको छ। सन् 2016-17 2021-22 अवधिलाई समेट्दै प्रतिवेदनले राज्यको आफ्नै स्वास्थ्य नीति नभएको र स्वास्थ्य योजनाहरू राष्ट्रसंघको सतत विकास लक्ष्य सित मेल नखाने उल्लेख गरेको छ। सुन्नुहोस् एक रिपोर्ट।
2: प्रतिवेदनका अनुसार स्वास्थ्य तथा परिवार कल्याण विभागले विभिन्न स्वास्थ्य सम्वर्गमा स्वीकृत पदहरूको संयुक्त रेकर्ड समेत राख्न सकेको छैन। राज्यमा विशेषज्ञ चिकित्सकहरूको 36% र जनरल ड्युटी डाक्टरहरूको 49% पद रिक्त रहेको पाइएको छ। सामुदायिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सक अभाव 91.14% पुगेको छ। प्रयोगशाला तक्निसियनहरूको 75% पद रिक्त छ भने 89% उपस्वास्थ्य केन्द्रमा पुरुष स्वास्थ्य कर्मी 348 सामुदायिक स्वास्थ्य केन्द्रहरूमध्ये 51 स्टाफ नर्स, 29 फार्मासिस्ट, 30 ल्याब टेक्निसियन र 251 रेडियोग्राफर नभएको क्यागले जनाएको छ। 351 सेन्टरमा अपरेसन थिएटर अटेन्डेन्टको अभाव पनि देखिएको छ। प्रतिवेदनले आपतकालीन अवस्था र मातृ स्वास्थ्य सेवाको बारेमा पनि चिन्ता व्यक्त गरेको छ। 71% प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक सेवा उपलब्ध थिएन भने 90% शल्यक्रिया लगायत आपतकालीन प्रसूति सेवा उपलब्ध थिएनन्। 70% प्राथमिक स्वास्थ्य केन्द्रमा पनि कार्यशील शैयाको अभाव रहेको पाइएको छ। 348 सामुदायिक स्वास्थ्य केन्द्रहरूमध्ये 284 आपतकालीन प्रसूति वा शल्यक्रिया सुविधा थिएन भने 81.89

0: छतमा रगत भण्डारण कक्ष थिएन। प्रतिवेदन अनुसार 45% उपस्वास्थ्य केन्द्रमा महिनामा एक पटक पनि चिकित्सक नआउने गरेको पाइएको छ। एकै समयमा 99.56% घरेलु प्रशिक्षित प्रसव सहयोगीहरूको उपस्थिति बिना सञ्चालन गरिएको थियो। मुस्कान राई, आकाशवाणी खरसाङ।
1: पश्चिम बंगालका पार्वतीय विषयक राज्यमन्त्री विशाल लामा भोलि 30 जुलाईको दिन मंग्पु भ्रमणमा आउनुहुनेछ। भ्रमण अवधि सिन्कोना बगानका निर्देशक डाक्टर सामुएल राईसित भेट गरी सिन्कोना बगानको विविध समस्याहरूको समाधान हेतु गम्भीर चर्चा गरिने जानकारी भाजपा महिला मोर्चा दार्जीलिङ जिल्ला अध्यक्ष रोमा छेत्रीले दिनुभएको छ। आकाशवाणी खरसाङका 3 अवकाश प्राप्त कर्मचारीहरूलाई लिएर विदाई समारोह सम्पन्न भयो। आकाशवाणी खरसाङको मनोरञ्जन क्लबको आयोजनामा सम्पन्न यस विदाई समारोहमा आकाशवाणी खरसाङको 3 कर्मचारीहरू सिनियर तक्निसियन विनोद कुमार रसाइली, बडियामा युडिसी मिङमा डुक्पा शेर्पा र बडाबाउ युडिसी गोपाल छेत्रीलाई सम्मानसहित विदाई दिएको छ। आकाशवाणी खरसाङका वरिष्ठ उद्घोषक उमेश कार्कीडोलीद्वारा सञ्चालित कार्यक्रममा तिनै जनालाई खदा अर्पण सहित फूलगुच्छा सल ओढाएर साथै स्मृति चिन्ह र सम्मान पत्र लगायत उपहार प्रदान गरेर सम्मान जनाइएको छ। यस अवसरमा आकाशवाणी खरसाङको मनोरञ्जन क्लबको आयोजनामा विभिन्न कार्यक्रमहरू आयोजना गरिएको थियो। कार्यक्रममा क्लस्टर हेड जितेन कुमार रोय, आकाशवाणी खरसाङको कार्यक्रम सहनिदेशक राजीव सुब्बा, समाचार एकांशबाट सम्पादक विराज नारायण रोय लगायत अन्यहरू उपस्थित रहेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन आकाशवाणी खरसाङ मनोरञ्जन क्लबका सचिव पवन डुक्पाले राख्नु भएको थियो। सिक्किममा पत्र सूचना कार्यालय गान्तोकले सूचना एवं जनसम्पर्क विभाग मंगनको सहयोगमा 12 साल विश्वास के विकास के जन कल्याण के विषयमा मीडिया अन्तर्क्रिया कार्यक्रम वार्ताको आयोजना गर्यो। मंगनका अतिरिक्त जिल्ला मेजिस्ट्रेट श्री पेमा वाङचेन नामकर्पा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो भने एसीडीपीओ रिङ्कु वाङमो भुटिया, एसडीएम मंगन सन्दीप कुमार र आइपीआरडी मंगनका डीआईओ राज शर्मा अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। लोकसभाले आज लोक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 र राज्यसभाले राष्ट्रिय गौरवको रक्षा गर्न राष्ट्रिय गौरव अपमान निवारण संशोधन विधेयक 2026 पारित गरेको छ। पश्चिम बंगालका पार्वतीय विषयक राज्यमन्त्री विशाल लामाले भोलि मंग्पुको भ्रमण गर्नुहुनेछ र आकाशवाणी खरसाङका 3 अवकाश प्राप्त कर्मचारीहरूलाई लिएर आज विदाई समारोह सम्पन्न भएको छ। यसका साथै समाचार पूरा भयो।
2: समाचार पछि अब केही बेर आनन्द लिनुहोस्। लोक संगीतको सुनाइरहेछौ मोती लामाको स्वरमा लोकगीत।

के तपाईको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 97333000090।

अब समाचार गरी सुनाइरहेछौँ क्रमेले आकाशवाणी गान्तोक केन्द्रको समाचार. त्यसको लगत्तैपछि सुनाउनेछ आकाशवाणी कोलकाता केन्द्रको बंगलामा समाचार.

सुरुमा यस बुलेटिनका प्रमुख समाचारहरू। लोकसभाद्वारा सार्वजनिक परीक्षा संशोधन विधेयक 2026 पारित। धाँधली गर्नेलाई 10 वर्ष जेल र 10 करोडसम्मको जरिमाना। प्रधानमन्त्री नरेन्द्र मोदीले 2 अगस्तमा नशामुक्त युवा विकसित भारत सङ्कल्प अभियानको शुभारम्भ गर्नुहुने। राज्यसभाद्वारा राष्ट्रिय सम्मानको अपमान रोकथाम संशोधन विधेयक 2026 पारित। राष्ट्रगीत वन्दे मातरमले पनि अब राष्ट्रगान सरह कानुनी संरक्षण पाउने। र केन्द्रीय गृहमन्त्री अमित शाहद्वारा असमको बाढी अवस्थाबारे समीक्षा, राहत र पुनर्निर्माणका लागि राज्यलाई पूर्ण सहयोगको आश्वासन। अब समाचार विस्तारमा। लोकसभाले आज सार्वजनिक परीक्षा अनुचित साधन निवारण संशोधन विधेयक 2026 बहुमतले पारित गरेको छ। यस विधेयकले सार्वजनिक परीक्षा ऐन 2024 संशोधन गर्दै प्रश्नपत्र चुहावट र परीक्षामा हुने धाँधली विरुद्ध अझ कडा कानुनी प्रावधानहरूको व्यवस्था गरेको छ। संशोधित कानुन अनुसार परीक्षामा अनुचित कार्यमा संलग्न दोषीहरूलाई 10 वर्षसम्मको कैद, 10 करोड रुपियाँसम्मको जरिमाना र सम्पत्ति जफत गर्नेसम्मको सजाय हुनेछ। मुद्दाहरूको चाँडो छिनाफाना गर्नलाई प्रत्येक राज्य तथा केन्द्रशासित प्रदेशहरूमा विशेष फास्ट ट्र्याक अदालत अनिवार्य स्थापना गर्नुपर्ने, प्रहरीमा उजुरी दर्ता भएको 2 महिनाभित्र अनुसन्धान पुरा गर्नुपर्ने र आरोपपत्र दर्ता भएको 3 महिनाभित्र अदालतको सुनवाई सक्नुपर्ने समय सीमा तोकिएको छ। विधेयकमाथिको छलफलको उत्तर दिँदै कार्मिक

0: गुनासो तथा पेन्सन राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले भन्नुभयो।
1: सरकार की प्रतिबद्धता का आप इसी बात से अनुमान लगा सकते हैं कि इसी विधेयक के लाने के साथ ही साथ हमारे लॉ मिनिस्टर की ओर से भी एक प्रस्ताव जारी कर दिया गया। स्पेशल फास्ट टैक्स कोर्ट्स है, इनको स्थापित करने का भी क्रम प्रारंभ किया जाए। उसमें दिल्ली, मुंबई, कोलकाता, मध्य प्रदेश, बिहार, उत्तराखंड में पहले ही इन्होंने गठित कर दिया है और आने वाले दिनों में बाकी स्थानों पर।
0: यसअघि लोकसभामा प्रतिपक्षका नेता राहुल गान्धीले देशमा शिक्षा प्रणाली महँगो हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै नीट मुद्दामा विद्यार्थीहरूले गरेको विरोध युवाहरूको गम्भीर अभिव्यक्ति भएकाले त्यसको सम्मान हुनुपर्ने धारणा राख्नुभएको थियो। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा भारतीय परम्परागत कलाकारहरूसँग भेटघाट गरी उनीहरूका कलाकृतिहरूको अवलोकन गर्नुभयो। कलाकार निवास कार्यक्रम अन्तर्गत बनारस वृत्तचित्र, थाङ्का केरला वृत्तचित्र, बसुहली र मैसुरू जस्ता 12 परम्परागत कलाका प्रतिनिधि कलाकारहरू राष्ट्रपति भवनमा हाल बसोबास गरिरहेका छन्। यो कार्यक्रमले भारतको सांस्कृतिक पहिचान र परम्परागत कलालाई जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी अगस्त 2 तारिकका दिन विकसित भारत संकल्प अभियान नशामुक्त युवा नामक 100 हप्ता लामो देशव्यापी अभियानको शुभारम्भ गर्नुहुनेछ। युवा नेतृत्व र सामाजिक सहभागिताका लागि बनाइएको अनलाइन प्लेटफर्म माई भारतको नेतृत्वमा लागुपदार्थ दुर्व्यवसन विरुद्ध जनचेतना फैलाउन र युवा शक्तिलाई राष्ट्र निर्माणमा जोड्ने उद्देश्यका साथ सरकारले 100 हप्ते विशाल जनआन्दोलनको घोषणा गरेको छ। युवा तथा खेलकुद मन्त्रालयका अनुसार यो अभियान भारतमा लागु पदार्थ दुर्व्यवसन विरुद्ध युवाहरूद्वारा सञ्चालित हालसम्मकै सबैभन्दा ठूलो जनआन्दोलन हुनेछ। यस अभियानमा माई भारतका स्वयंसेवकहरू, राष्ट्रिय सेवा योजना, विभिन्न युवा क्लब, विद्यालय, कलेज, विश्वविद्यालयका विद्यार्थीहरूका साथै आध्यात्मिक संस्थाहरूको सहभागिता रहनेछ। अभियान अन्तर्गत आगामी 100 हप्तासम्म प्रत्येक आइतबार देशभरि युवाहरूको नेतृत्वमा खेलकुद प्रतियोगिता, पदयात्रा, ध्यान तथा योग शिविर, सांस्कृतिक कार्यक्रम र सडक नाटक जस्ता विविध जनचेतनामूलक गतिविधिहरू आयोजना गरिनेछन्। अभियानमा उत्कृष्ट योगदान पुर्याउने स्वयंसेवक तथा संस्थाहरूलाई प्रोत्साहन स्वरूप सम्मान गरिने मन्त्रालयले जनाएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। राज्यसभाले आज राष्ट्रिय सम्मानको अपमान रोकथाम संशोधन विधेयक 2026 सर्वसम्मतिले पारित गरेको छ। यस विधेयकले सन् 1971 मूल ऐनलाई संशोधन गर्दै राष्ट्रिय गीत बन्ने मातरमलाई राष्ट्रगान जनगणमन सरह वैधानिक र कानुनी संरक्षण प्रदान गर्ने व्यवस्था गरेको छ। कानुन अनुसार बन्ने मातरमको अपमान गर्नेलाई 3 कैद, जरिवाना वा दुवै सजाय हुन सक्नेछ। विधेयकमाथि भएको छलफलको उत्तर दिँदै गृह राज्यमन्त्री नित्यानन्द रायले यो संशोधन केवल एउटा कानुनी फेरबदल मात्र नभई भारतको आत्मा, राष्ट्रिय चेतना र सांस्कृतिक धरोहर र स्वतन्त्रता सङ्ग्रामका आदर्शहरूप्रतिको सामूहिक प्रतिबद्धताको प्रतीक भएको बताउनुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले असमका मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्मासँग भिडियो कन्फरेन्सका माध्यमबाट वार्ता गरी माथिल्लो असममा आएको विनाशकारी बाढी र त्यसपछिको राहत कार्यको समीक्षा गर्नुभएको छ। मुख्यमन्त्री डाक्टर शर्माले सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै भन्नुभयो, गृहमन्त्रीले बाढीद्वारा पीडित क्षेत्रको वास्तविक अवस्थाबारे जानकारी लिनुभएको र बाढी प्रभावित क्षेत्रमा राहत, पुनस्थापना र पुनर्निर्माणका लागि भारत सरकारबाट आवश्यक सबै सहयोग निरन्तर उपलब्ध गराइने आश्वासन दिनुभएको छ। यसैबीच उडिसा राज्यका विभिन्न जिल्लाहरूमा नदीहरूको जलस्तर तीव्र रूपमा बढेपछि बाढीको स्थिति गम्भीर बनेको छ। लगातार बाढीका कारण हजारौँ मानिसहरू विस्थापित भएका छन् भने जनजीवन अस्तव्यस्त बनेको छ। मुख्य नदीहरू खतराको निशानभन्दा माथि बगिरहेका छन् र विभिन्न स्थानमा बाँध फुट्ने घटनाहरू सार्वजनिक भएपछि राज्य प्रशासनले उद्धार तथा राहत कार्यलाई थप तीव्र बनाएको छ। हाम्रा संवाददाताका अनुसार हालसम्म राज्यमा 2,00,000 बढी मानिसहरू बाढीबाट प्रभावित भएका छन्। राष्ट्रिय मानव अधिकार आयोगले उत्तर प्रदेशको वाराणसी जिल्लास्थित एउटा निजी विद्यालयमा 5 बालकमाथि शिक्षकद्वारा अमानवीय व्यवहार र यातना दिएको घटनालाई गम्भीरताका साथ लिँदै उत्तर प्रदेशका मुख्य सचिव र

0: अब सुन्नुहोस् समाचार।
1: आकाशवाणी हो, समाचार मुस्कान राईबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा भारतीय परम्परागत कला रूपका कलाकारहरूको समूहलाई भेटेर उनीहरूको कामको अवलोकन गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 2 अगस्त लागू पदार्थको दुरुपयोग विरुद्ध राष्ट्रव्यापी 100 हप्ताको जनभागीदारी आन्दोलन विकसित भारत संकल्पको लागि नशा मुक्त युवा अभियानको सुरुवात गर्नुहुनेछ। लोकसभाले आज लोक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 पारित गरेको छ। राज्यसभाले आज राष्ट्रिय सम्मानको रक्षा गर्न राष्ट्रिय गौरव अपमान निवारण संशोधन विधेयक 2026 पारित गरेको छ अनि लोकसभाले एक राष्ट्र एक चुनावसँग सम्बन्धित विधेयकहरूको जाँच गरिरहेको संयुक्त संसदीय समिति जेपिसीको कार्यकाल संसदको शीतकालीन सत्र 2026 अन्तिम हप्ताको पहिलो दिनसम्म बढाएको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा भारतीय परम्परागत कला रूपका कलाकारहरूको समूहलाई भेटेर उनीहरूको कामको अवलोकन गर्नुभयो। बनारस भित्तिचित्र, थाङ्का, नायक, केरला भित्तिचित्र, बसोहली, सुरपुर र मैसुर जस्ता कला रूपहरूको प्रतिनिधित्व गर्ने 12 जना कलाकारहरू आर्टिस्ट इन रेसिडेन्ट कार्यक्रम अन्तर्गत राष्ट्रपति भवनमा रहेका छन्। आर्टिस्ट इन रेसिडेन्स कार्यक्रम भारतको कलात्मक परम्परागत अथवा परम्पराको भावनाको उत्सव हो। यसले सांस्कृतिक पहिचानको संरक्षण गर्न र भावी पुस्ताहरूलाई प्रेरित गर्न जीवित कला परम्पराहरूको महत्त्वपूर्ण भूमिकालाई दर्शाउँदछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 2 अगस्तमा लागू पदार्थको दुरुपयोग विरुद्ध राष्ट्रव्यापी 100 हप्ताको जनभागीदारी आन्दोलन विकसित भारत संकल्पको लागि नशा मुक्त युवा अभियानको सुरुवात गर्नुहुनेछ। यस अभियानको नेतृत्व माई भारत प्लेटफर्मले गर्नेछ, जुन एक अनलाइन युवा नेतृत्व र सामाजिक संलग्नता प्लेटफर्म हो, जसको उद्देश्य युवाहरूलाई सशक्त बनाउनु र नेता बन्न संलग्न गर्नु हो। यस पहलले जागरूकता, सामुदायिक संलग्नता र सत्त सार्वजनिक सहभागितालाई बढावा दिएर लागू पदार्थ मुक्त भारत निर्माण गर्न सामूहिक राष्ट्रिय मिसनमा युवा नागरिकहरूलाई एकजुट गर्न प्रेरित गर्नेछ। लोकसभाले आज लोक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 पारित गरेको छ। यस विधेयकले लोक परीक्षा अनुचित साधन रोकथाम अधिनियम 2024 संशोधन गर्नेछ। यस विधेयकमा 10 वर्षसम्मको कारावास, 10 करोड रुपियाँसम्मको जरिवाना र दोषी ठहरिएका अपराधीहरूको सम्पत्ति जफत जस्ता कठोर सजायको व्यवस्था गरिएको छ। मुद्दाहरूको छिटो निपटाराको लागि विधेयकमा प्रत्येक राज्य सरकार र केन्द्र शासित प्रदेशलाई दैनिक सुनवाईको लागि विशेष त्वरित न्यायालय स्थापित गर्ने

0: आदेश दिएको छ। पुलिस थानामा सूचना दर्ता भएको तारिखदेखि दुई महिनाभित्र अपराधको जाँच सम्पन्न गर्नुपर्ने व्यवस्था पनि यसमा गरिएको छ। आरोप पत्र दर्ता भएको तारिखबाट तीन महिनाभित्र मुद्दाको सुनवाई पूरा गरिसक्नुपर्नेछ। विधेयकमाथिको चर्चाको जवाफ दिनुहुँदै कार्मिक जनगुनासो तथा राज्य मन्त्री जितेन्द्र सिंहले कानूनलाई अझ कडा बनाउन र छिटो न्याय प्रदान गर्न विधेयकमा संशोधन गरिएको बताउनु भएको छ। राज्यसभाले राष्ट्रिय सम्मानको रक्षा गर्न राष्ट्रिय गौरव अपमान निवारण संशोधन विधेयक 2026 पारित गरेको छ। यो विधेयकले राष्ट्रिय गौरव अपमान निवारण अधिनियम 1971 थप संशोधन गर्नेछ। प्रस्तावित वन्दे मातरमलाई राष्ट्रिय गान जनगण मनको सम्मान वैधानिक संरक्षण प्रदान गर्नेछ। यी अपराधहरूमा तीन वर्षसम्मको कैद, जरिवाना वा दुवै सजाय हुन सक्छ। लोकसभाले एक राष्ट्र एक चुनावसँग सम्बन्धित विधेयकहरूको जाँच गरिरहेको संयुक्त संसदीय समिति जेपिसीको कार्यकाल संसदको शीतकालीन सत्र 2026 अन्तिम हप्ताको पहिलो दिनसम्म बढाएको छ। समितिका अध्यक्ष भाजपा सांसद पीबी चौधरीले संविधान सम्बन्धी संयुक्त समिति 129 संशोधन विधेयक 2024 र केन्द्रशासित प्रदेश कानून संशोधन विधेयक 2024 कार्यकाल बढाउने प्रस्ताव सदनमा प्रस्तुत गर्नुभयो। यस विधेयकमा लोकसभा र राज्यसभा विधानसभाहरूको चुनाव एकैसाथ गराउने प्रयास गरिएको छ। सदनमा ध्वनि मतबाट पारित भएको हो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR कर्स्याङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले देशको शिक्षा व्यवस्था धेरै महँगो भएको बताउनुभयो। उहाँले नीट युजी परीक्षा सञ्चालनमा खर्च हुने राशि देशको शिक्षा बजेटभन्दा अधिक भएको आरोप लगाउनुभयो। संसदीय मामिला मन्त्री किरेन रिजिजूले केन्द्रीय गृह मन्त्री अमित शाह विरुद्ध राहुल गान्धीको टिप्पणीप्रति कठोर आपत्ति जनाउनुभयो। लोकसभा अध्यक्ष ओम बिरलाले पनि राहुल गान्धीलाई विधेयकमा मात्र बोल्न र तथ्य बिना आरोप नलगाउन अनुरोध गर्नुभयो। चर्चाको क्रममा सदन दुई पटक स्थगित पनि भयो। विधेयक पारित भएपछि श्री बिरलाले भोलि बिहान 11 बजेसम्मका लागि सदन स्थगित गर्नुभयो। गृह राज्य मन्त्री नित्यानन्द राईले आज लोकसभामा जन्म र मृत्यु पञ्जीकरण संशोधन विधेयक 2026 पेश गर्नुभयो। विधेयकमा जन्म र मृत्यु पञ्जीकरण अधिनियम 1969 संशोधन गर्ने लक्ष्य राखिएको छ। विधेयकमा कुनै जन्म वा मृत्युको सूचना रजिस्टरलाई एक वर्षभन्दा अधिक तर दुई वर्षभित्र प्राप्त भएमा जन्म वा मृत्युको प्रामाणिकता प्रमाणित भएपछि जिल्ला मजिस्ट्रेट, महकुमा अधिकारी वा जिल्ला मजिस्ट्रेटद्वारा अधिकृत कार्यकारी मजिस्ट्रेटको स्वीकृतिमा मात्र पञ्जीकृत गर्न सकिने व्यवस्था गरिएको छ। विधेयकमा भनिएको छ, यदि जन्म वा मृत्यु दुई वर्षभन्दा अधिक रजिस्टरलाई रिपोर्ट गरिएको छ भने प्रथम श्रेणीको न्यायिक मेजिस्ट्रेटको आदेशमा मात्र पञ्जीकृत गरिनेछ। अधिनियम अनुसार जन्म र मृत्युको पञ्जीकरण अनिवार्य हुने र अधिनियम अन्तर्गत जारी गरिएको प्रमाणपत्रले व्यक्तिको कानुनी पहिचान प्रदान गरेको छ। ढिलो पञ्जीकरणको प्रावधानलाई थप कठोर बनाउन र जन्म र मृत्युका घटनाहरूको समयमै रिपोर्टिङलाई प्रोत्साहित गर्न नयाँ विधेयक ल्याइएको हो। इलेक्ट्रोनिक वा आइटी मन्त्री अश्विनी वैष्णवले भारतको इलेक्ट्रोनिक क्षेत्रमा हालका वर्षहरूमा उल्लेखनीय परिवर्तन आएको बताउनु भएको छ, जुन सरकारी पहलहरू र उद्योग सुधारहरूको श्रृङ्खलाद्वारा सञ्चालित छ। आज लोकसभामा एक लिखित जवाफमा श्री वैष्णवले भन्नुभयो, देश लगातार इलेक्ट्रोनिक प्रणाली डिजाइन र निर्माणको लागि एक वैश्विक केन्द्रको रूपमा उदाइरहेको छ। उहाँले भन्नुभयो, इलेक्ट्रोनिक विकास कोष EDF भारत सरकारको यी पहलहरूमध्ये एक हो जसले इलेक्ट्रोनिक प्रणाली डिजाइन र निर्माण ESDMमा बजार सञ्चालित नवीनतालाई बढावा दिनेछ। सरकारले भारतीय रिजर्व ब्याङ्कको 10 र 20 रुपियाँको पोलिमर ब्याङ्क नोट जारी गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ। भारतीय रिजर्व ब्याङ्कले 10 र 20 रुपैयाँको एक एक अरब पोलिमर नोट फिल्ड ट्रायलका लागि पठाएको वित्त राज्यमन्त्री पंकज चौधरीले जानकारी दिनुभएको छ। सफल फिल्ड ट्रायलपछि यी दुई मूल्यका पोलिमर नोटको नियमित प्रचलन सुरु हुने उहाँले बताउनु भएको छ। श्री चौधरीले जानकारी दिनुहुँदै भन्नुभयो, आरबीआईका अनुसार अन्तर्राष्ट्रिय अध्ययनहरूबाट यो स्पष्ट भएको छ कि पोलिमर ब्याङ्क नोटहरू कागजी नोटहरूको तुलनामा धेरै अधिक हुन्छ। पोलिमर नोटको सुरुवात अहिले प्रारम्भिक चरणमा रहेको र डिजिटल भुक्तानमा यसको प्रभाव नियमित प्रचलन भएपछि मात्र आकलन गरिने उहाँले बताउनुभयो। आरबीआईका अनुसार पोलिमर नोटसँगै कागजी नोट पनि जारी गरिने बताइएको छ। हाल कागजका नोटहरू पूर्ण रूपमा हटाएर यसको ठाउँमा केवल पोलिमर नोटहरू मात्र राख्ने प्रस्ताव भने रहेको छैन। औषधीय विभाग भारतीय वाणिज्य एवं उद्योग महासङ्घ फिक्कीको सहयोगमा 7 र 8 अगस्तमा नयाँ दिल्लीमा इन्डिया मेडिकल डिभाइस 2026को 9 औं संस्करण आयोजना गर्नेछ। सम्मेलनको विषय विकसित भारततर्फ भारतलाई गुणस्तरीय चिकित्सा उपकरणहरूको वैश्विक केन्द्रको रूपमा अघि बढाउने रहेको रासायन तथा उर्वरक मन्त्रालयले जनाएको छ। रासायन तथा उर्वरक मन्त्री जगत प्रकाश नड्डाले 8 अगस्तमा आत्मनिर्भर मेडटेक विकसित भारततर्फ भारतको यात्रालाई गति दिनु विषयक सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ। सम्मेलनलाई रासायन तथा उर्वरक राज्यमन्त्री अनुप्रिया पटेलले पनि सम्बोधन गर्नुहुनेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार फेरि एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा भारतीय परम्परागत कला रूपका कलाकारहरूको समूहलाई भेटेर उनीहरूको कामको अवलोकन गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 2 अगस्त लागू पदार्थको दुरुपयोग विरुद्ध राष्ट्रव्यापी 100 हप्ताको जनभागीदारी आन्दोलन विकसित भारत संकल्पको लागि नशामुक्त युवा अभियानको सुरुवात गर्नुहुनेछ। अनि लोकसभाले आज लोक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 पारित गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
1: अब अघिल्लो क्रममा प्रस्तुत छ कार्यक्रम युवा वाणी।

नमस्कार आदरणीय श्रोता, स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवावाणी कार्यक्रममा। श्रोताबेन, आजको बसाइमा म तपाईँहरू समक्ष प्रस्तुत गर्न लागिरहेकी छु साप्ताहिक कार्यक्रम कोसेली। मैले मन पराएका केही गीतहरू श्रोताबेन कार्यक्रममा केही मिठा मिठा गीतहरू सुनाएर हजुरहरू समक्ष मनोरञ्जन गराउनेछु। पद्मावत फिल्मको हिन्दी गीत नैनो वालेनीको अर्थ मोहक आँखा भएको वा आँखाबाट बोल्ने व्यक्ति हो, जसले गहिरो प्रेममा आन्तरिक शान्ति गुमाउनु र मिठो नशाको वर्णन गर्दछ। गीतका शब्दहरूले प्रेमीको नशाको वर्णन गरेका छन्। उनीहरूको नजरलाई पोखिएको मधुशालासँग तुलना गर्दछन्। यो गीतले मनमोहक आँखा भएको व्यक्ति वा सुन्दर आँखा भएको व्यक्तिको बारेमा बताएका छन्। नीति मोहनको आवाजमा संगीत रहेको छ। संजय लीला भन्साली शब्द

चलचित्र ये जवानी है दीवानी को लोकप्रिय हिंदी गीत कबीराले एक भट्किरहेको व्यक्तिलाई छोड्न र प्रेमलाई अंगाल्न एक भावपूर्ण बिन्तीलाई अनुवाद गर्दछ। शीर्षकले एक रूपक कबीर वा साधकलाई सम्बोधन गर्दछ। एक लापरवाह आदि जस्तै आत्मा जसले एक ठाउँमा बसोबास गर्न वा प्रतिबद्ध हुन अस्वीकार गर्दछ। गीतका शब्दहरूले संसारभरि टाढिएका महत्वाकांक्षाको भावनात्मक शीतलतालाई वर्णन गरेका छन्। रेखा भरद्वाज, तोची रेना र प्रीतमको आवाजमा संगीत रहेको छ। प्रीतम शब्द अमिताभ भट्टाचार्य।